गरिएको प्रतिवेदनका विषयप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसले पार्टीको आधिकारिक संयन्त्र भन्दा बाहिर गरिएका कुनै पनि निर्णय वा पारित गरिएका प्रतिवेदनले वैधानिकता नपाउने बताउनु भएको छ। यस्ता गतिविधिले पार्टीभित्र विवाद रहेको सन्देश जाने र पार्टीको छवि धमिलिने भन्दै संस्थापन पक्षले चिन्ता व्यक्त गरेको छ। पार्टीभित्र पछिल्लो समय सिर्जना गरिएको कानूनी झमेलाप्रति पनि संस्थापन पक्षले असन्तुष्टि पोखेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिष्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्नुहुँदै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनता बीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राख्नुभएको छ। उहाँले पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुहुँदै जनताको भावना बुझेर पार्टी अघि बढ़न सके वर्तमान चुनौतीको सामना गर्न सकिने बताउनु भएको छ। महासचिव पोखरेलले एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताउनु भएको छ। महासचिव पोखरेलले कम्युनिष्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनु पर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको बताउनु भएको छ। उहाँले नेपालमा कम्युनिष्ट आन्दोलनको लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने बताउनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै आज सोमबारदेखि देशभरका सम्पूर्ण म्यान पावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले म्यान पावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकहरूलाई उडानको लागि दिइएको समय सीमा समय सकिएपछि अब पूर्ण रूपमा काम कारोबार बन्द गर्ने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले गैराती 12 बजेदेखि भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिएको बताउनु भएको छ। संघका अनुसार आजदेखि काठमाण्डस्थित मुख्य कार्यालय सहित देशभरका सबै शाखा बन्द रहनेछन्। नयाँ विज्ञापन अन्तर्वार्ता सम्पूर्ण रिक्रूटिङ प्रक्रिया पूर्व निर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम समेत ठप्प हुनेछन्। संघका महासचिव हीरा बहादुर डागेले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायको पेशागत अस्तित्व सम्मान अधिकार र दीर्घकालीन भविष्यसँग जोड़िएको निर्णायक अभियान रहेको बताउनु भएको छ। संघले आफ्नो मागको ठोस सम्बोधन निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ। वार्ता र संवादका लागि भने ढोका खुला रहेको संघको भनाई छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई $30,000 बराबरको इनाम दिने इरानी सेनाले हिजो घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ। इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमीर हातामीलाई उद्धृत गर्दै लेखेको छ, यो योजना आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो संख्याको अनुरोध आएपछि तयार पारिएको इरानको इर्नाले जनाएको छ। विदेशकै खबरमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगरेसम्म बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले भारतको भ्रमण नगर्ने घोषणा गरेको छ। सरकार विरोधी हिंस्रक प्रदर्शनले हसिनाको सरकार ढलेपछि हसिना अहिले पनि भारतमा निर्वासित जीवन बिताइरहेकी छिन्। पूर्वी इण्डोनेशियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परि हिजोसम्ममा कम्तीमा 51 जनाको मृत्यु भएको त्यहाँको प्रशासनले जनाएको छ। करिब 5,000 मानिस विस्थापित भएका छन्। उद्धार टोलीहरू अझै पहिरोले अवरूद्ध बाटो खोल्न व्यस्त छन्। करिब 29 करोड़ जनसंख्या रहेको इण्डोनेशियाको लगभग 17,000 टापुमा बसोबास गर्छ। यो
प्यासिफिक रिंग अफ फायरमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढ़ी भूकम्प आउने देशहरू मध्ये एक हो। गत शनिबार बिहान आएको 7.7 म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु इण्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे शहरबाट करिब 68 किलोमिटर टाढा नुसा तेंगारा प्रान्तमा पर्दछ। भूकम्पपछि अहिलेसम्म करिब 341 पराकम्प गइसकेका छन्। यो पछिल्लो वर्षहरूमा इण्डोनेसियाको सबैभन्दा घातक भूकम्पहरू मध्ये एक मानिएको छ। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस ओक्टोभियानसले आइतबार भन्नुभयो, भूकम्पमा परि 51 जनाको मृत्यु भएको, 36 जनालाई गम्भीर घाइते अवस्थामा भेटिएको छ भने 77 जनालाई सामान्य चोट लागेको छ। भूकम्पका कारण सिक्का क्षेत्रमा मात्र 3,300 भन्दा बढ़ी मानिस घर छोडेर भागेको र अलपत्र परेको र धेरैजना खेल मैदानमा आश्रय लिइरहेको राष्ट्रिय विपद व्यवस्थापन निकाय बीएनपीबीले जनाएको छ। भूकम्पपछि उद्धार तथा राहत वितरण व्यवस्थापनका लागि 3,500 भन्दा बढ़ी सेना र प्रहरी परिचालन गरिएका छन्। भूकम्पले 1,300 भन्दा बढ़ी घर क्षतिग्रस्त भएको छन्। विद्युत कटौतीको कारण 20 पेट्रोल पम्प बन्द भएको राज्यको ऊर्जा कम्पनी पाटामिनाले जनाएको छ। यसरी गरी कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 287 पुग्नुका साथै करिब 400 जना अझै बेपत्ता रहेको जनाएको छ। विदेशकै खबरमा बेल्जियमको पूर्वी फ्यान्डर्समा घर मरमत गरिरहेका कामदारहरूले झण्डै 90 लाख युरो अर्थात 1,58 करोड़ रूपियाँ भन्दा धेरै मूल्य बराबरको सुनका इट्टा र सिक्काहरू फेला पारेका छन्। स्थानीय संचार माध्यमका अनुसार यसै हप्ताको शुरूमा ढलको पाइप बिछ्याउन खन्ने क्रममा कामदारहरूले यो खजाना फेला परेको राष्ट्रिय स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घटनाको अनुसन्धान गरिरहेका सरकारी स्थानीय वकिलका अनुसार अहिलेसम्म यो सुनको वास्तविक मालिक को हुन् भन्ने पत्ता लागेको छैन। साझा खबरमा अब खेलकुदको खबर। 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरूष एकलतर्फ विभागीय टोली एपीएफका क्षितिज खनाल र एपीएफका प्रिन्स दाल फाइनलमा प्रवेश गरेका छन्। ग्वारको स्थित एल स्पोर्ट्स एकाडेमीको कवरहलमा हिजो भएको सेमी फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कटवाललाई 2-1 हराउँदै फाइनलमा पुगेका हुन्। क्षितिजले विष्णुलाई 18-21, 21-7, 22-20 पराजित गर्दै उपाधि पुगेका हुन्। यस्तै अर्को सेमी फाइनलमा नम्बर 1 खेलाड़ी एपीएफका प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनमाथि 2-1 जित रचेका छन्। प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल्ललाई 22-24, 21-14, 21-12 पराजित गरेका हुन्। यससँगै प्रिन्सले यस प्रतियोगितामा दोस्रो पल्ट क्षितिजसँगको भेट पक्का गरेका छन्। प्रिन्सले पहिलो खेलमा क्षितिजसँग खेल्दै प्रतियोगिताको शुरूआत गरेका थिए। क्षितिजले लीगको पहिलो खेलमा प्रिन्सलाई 2-1 पराजित गरेका थिए। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल शीर्ष 8 वरियतामा आर्मीकी रसिला महर्जन र पुलिसकी श्रेष्ठा श्रीपाली उपाधिका लागि भिड्ने भएकी छिन्। नेपाल नम्बर 1 आर्मीकी रसिलाले नेपाल पुलिसकी नीता लम्सालमाथि 21-13 जीत निकालेका हुन्। अर्को खेलमा पुलिसकी श्रेष्ठा श्रीपालीले एपीएफ की रिहाना शेरचनलाई हराउँदै रसिलासँगको भेट पक्का गरेकी हुन्। श्रेष्ठाले रिहानामाथि 21-16 21-18 जीत निकालेकी हुन्। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। पहिरोमा परि जाजरकोट र रोल्पामा 4 जनाको मृत्यु। कांग्रेस इतर पक्षको राष्ट्रिय भेला सम्पन्न। इतर पक्षको गतिविधिप्रति संस्थापन पक्षको आपत्ति। सोमबारदेखि देशभरको म्यान पावर कार्यालय बन्दको घोषणा। भिसा आएका श्रमिकको उडान समेत रोकिँदै। इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रिनलाई $30,000 बराबरको इनामको घोषणा। बेल्जियममा कामदारले फेला पारे 1.5 अर्ब रूपियाँ भन्दा धेरैको सुन।
र 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी, क्षितिज र प्रिन्स बीच फेरि भिडन्त हुने। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र सायसिंह तामाङलाई धन्यवाद दिँदै म केमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनरदार विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 1 गते सोमबार, अगस्त 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको पञ्चमी तिथि, नाग पञ्चमी व्रत, थारू गुरिया पर्व पनि आजै।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो, 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित।
1: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेको फ्रन्टको विरोध।
0: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्। आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द, 15 बुँदे माग पूरा नगरेको म्यान पावर व्यवसायीहरूको आरोप।
1: जापानमा 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा, 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 बढ़ी ड्रोन आक्रमण। हर्मुज जलमार्ग अमेरिकी भूभागमा घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि रसिला महर्जनलाई पुरूष एकलतर्फ पुलिसका डेभिड थापा मगरले जिते। जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन आजबाट बन्द गर्ने घोषणा गरिएको प्रसंग।
1: म्यान पावर व्यवसायले आज भदौ 1 गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यान पावर व्यवसायहरूले श्रमिक नै पठाउन बन्द गर्ने निर्णय गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सेवा शुल्क परिमार्जन लगायतका 15 बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै देशभरिका म्यान पावर व्यवसायीका कार्यालयहरू बन्द गर्ने जनाएको छ। संघका अध्यक्ष डिगबहादुर खत्रीले सम्पूर्ण म्यान पावर व्यवसायले पूर्व निर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताउनुभयो। संघले 7 साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग अघि सारेको थियो, जसमा वैदेशिक रोजगारमा जाने श्रमिकले म्यान पावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका मागहरू छन्। संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढ़ाउने भएको छ। त्यस्तै शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक छलफल पनि भएको थियो। व्यवसाय छलफलमा व्यवसायले अघि सारेका मागका विषयमा ब्रिफिङ गरिसकेपछि आफ्नो धारणा समेत राखिएको बताइएको छ। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा समेत मन्त्रालयका अधिकारीहरूले बताउनु भएको थियो। 15 बुँदे माग अघि सारेका व्यवसायले मुख्य मागका रूपमा सेवा शुल्कलाई बटम लाइन बनाएका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्कका विषयमा प्रमुख माग बनाइएको छ भने 2072 सालमा म्यान पावर व्यवसायका लागि 10,000 सेवा शुल्क तोकिएको थियो, तर व्यवसायले उक्त शुल्कमा श्रमिक पठाउन नसक्ने बताउँदै विरोध गर्दै आएका थिए। सरकारले त्यही शुल्क लागू गर्ने दावी गर्दै आए पनि हालसम्म कार्यान्वयन भने हुन सकिरहेको छैन।
0: अब विपदको प्रसंग। गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा परि 22 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। रोल्पाको थबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनछहरी गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ भने थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको रोल्पाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जना को मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अस्ति जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसी,
3: रोल्पा जिल्लामा यो थबाङ गाउँपालिकामा चाहिँ शुरूमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनछरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना देवत्ता हुनुहुन्छ, दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भएर 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। जालकोट जिल्लामा भेरी नगरपालिका अर्ण 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ। करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यसै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ।
0: यसैबीच नेपालमा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण फैलिँदै गएको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 को हालसम्ममा 58 जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात एईएस का बिरामी रिपोर्ट भएका छन्। तीमध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 जना 12 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 वटै प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जनामा संक्रमण देखिएको छ। लुम्बिनीमा 7 संक्रमित तथा 1 जनाको मृत्यु भएको छ। वृद्ध वृद्धा सबभन्दा बढ़ी संक्रमित रहेको पाइएको छ। मृतक मध्ये 9 जना पुरूष र 7 जना महिला रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ। झापा सुनसरी र बारामा जेई संक्रमणको अवस्थाबारे स्थलगत टोली पनि परिचालन गरिएको छ।
1: कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ। तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्था नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन नसकिरहेको छैन भने रोपाईका लागि राखिएको ब्याड पनि सुक्न थालेको छ।
4: पुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी
5: पानीले ठेलो भयो। पहिले त त्यो साउनको पानी ठेलो भएर यस्तो भयो। बिहार पनि सिक्किएको पानी पनि यस्तो छ। घाटा लाग्छ खेती अहिले हुन्न के हो। अब पानी पर्दैन रोपे धान त्यस्तै छ।
4: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
6: हामीले धेरै मार्खा परेछ। अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो। पानी आकाशबाट आउँदैन। हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन। के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ। अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न। हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ।
4: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै। त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै
6: कुवाबाट पानी तानेर त्यो पनि

0: कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् दुई महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिले हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
1: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा सरकारी लेखा परीक्षण भएकोमा फेकोफनको विरोध किन
1: होइन? उहाँहरूले त्यसलाई फेरि अर्को एजेण्डाकै रूपमा इस्युकै रूपमा अगाडि बढाउन खोज्नुभयो र सामुदायिक वनमा देशव्यापी रूपमा अब सरकारी अडिटको कुरा उठाउनु भयो भने फेकोफनले त्यसको फेरि अर्को ढंगले समाधानको उपाय खोज्छ। त्यसकारण त्यो आफैमा अहिले जे प्रचार गर्नु भएको छ त्यो चाहिँ गलत छ।
2: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा 3 अर्ब बजेट शुरू भएन काम शीर्षकमा खबर छ। सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न थायी तथा अस्थायी रोकथामका काम गर्दै आए पनि आशाहित सफलता प्राप्त गर्न सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू गरिएको छैन। प्राय सड़क र राजमार्ग अवरूद्ध भएपछि मात्रै पहिरो पछ्याउने, आपतकालीन मरमत गर्ने र अस्थायी नियन्त्रण गर्ने मात्रै काम भएका छन्। मन्त्रालयको ओएनएम तीव्र 9,000 पद अभिलेखीकरण शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। संघीय मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9,000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरिएको छ। त्यस्तै भित्रपृष्ठमा विराटनगर जुट मिल्स संचालनका नाममा बारम्बार अल्पत्र शीर्षकमा खबर प्रकाशित छ भने आजको कारोबारको पहिलो पृष्ठमा बैंकमा पैसा थुप्रिँदा व्यक्तिगत बचतको ब्याज दर झनै घट्यो शीर्षकको खबर छ। त्यस्तै जलविद्युत आयोजना प्रभावित स्थानीयलाई 100 रूपियाँमै शेयर किन्न दिन सुझाव शीर्षकको अर्को खबर छ भने सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त, आजदेखि डिलरबाटै वितरण हुने शीर्षकमा खबर प्रकाशित छ।
0: सबैजसो पत्र पत्रिकाहरूमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले हिजो एउटा कार्यक्रममा आफू हिन्दू हुँ भनेर पटक पटक दोहोर्याउँदै गरेको

0: प्रसंगलाई विभिन्न टीका टिप्पणी र विश्लेषण सहित खबर छापेका छन्। नागरिक दैनिकमा सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नाप जाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले बताएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो, जसको बारेमा अहिलेसम्म पनि संसदमा सांसदहरूले प्रधानमन्त्रीले यसबारेमा प्रश्न पार्नुपर्ने भनेर माग गर्दै आएका छन्। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उहाँ हिजो काठमाडौँ आइपुग्नु भएको हो। भित्री पन्नामा प्रसूतिमा आइपुग्यो शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक उपकरण शीर्षकमा पवित्र सुनारले लेख्नु भएको छ। नेपालमा पछिल्लो समय धेरै पुरूषमा बाँझोपनको समस्या देखा परेको छ। एनालाइजरको परीक्षणबाट पुरूषमा हुने बाँझोपनको यकिन हुने पनि अब अपेक्षा गरिएको छ। अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छ। बैंकमा पैसाको थुप्रो तर कसरी बढ़्यो 32% नाफा शीर्षकमा एग्गी बन्जारे लेख्नुहुन्छ भने अझै कार्यान्वयनमा आएन 15-15 दिनमा तलब दिने घोषणा शीर्षकमा खबर छ। नाइमा एक्सपो 1,80,000द्वारा अवलोकन अधिकांश बुकिङ विद्युतीय गाड़ीमा शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। भूकम्प प्रभावित बस्तीमा पहिरो चाउचाउ र बिस्कुटका भरमा पीड़ित शीर्षकमा सरोज ओलीले जाजरकोट कृष्णप्रसाद गौतम र ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छ। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापित गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भए जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल परेको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामै 24 मृत्यु भएको छ। 500 भन्दा बढ़ी विस्थापित भएका छन्। कुलचन्द्र नेउपानेले देउबाको हिन्दू लाइन रणनीति कि राजनीतिक सुरक्षा शीर्षकमा खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनैतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनैतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको नेताहरूले आकलन गरेका छन्। एक महिनामै 4 पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर छ। साउन शुरूमा एक्सएल अण्डाको मूल्य प्रति क्रेट 525 तोकेकोमा अहिले 575 पुर्याइएको छ। यसमा अनुगमन गरेर नागरिकलाई उपभोक्ताहरूलाई न्याय नदिइएको गुनासो पनि आइराखेको छ। वंशजको नागरिकतालाई निरन्तरता दिने एनआरएनए को माग शीर्षकमा दुर्गा दुलालले ग्वानझाउ चीनबाट लेख्नु भएको खबर छ भने नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति बारेको खबर छ। नयाँ पत्रिका दैनिकमा अर्को खबर छापिएको छ। 10 वर्ष अघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै वैशाख यता 16 जनाले ज्यान गुमाए बढ़ी जोखिममा अदवैंसीहरू शीर्षकमा छ। बढ़्यो कैदीबन्दीको सुविधा स्वास्थ्य बीमा पनि सरकारले गर्ने शीर्षकमा खबर छापिएको छ भने 3 वर्ष अघि नै भूकम्पले चिरा पारेको थियो रिसाङको जमीन शीर्षकमा खबर छ। भित्री पन्नामा ओली पुरानै शैलीमा फर्किएपछि एमालेमा तरंग शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। हिजो झापामा भएको एउटा कार्यक्रममा आफू विरूद्धको हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भएको छ। जाँच प्रभावकारी नहुँदा भन्सारमै पुग्छ विषादी शीर्षकमा भित्री पन्नामा खबर छ भने बढ़्यो जीवन र निर्जीवन बीमा कम्पनीको नाफा शीर्षकमा खबर छापिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। ठूलो वर्षाले 1,000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएका छन्। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनको साथै विद्युत आपूर्ति पनि अवरूद्ध भएको छ। मौसमविदहरूले पहिलो पटक उच्च तहको ठूलो वर्षाको चेतावनी समेत दिएका छन्। यो विगत 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ। युक्रेनले रूसमा यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गवर्नरका अनुसार रूसी राजधानीतर्फ मात्रै 600 ड्रोनहरू प्रहार गरिएका थिए। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागमा घोषणा गर्ने दावी गर्नुभएको छ। एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा हुने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाईपछि विश्व राजनीतिमा तरंग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ परिवर्तनको संकेत गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसलाई इरानले ट्रम्पको भनाईलाई अस्वीकार गर्दै धम्कीबाट नडराउने र रणनीतिक जलमार्ग आफ्नो नियन्त्रण तथा अधिकारमै रहने समेत स्पष्ट पारेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल एफईएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीका रसिला महर्जनले 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको शीर्ष 8 वरियताको उपाधि रक्षा गर्नुभएको छ। पुरूषतर्फ हिजो भएको फाइनलमा प्रिन्सले एफईएफकै क्षितिज खनालमाथि 21-15 र 21-7 को जीत निकाल्नुभयो। प्रिन्सले लीगमा हारेको बदला समेत लिनुभएको छ। महिलातर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी सेसना श्रीपालीलाई 21-12 र 21-13 को सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गर्नुभएको हो। अल इण्डिया चेस फेडरेशन एआईसीएफको आयोजनामा सेप्टेम्बर 17 26 तारीकसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाड़ी एआईएम अभिक शाह र दानिशापुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को पीपल्स च्वाइस विदाको मनोनयन सार्वजनिक भएको छ। काठमाण्डुमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 23 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मंचले 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट 9 विधामध्ये पीपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलका पूजा राणा, कराते खेलाड़ी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ठाट पर्नु भएको छ।
1: सामुदायिक वनभित्रको सुशासनका लागि गरिएका अभ्यास र सरकारको परीक्षण अभियानले पार्ने प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर दमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब सामुदायिक वनको अडिट सरकारले गर्दाको विरोधको कुरा। पछिल्लो समयमा केही सामुदायिक वनमा सरकारले नै गरेको अडिटका बारेमा फेको फोनका अध्यक्ष ठाकुर भण्डारीसँग हामीले कुराकानी गरेका छौं।
5: 2057 सालमा सरकारले सामुदायिक वनबाट 40% कर लिने निर्णय गर्यो। हामीले देशभरि आन्दोलन गर्यौं र हामीले सर्वोच्चमा मुद्दा हाल्यौं। सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ 59 सालमा सामुदायिक वनबाट 40% कर लिन नपाउने, तराईमा त्यति बेलासम्म सामुदायिक वन हस्तान्तरण भएको थिएन, तराईका सामुदायिक वनमा हस्तान्तरण गर्नु भनेर आदेश गर्नुभयो, त्यसका आधारमा त्यो 40% खारेज भएको थियो। त्यसै गरी हामीले दीर्घकालीन रूपमा अब कसरी हुन्छ त्यो ढंगले पनि हामी कानूनविदहरूसँग छलफल गर्दैछौ। अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारीमा छौं।
0: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गर्यो भनेर खबरहरू केही दिनदेखि आइरहेका छ, यो चाहिँ कस्तो खालको?
5: अनौपचारिक रूपमै मीडियामा आइसकेपछि मैले केही साथीहरूसँग कुरा गरेँ। सरकारले जुन ढंगले अडिट गर्ने कुरा गरेको छ, आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन, त्यो गलत हो। उहाँहरूले चाहिँ अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउन खोज्नु भएको छ र जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो। सामुदायिक वन
0: चाहिँ के हो र
5: भएको के हो भने सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ। सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला सोसाइटी संगठित संस्था हो, त्यसकारण चाहिँ सामुदायिक वनले आफै अडिटर ल्याउँछ, सामुदायिक वनको अडिट हुन्छ। तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन. अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ. त्यस कारण हामीले उहाँहरूलाई भनेका छौं, तपाईँहरूले यो हौवा नफिजाउनुहोस्, एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा कार्ड फाल्दाखेरि उहाँहरू असफल हुनुभएको छ. अहिले पनि सामुदायिक मनमा जुन खालको मिडियाबाजी गर्नुभएको छ, हामीले अडिट गर्यौं, पहिलो पटक अडिट गर्यौं भन्ने कुरा यो निराधार गलत कुरा हो. यस्तो प्रचारबाजी गरेर सामुदायिक मनलाई एकदमै गुमराहमा पार्न, अन्धकारमा कुहिरामा अल्म ल्याउन पाइँदैन. त्यसकारण चाहिँ सामुदायिक मनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन हामीले भनेका छौं, र यसलाई हामीले अहिले आन्तरिक रूपमै संवादमा छौं.
0: यो अहिले भयो, त्यो अडिट भइराखेको चाहिँ कुन कुन जिल्ला कहाँ?
5: अहिले अर्घाखाँचीमा, विशेष गरेर अर्घाखाँचीमा त्यो अडिट भएको कुराहरू न्यूजमा आइरहेछ.
0: तपाईँहरूलाई थाहा थिएन यो?
5: थाहा थियो, उहाँहरूले त आफ्नो ढंगले
0: उहाँहरूको जिल्ला त्यहीको डिभिजन वनको तर्फबाट,
5: त्यहाँ दक्षिणका केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारी अडिट गर्यौं भनेर भन्नुभयो. अब त्यहाँ कस्तो थियो भन्दा, कतिपय केसमा चाहिँ अब धेरै काठ काटिएका आदि इत्यादि कुराहरूमा चाहिँ अब ती केही केही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले खोज्नुभएको होला, त्यो आफ्नो ठाउँमा छ. तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा हो, तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन.
0: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो. 58 जनामा संक्रमण. बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित.
0: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतार समूहको निष्कर्ष. तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश. सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेकोफनको विरोध.
1: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्. आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिने. 15 बुधे माग पूरा नगरेको म्यान पावर व्यवसायको आरोप.
0: जापानमा 60 वर्ष यताकै ठूलो वर्षा. 1000 घर डुबानमा. युक्रेनद्वारा रूसमा 800 भन्दा बढ़ी ड्रोन आक्रमण.
1: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि. प्रिन्स र रसिलालाई जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्साफले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो राजनीतिक परिवेश र चुनाव, जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बढ़ी भोट जितेको छ, बढ़ी सीट जितेर संसदमा त्यस अनुसारको उपस्थिति जनाएको छ. तर कतिपय अवस्थामा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा पनि फरक विचार राख्नेहरूलाई त्यहाँ पेल्न खोजेका विभिन्न खबर र टीका टिप्पणी पनि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्. यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ, जहाँ केही शंखे किरा र शंखे किराका प्रजाति जस्ता देखिने दुईवटा समूह छ. एकतर्फ अलि धेरै संख्या छ भने एकातर्फ भने एउटा मात्रै छ. जहाँ शंखे किरा बिग्रिएर अलि फरक ढंगबाट फरक रूप फरक प्रकृति जस्तो त्यहाँ देखिन्छ, जहाँ धेरै संख्यामा शंखे किरा जस्ता देखिनेछन् त्यही भित्रबाट एउटा ठूलो आवाज आउँदैछ. माथि यस्तो लेखिएको छ, यो हामी भन्दा फरक छ, यसलाई ठोक.
1: हजुर, प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला.

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा सर्पको सुरक्षा र उद्धारका लागि पछिल्लो समयमा भइरहेका काम कारवाही र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा हामीसँग कुराकानीका लागि सेभ द लाइभ्सका अध्यक्ष तथा आइयुसिएनका सदस्य कमल देवकोटा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: विपद व्यवस्थापन प्राधिकरणको तथ्याङ्क हेर्ने हो भने 4 महिनामा 54 जनाको सर्पको टोकाइबाट मृत्यु भयो भन्ने छ। तथ्याङ्क संकलन गरेर राख्न थालेर धेरै भयो अथवा सर्पले टोक्ने क्रम नै बढेको तिमीबाट गाडीबाट?
1: हजुर, अब यस्तो छ, यसमा अहिले यो 4 महिनाको तथ्याङ्क भयो, तर एउटा पुरानो रेकर्ड डब्ल्यूएचओले गरेको 1987 तथ्याङ्क हेर्ने हो भने नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षमा सर्पले डस्ने गर्छ, त्यो मध्ये 1,000 जनाको मृत्यु हुने गर्छ भन्ने पुरानो तथ्याङ्क छ। त्यसले गर्दाखेरि अब वर्षभरिमा भनौँ न अन्य कुनै सरले भने चाहिँ विपद अथवा अन्य कुनै वाइल्ड लाइफ जनावरले टोक्ने के अरे हुने मृत्युभन्दा सर्पले टोकेर हुने मृत्यु चाहिँ एकदमै धेरै नै छ।
0: अब यो अहिलेको अवस्था संख्यात्मक रूपमा अथवा घटनाको हिसाबले पहिलेको तुलनामा अहिले घटेको हो कि अथवा अहिले पनि उत्तिकै उस्तै तरिकाले चाहिँ टोकिरहेका छ, मान्छेहरूको मृत्यु भइरहेका छ?
1: अब यस्तो छ, यसमा वैज्ञानिक रूपमा अध्ययन अनुसन्धान गरेको आधारमा भन्ने हो भने अब पहिले जुन अघि मैले डब्ल्यूएचओको तथ्याङ्क भने त्यसमा पनि बढेको हुन सक्ने भनेर अहिले पछिल्लो चरण 2022 चाहिँ हाम्रो पूर्वतिरको धरान विवेक एचएसको डाक्टरहरूको टिमले गरेको एउटा अनुसन्धानले के देखाएको छ भन्दा त्यो जुन 1,000 जनाको मृत्यु भनिएको छ त्यो हस्पिटलको रेकर्डमा चढेको मृत्यु मात्र हो। जस्तो अहिले नेपालमा हेर्ने हो भने कतिपय बिरामीहरू अस्पतालसम्म पुग्न पाउँदैनन्, कतिपय धामी झाँक्रीकोमा जाँदाखेरि त्यही मृत्यु हुने हुन्छ, कहिलेकाहीँ अब एउटा अस्पतालबाट अर्कोमा रिफर गर्दा बाटोमै मृत्यु हुन्छ। अझ यो सबैलाई जोडेर हेर्ने हो भने त त्यो तथ्याङ्क अझ 1,000 भन्दा पनि माथि गएको चाहिँ देखाएको छ।
0: सर्पले टोक्ने मौसमको अनुसार हो कि अथवा के आधारमा अहिलेको यसको जोखिम कम बढी हुने भन्ने हुन्छ नेपालको सन्दर्भमा?
1: हजुर, नेपालको सन्दर्भमा हेर्ने हो भने अब यो जुन जुलाई अगस्त सेप्टेम्बर भनिन्छ भनेको अब लगभग यही असार साउन भदौ असोज यो 4 महिना चाहिँ सर्पको टोकाई एकदमै अत्यन्त हुने र अब टोकाई अत्यन्त भइसकेपछि अब मृत्यु दर पनि त्यही अनुसार थोरै बढ्ने गरेको चाहिँ देखिन्छ। जाडो महिनाको तुलनामा भन्दा अहिले गर्मी महिना र बर्खाको सिजनमा चाहिँ सर्पको टोकाई र यसबाट हुने मृत्यु चाहिँ अझ बढेको देखिएको छ।
0: यसमा भौगोलिक हिसाबले अथवा यो सर्पको बासस्थानको हिसाबले हिमाल पहाड तराई मध्ये अलि बढी जोखिम हामीले अहिले सुन्दै आइराखेको तराई अलि बढी भन्ने छ, पहाड र हिमालको अवस्था त्यो तुलना गर्दा कस्तो पाइन्छ?
1: यस्तो छ, अब सर्प पाइने हिसाबको तरिकाले हेर्ने हो भने त तराईमाका साथसाथै पहाड र हिमालमा पनि अत्यन्तै विषालु सर्पहरू पाइने गरेको छ, तर तुलनात्मक रूपमा यसले जुन टोक्ने छ टोकाई र त्यसको मृत्यु दर हेर्ने भने तराईका भनौँ न पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण जिल्लाहरूलाई नै एउटा सर्पदंशबाट अति नै प्रभावित जिल्ला भनेर ईडीसीडी इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्यसलाई चाहिँ तोकेको छ, जुन चाहिँ तराईको पूरै जिल्लाहरू सर्पदंशबाट अत्यन्तै प्रभावित छन्। त्यसो हुनुमा एउटा कारण भनेको अब खेतीपातीको हिसाबले पनि तराईमा पहाड हिमालको भन्दा अलि बढी हुने हुँदा त्यो सिजनमा अब खेतीपातीको क्रममा घाँस दाउराको क्रममा विभिन्न क्रममा चाहिँ टोकाई हुने गरेको पाइएको छ।
0: अब यदि सर्पले कतिपय सर्पले टोकेको थाहा हुने देखिने, कतिपयले टोकेको नदेखिने अथवा नथाहा हुने पनि कतिपय अवस्थामा हामीले खबरहरू सुन्छौं, यो कस्तो हो?
1: हजुर, अब यसमा चाहिँ त्यसको लागि चाहिँ अलिकति सर्पमै छिर्नुपर्ने हुन्छ, त्यसकारण म पहिला नेपालमा पाइने सर्पहरू त्यसमा पनि अलिकति फोकस विषालुलाई गरे। नेपालमा विशेष गरेर विषालु सर्पहरू भनेको चाहिँ कोब्रा, करेत अनि केही भाइपरका प्रजातिहरू भनेर मान्ने गरिन्छ है। अब यहाँहरूलाई म एउटा फोटो छ, यो फोटोबाट नै देखाउन चाहे। जस्तो विषालु सर्पको केसमा चाहिँ यो हामीले तराईमा पाइने, अघि सरले सोध्नुभयो चाहिँ भौगोलिक हिसाबले पनि केही फरक छ, यो तराईमा पाइने कोब्रा जसलाई हामी कमन कोब्रा भन्छौं, यो चाहिँ यसले जब हुड फैलाउँछ यस्तो गर्दाखेरि अगाडि
0: टाउको उठाउँदाखेरि
1: हजुर चस्मा लगाए जस्तो देखिने हुँदा यसलाई स्पेक्टेकल कोब्रा पनि भनिन्छ। त्यस्तै अर्को पहाड़तिर विशेष पाइने कोब्रा जुन चाहिँ चन्द्रनाग भनिन्छ, पछाडिपट्टि यसले टाउको उठाउँदा पछाडिपट्टि एउटा गोलो ओ आकारको सेप देखिने हुँदाखेरि यसलाई चन्द्रमा जस्तो देखिने हुँदाखेरि चाहिँ चन्द्रनाग भनिन्छ।
0: भनेको पहाड़को पनि गोमन नै हो, तराईको पनि गोमन नै?
1: हजुर, विषालुको हिसाबले उत्तिकै छन्, दुवैले डसेर मान्छेको ज्यानै जान सक्छ। त्यसकारणले गर्दा अब पहाड़तिर हिमालतिर विषालु सर्प पाइन्न, टोकाई कम हुन्छ भन्ने कुरामा चाहिँ अलिकति वैज्ञानिक आधार छैन भनौँ
0: भनेको यो गोमन चाहिँ पहाड र तराईमा सँगसँगै हुन थालेको हो कि अथवा तराईमा अलि पहिलेदेखि पहाडमा बिस्तारै उक्लिएको भनेर भन्नु मिल्छ?
1: अहिले पछिल्लो चरणमा धेरैले के भन्नुहुन्छ भन्दा तराईको तापक्रम बढेर गयो अथवा केही भनौँ न यो काठहरू आउँदाखेरि तराईबाट आउँदाखेरि भने त्यो केही हदसम्म तराईबाट आउँदा होइन काठ दाउरा ल्याउँदाखेरि ठूल्ठूलो मुढाहरूमा केही आउने त्यो फरक कुरा भयो। तर यिनीहरूको रहिथाने वासस्थान जुन यिनीहरूको हेबिटेट भनिन्छ त्यसको आधारमा हेर्ने हो भने पहाड हिमालसम्म पनि सर्पहरू जस्तो एउटा यहाँ हिमालयन करेत भन्ने छ है। अब यो हिमालयन करेत भनेको हजुरको विशेष गरेर हिमालमै पाइने करेत भनेर चिनिन्छ। हामीले हेर्छौं 1, 2, 3, 4, 5, 6 प्रजातिका करेत, त्यसमध्ये यहाँ हिमालयन करेत देखेछौं जुन यो हिमालमै पाइने हो भनेपछि यो पहिलेदेखि नै पाइएको, अहिले तराईको गर्मी बढेर माथि गएका होइनन्, र यो हिमालयन करेत भन्ने सर्प फेरि तराईमा पाइएको छैन। त्यसले गर्दा भौगोलिक अवस्था अनुसार यिनीहरू कुनै पहाड़मा पाइन्छन्, कुनै तराईमा र कुनै चाहिँ अब भनौँ न हिमालयन रिजनमा छन्। अब जस्तो मैले छोटकरीमा भन्दा यो कोब्राको भए किङ कोब्रा पनि छ, हुन चाहिँ यो खासमा कोब्रा समूहभित्र पर्ने होइन, तर अब कोब्राको जस्तै अब हुड फैलाउने बानी बेहोरा देखाउने हुँदा किङ कोब्रा पनि अहिले हामीले गाउँघरमा बुझ्नलाई चाहिँ तीन थरीका कोब्रा भनेर बुझ्छौं।
0: एउटा चाहिँ पहाडमा पाइन्छ, बाँकी दुईवटा चाहिँ
1: होइन। किङ कोब्रा पनि अहिले यो काठमाडौँ पोखरा लगायत पहाड़ी भेगहरूमा अहिले होइन पहिलेदेखि नै पाइने गरेको छ। यो लगभग नेपालमा 2500 मिटरको हाइटसम्ममा पाइएको रेकर्ड छ।
0: अब तपाईँहरूले त सर्पको सुरक्षाको विषय पनि जोडतोडका साथ उठाएको भएर तराईमा पाइने यो गोमन सर्प र पहाड़मा जुन भेटिराखेको गोमन सर्प अथवा यो किङ कोब्राको सन्दर्भ तपाईँले उठाउनु भयो, उनीहरूको लागि वासस्थानको हिसाबले असुरक्षा अलि बढी कहाँ छ सर्पको लागि?
1: सर्पले जंगल छोडेर अब मानव बस्ती छिर्ने बित्तिकै एक नम्बरको असुरक्षा त सबभन्दा पहिले त्यही भइहाल्यो, किनभने अझै पनि केही केही ठाउँमा जहाँ सोसियल मिडियाको प्रभाव अलिकति पोजिटिभ वेमा गएको छ त्यहाँ चाहिँ मान्छेले सर्प मार्नु हुँदैन भनेर कहिले वन कार्यालय कहिले नगरपालिका खबर गर्ने, कहिले त्यहाँको लोकल रेस्क्युरहरूलाई खबर गर्ने चलन त बढ्दो छ। तर अझै पनि धेरै ठाउँहरूमा सर्पदेखि अब मारिहाल्ने क्रम त्यो यथावत नै छ। त्यसले गर्दाखेरि सर्प चाहिँ आफ्नो जंगल छोडेर बाहिर आउने बित्तिकै यिनीहरू असुरक्षित भइहाल्छन्।
0: जंगलबाट बस्तीतिर पस्नुपर्ने केही अध्ययनहरू भएको छ किन पसिराखेका छ भने यो स्वाभाविक हो कि अथवा अस्वाभाविक हो?
1: हजुर, अब यो किङ कोब्राको हामीले केही समय अगाडि नेपालभरिमा भेटिएका किङ कोब्राहरूको अध्ययन गर्दा त्यो अध्ययनमा यसको वासस्थानको पनि अध्ययन गर्दा के देखाएको छ भन्दा यसको वासस्थान हामीले 30 वर्षको डाटा के लगाएका थियौं सन् 1990 2020 त्यसमा के देखिएको छ प्रष्टसँग भन्दा पहिले 1990 जुन घना जंगल भएको ठाउँ विस्तारै त्यो खेतीपाती भएको एरियामा चेन्ज भएको छ र त्यो खेतीपाती फेरि विस्तारै प्लटिङ हुँदै मानव बस्तीमा परिणत भएको छ। त्यसले गर्दाखेरि यिनीहरूको वासस्थान नासिनु नै एक नम्बर
0: बस्नुपर्ने बाध्यताको पहिलो कारण
1: हो। अर्को चाहिँ वासस्थान नासिँदै जाँदा यिनीहरूको आफ्नो खानेकुराहरू भनौँ न जस्तो अब यिनीहरूले खाने किरा फटेङ्ग्रा मुसा छेपारो भ्यागुता लगायत विभिन्न चीजहरूको पनि कहिलेकाहीँ यिनीहरू बस्ने ठाउँमा कम भइदिँदाखेरि त्यसको आहार खोज्नलाई जस्तो करेतहरू प्राय जसो रातिमा होइन आफ्नो आहार खोज्न आउँदाखेरि रातिमा आएर टोक्ने गरेको पाइन्छ। त्यसले गर्दा एउटा त वासस्थान नासियो, एउटा आहार यी विभिन्न कुराहरूले असर गरेर यिनीहरू मानव बस्तीमा छिर्छन्।
0: अहिले अरू सर्प पनि तपाईँले जुन यो सूची छ त्यसबारेमा पनि अलिकति व्याख्या गर्नुहुन्छ?
1: यो कोब्रा भए करेतको चाहिँ नेपालमा 1, 2, 3, 4, 5, 6 प्रजातिका करेत पाइन्छन्।
0: यो पनि हिमाल पहाड तराईसम्मै
1: छन्। त्यसमा विशेष गरेर तराईमा एकदमै धेरै ज्यान लाने भनेको हामीले यो कमन करेत, चुरे करेत, घोड करेत, घोडगराइज विभिन्न नाम छन् यिनीहरूको त्यो हो है। अनि जस्तो यिनीहरू सबै विषालुको हिसाबले उत्तिकै विषालु छन् र यिनीहरूले टोकेमा ज्यान जाने सम्भावना बेसी नै छ। अझ भन्नुपर्दा रातिमा हुने करिब 80% टोकाई करेतको हुने गर्छ र अब प्रकारमा पनि जाँदाखेरि जस्तो कोब्राले टोक्दाखेरि मान्छेको अब शरीरमा जहाँ टोकेको छ टोकेको अङ्गमा अलिकति घाउ देखिने, सुन्निने, ब्लड आउने लक्षणहरू चाँडो देखिने हुन्छ। त्यसले गर्दा मान्छेहरू आत्तिएर थाहा पाउँछन् र हस्पिटल पनि चाँडो पुग्छन्, उपचार पनि समयमा पाएर निको हुने हुन्छ। तर करेतको केसमा के हुन्छ भन्दा यो रातिमा आएर टोक्ने हो, यिनीहरूको दाँत फ्याङ्स भन्छौ हामी दुईटा विषालु विषदन्त एकदमै मसिनो हुने हुँदाखेरि यिनीहरूले टोकेको हतपत्त बिरामीले पनि थाहा पाउँदैन अनि त्यहाँबाट एकदम धेरै ब्लड बग्ने, घाउ हुने पनि हुँदैन, सुन्निने त्यस्तो केही पनि देखिँदैन। त्यसले गर्दा एक त दुख्दैन अनि त्यसपछि आएर अरू लक्षण पनि तुरुन्तै नदेखिने हुँदा मान्छेले टोकेकै थाहा पाउँदैन तर शरीरभित्र विष गइरहेको हुन्छ अनि बिहान पख थाहा पाउँदा बल्ल अलिकति विषले च्यापिसकेको अवस्थामा थाहा हुँदा अनि हस्पिटल जाँदा अब कतिको उपचार भएर रिकभर पनि भएको छ। बच्चाहरूको केसमा चाहिँ रातिमा टोकेर करेतले छ भने अलिकति रिस्की मानिन्छ, गाह्रो हुन्छ। यो करेतको भयो, त्यस्तै अर्को एउटा कोरल स्नेक छ, अब वैज्ञानिक हिसाबले हाम्रो मेडिकल्ली भनौँ, यसले टोकेर बिरामी हस्पिटलमा पुगेर मरिसकेको रेकर्डहरू छैन, यो अलि रेयरमा पर्छ। यो सबै यहाँसम्मका सर्पहरूले टोकेक्ने भनेको न्युरोटक्सिक विष भन्छौ हामीले, जुन चाहिँ ब्रेनलाई असर गर्ने, दिमाग नर्भस सिस्टमलाई कमजोर बनाइदिने त्यस्तो विष बोकेको हुन्छ। अब यो एउटा रसेल्स भाइपर छ है, रसेल्स भाइपर भनेको चाहिँ हेर्दा अजिङ्गर जस्तै देखिन्छ, र यो अजिङ्गर जस्तो देखिए पनि अजिङ्गर होइन। यिनीहरूदेखि लिएर यो हरियो जुन हरियो देख्छौ हामीले ग्रीन पिट भाइपरका समूह, त्यस्तै माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर, जुन हिमालमा पहाड़मा पाइने सर्प, यी सबै भाइपरहरूले भनेको विशेष गरेर रगतलाई असर गर्छन्। र त्यो
0: कम विषालु तर रगतमा असर पुर्याउने
1: रसेल्स भाइपरले टोकेर त ज्यानै जान पनि सक्यो एकदमै है, अझै बढी रिस्की भयो। अनि अरू ग्रीन पिट भाइपर र माउन्टेन पिट भाइपर तुलनात्मक रूपमा यिनीहरूको विषले कम असर गर्छ, तर त्यति भन्दै गर्दा पनि जस्तो माउन्टेन पिट भाइपरहरूले टोकेर, इभन कहिलेकाहीँ रेयर केसमा ग्रीन पिट भाइपरले टोकेर पनि उपचार अथवा प्राथमिक उपचारमा तलमाथि भइदिँदा ज्यान जान सक्ने सम्भावना चाहिँ रहन्छ। त्यसकारण
0: परेत सर्प चाहिँ तपाईँले रातिमा अलि बढी निस्कने भन्नुभयो, त्यो चाहिँ अलि बढीमा रातिमा सक्रिय हुनुपर्ने कारण चाहिँ के हो?
1: यस्तो छ, सर्पको
0: प्रायः सबै सर्प नै राति दिउँछ नभने जुनसुकै बेला पनि जान सक्छ, निस्कन सक्छ।
1: एक हिसाबले जुन जस्तो म सामान्य इक्जाम्पल दिन्छु, हामी मानिसहरू भनेको सामान्यतया दिनभरि काम गर्ने, राति थकाइ मार्ने भनेको दिउँसोमा एक्टिभ हुने, जसलाई हामी डायर्नल प्राणी भनिन्छ, रातिमा एक्टिभ हुने नक्चर्नल। त्यस्तै उल्लुलाई हेरौँ, अब उल्लुहरू भनेको प्रायः जसो राति जाग्ने हुन्छ होइन, उनीहरू रातिमा एक्टिभ हुन्छन्। त्यस्तै सर्पको पनि विभिन्न थरीका सर्प छन्, कोही दिउँसोमा अझ बढी एक्टिभ हुने, रातिमा अलिकति रेस्ट गर्ने हुन्छ भने, कोही दिनभरि रेस्ट गर्ने, रातिमा सक्रिय हुने हुन्छ। त्यो क्रममा गोमनहरूलाई हेर्ने हो भने बिहान साँझको टाइममा एकदमै एक्टिभ भएको देखिन्छ, अनि करेतहरू चाहिँ रातिमा, अनि रातिमा चाहिँ विशेष गरेर गाउँघरमा भुइँमै एउटा सानो गुन्द्रो दिच्छाएर भुइँमै झुल्न टाङ्गी सुत्ने चलन बढ्दो छ गर्मीले गर्दा। त्यसो गर्दाखेरि करेतको टोकाई हुने सम्भावना एकदमै धेरै हुन्छ। अब साउथ एसियामा भएको रिसर्चमा नेपालको धरान हस्पिटलमै विवेक एचएसको टिमको डाक्टरहरूले गर्नुभएको अध्ययनले के देखाएको छ भन्दा, पलङमा एकचोटि पहिला बिस्तारा मिलाउनु अगाडि राम्ररी टकटकाएर अनि झुल लगाएर झुल चारैतिरबाट टाँगेर सुत्नाले त्यो वर्षमा टोकाई चाहिँ हस्पिटलमै आउने टोकाई एकदमै कम भएको छ र मृत्युदरमा पनि कमी आएको देखिएकोले झुल चाहिँ करतको टोकाईबाट बस्ने एउटा राम्रो माध्यम प्रिभेन्सनकोमा पनि पर्छ त्यो।
0: अनि हामीले अहिले नेपालमा कति सर्प छन् र विषालु कति छन् अविषालु कति छन् भन्ने त्यस्तो केही पछिल्लो तथ्याङ्क छ कि छैन?
1: नेपालमा अब ओभरअल हेर्ने हो भने लगभग 85 प्रजातिका सर्पहरू पुगिसकेका छन्, बढ्दो छ अझ यो क्रम, अब आइडेन्टिफाई हुँदैछन् गर्दाखेरि 85 पुगेर 90 हारारी भन्छौं हामी। त्यसमध्ये विषालु भनेको अहिले यो मैले पोस्टर देखाएका यी करिब 20 प्रजातिका सर्प मात्रै विषालु हुन्। अब तर के लाग्छ भन्दा हामीलाई अलिअलि टाउको उठाइदियो भने सबै सर्प गोमन, अलिअलि छिर्के मिर्के देखिने बित्तिकै सबै सर्प करेत जस्तो लाग्छ, र हामीलाई गाउँघरबाट फोन आउँदा, उद्धारका फोन आउँदा पनि सर यो गोमन नै हो, सर यो करेत नै हो भनेर अब यकिनका साथ भन्नुहुन्छ। पछि फोटो भिडियो केही छ भने पठाउनुहोस् भन्दा हामीले हेर्दा चाहिँ अब करेतसँग झुक्किने थुप्रै सर्प जस्तो उल्फी स्नेक र करेत हेर्दा ठ्याक्कै उस्तै देखिन्छ है, छुट्याउन अलिक गाह्रै पर्छ सामान्य अवस्थामा, त्यसको लागि अलिकति अनुभव चाहिन्छ, अनि त्यो उस्तै देखिन्छ। अब कोब्रा र धामिन सर्पहरू उस्तै देखिन सक्छन्, त्यसले गर्दाखेरि यो छुट्याउनलाई चाहिँ अलिकति गाह्रो छ, तर सर्पमा अब अलिकति रुचि राख्यो, अध्ययन गर्यो अथवा सर्पमा काम गर्ने मान्छेको संगत गरियो भने यी चिजहरू छुट्याउन सकिन्छ।
0: नेपालमा यो सर्पको प्रजाति बढ्नु र घट्नुमा, जस्तो बढ्नु पर्यो भने यो नेपालीमा उत्पत्ति भएर बढ्ने खालको हो कि अथवा छिमेकबाट प्रवेश गरेर संख्या बढ्ने घट्ने हुन्छ, कस्तो हुन्छ?
1: यस्तो छ, यो सर्पहरूको एरिया अलि सानो हुन्छ है, अरू ठूल्ठूलो जस्तो हामीले सुन्छौं बाघ अथवा हात्ती गैंडाहरू कहिले इण्डिया पुगे, उताको जंगलबाट यता आए भन्छौं, अब यिनीहरूको केसमा चाहिँ यिनीहरूको टेरिटोरी एकदमै सानो हुन्छ। अब हामीले त अझ के भन्ने गर्छ भन्दा, वैज्ञानिक रूपमा यदि तपाईँको घर वरपर उद्धार गरिएको सर्प छ भने त्यसलाई पर अर्को जिल्लामा लगेर नछोड्नु, आफूले उद्धार गरेको ठाउँकै 2-3 किलोमिटर भित्रको जंगलसम्म भएसम्म त्यहाँ छोड्नु। अब फर इक्जाम्पल काठमाडौँ जस्तो ठाउँमा त 2-3 किलोमिटरमा त सम्भवै छैन, त्यो भइसकेपछि जहाँनिर उद्धार गरिन्छ त्योबाट नजिक पर्ने जंगलमा लगेर छोड्नु भन्ने गरिन्छ। त्यो एरिया सानो भएको हुँदाखेरि अब एकदमै टाढा टाढा ट्राभल गर्ने चाहिँ हुँदैन। अब संख्या बढ्ने भनेको चाहिँ अब अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरू बढ्दै हुनुहुन्छ, अहिले सर्पमा रुचि लिएर अध्ययन अनुसन्धानकर्ता बढेको हुनाले कहिलेकाहीँ उद्धारकर्ताहरूले पनि काम गर्दै जाँदा रेस्क्यू आउँदाखेरि नयाँ खालको देखिने हुँदाखेरि अब संख्या बिस्तारै एक एक गर्दै थपिँदै जाने हो। त्यो चाहिँ अध्ययन अनुसन्धान हुँदा बढ्दै गएका हुन्।
0: त्यसो भए सर्पबाट यो टोकाइबाट बच्नको लागि हामीले त्यो चाल्नुपर्ने कदमहरू त्यो चरण चरणमा हुन्छ कि अथवा कस्तो के कुरामा ख्याल गर्नु पर्यो यसबाट बच्न?
1: हजुर, सर्पबाट बच्नलाई सामान्यतया हामीले सरसफाईकै कुरामा ध्यान दिने हो। अब सर्पहरू खासमा अलिकति उनीहरूलाई फेभरेबल इन्भाइरोमेन्ट भन्छौँ, जस्तो झाडीहरू, ढुङ्गाको चाङहरू अथवा भनौँ न कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसन जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो। त्यस्तै अब आफूले नै सावधानी अप्नाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर अब कतिपय अवस्थामा एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानुपर्दा टर्च बोक्नु पर्यो है, अनि हेर्नु पर्यो, केयरफुल हुनु पर्यो। त्यस्तै अब जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टक्टकाएर लगाउनु पर्यो। यी सबै भनेको सर्प लुक्न सक्ने वातावरणलाई चाहिँ आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: अनि कतिपयले यो कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता
1: छ? वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। जस्तो अब कतिपयले कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ, होइन? त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो। केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिस्क भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
0: हामीले गत साल हुन सक्छ यो कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर त्यही टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो, त्यो घटना होइन। अब झुल लगाउने भन्छौ, फेरि झुल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
1: हो, त्यही भएर मैले अघि सुरुमै त्यसमा अर्को पनि जोडेको थिएँ, झुल लगाउन अगाडि बिस्ताराहरू राम्ररी चेक गर्नु पर्यो, टकटकाउनु पर्यो। अब सरले भने चाहिँ मैले पनि थाहा पाएको थुप्रै घटनाहरू छन्, झुल त लगाएको छ तर टोक्यो भन्दा झुल लगाउनुभन्दा अगाडि नै सिरानी मुनि गएर करेट सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अन्यथा चाहिँ झुल मात्र लगाउँदैमा सर्प पहिल्यै रहेछ अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिस्क त फेरि सधैँ रहन्छ।
0: अब तराई मधेसको समस्या के भने, गर्मीको बेलामा बाक्लो बाक्लो लुगा लगाउने अथवा बिछ्याउँदाखेरि पनि त्यो गाह्रो हुने स्थिति हुन्छ। अत्यन्त पातलो पातलो कपडाहरू बिछ्याएर त्यसमा सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झोललाई भित्र कोच्नको लागि त्यति पुग्दैन, त्यसले थाम्दैन पनि होइन। अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
1: यस्तो छ, अब त्यही त सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। सरले भने चाहिँ अब त्यसको अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्, त्यो हुनु पर्यो है। अनि अब सरले भने चाहिँ कतिपय अवस्थामा थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठूल्ठूलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब ती भन्दा भन्दै पनि कहिलेकाहीँ पुर्याउन गाह्रो हुने चीजहरू भए अब काट्दाखेरि पनि अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
0: अनि सर्पको बारेमा अहिले विभिन्न भ्रमहरू पनि हाम्रो समाजमा छ, जस्तो कि सर्पले टोकेपछि मानिसहरूले सबभन्दा सामान्य गल्तीहरू दोहोऱ्याइराखेको देख्छौं, जस्तो टोकेको ठाउँमा बाँध्ने अथवा काट्ने, विष चुस्ने, झार्ने भनेर, त्यो एक प्रकारको थारू समुदायमा त त्यो छ भनेर हामीले देखेको पनि हो होइन। यस्तो खालको अझ कुनै कुनै ठाउँमा जडीबुटी लगायो भने चाहिँ ठिक हुन्छ भन्ने खालको, यो चाहिँ के कारणले गलत छ?
1: अब यसमा के छ भन्दा, यो पहिलेदेखि नै चलन चल्तीमा चल्दै चल्दै चल्दै रे हुँदै आएको कुराले गर्दा हो। खासमा अब यसलाई अझै चिरफार गर्ने हो भने अघिको कुरामा म थोरै रिपिट गर्छु, विश्वमा अहिले 4,000 प्रजातिभन्दा बढी पुगिसकेछन्, 4,200 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो, र हाम्रो देशको केसमा नि मैले भने 85 सर्पहरू, प्रजातिका सर्पहरू पुगिसकेछन्, जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा, अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो, किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, के लगाउने, सरले भने चाहिँ ढुङ्गा लगाउनेदेखि लिएर जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ, तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। अब आयो कुरा फेरि विषालुमा, कहिलेकाहीँ विषालु सर्पले टोक्दा नै, यी मैले अहिले फोटो देखाएका गोमन करेत भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौ। यो ड्राई बाइट भएको अवस्थामा पनि बिरामीलाई केही पनि हुँदैन, भनेको एन्टिभेनम पनि चढाउनु पर्दैन, र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गछ भने निको भएको जस्तो देखिनु भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। अब ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन्, जुनसुकै फुकाउने ठाउँमा जाउँ, कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टिभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने, त्यसले गर्दा गाउँघरमा जति पनि यी अप्नाइएका छन् यो एकदमै मान्दै आएका कुराहरू मात्र हुन्, त्यसको वैज्ञानिक आधार केही छैन। हिजो अस्ति मात्रै मैले यता सायद दाङतिरको हो कि एकदमै एकजना महिलाले समात्नु भएको छ र अर्को
0: एकजना
1: पुरुष हो उफ्रिँदै चुसिराखेको, यस्ता घटनाहरू पनि देखिएका छन्। अब यदि त्यो अविषालु रहेछ भने त त्यो चुसेर निको भएको जस्तो देखिने भयो, तर जब विषालु रहेछ र शरीरभित्र विष गएकै छ भने त्यो भनेको समय लस गरेर हस्पिटल अन्तिम अवस्थामा पुगेर मृत्युको मुखमा पुग्ने कार्य मात्र हुन्छ, त्यसकारण त्यस्ता कार्यहरूलाई चाहिँ अब जनचेतनाको माध्यमबाट नै त्यसलाई चाहिँ पार लाउने हो।
0: तपाईँले अघि कोही त्यो सुक्खा टोकाई र कोही त्यो बाहेकको टोकाई भन्नुभयो नि, सर्पले कुन अवस्थामा चाहिँ सुक्खा टोकाई गर्छ र कुन अवस्थामा विषयभित्र राखिदिन्छ, त्यो चाहिँ के हो?
1: हजुर, अब यसमा यस्तो छ, कुनै पनि सर्पले मान्छेलाई टोक्ने भनेको उसको न रगत खानलाई हो न मान्छेको मासु खानलाई हो, उसले टोक्ने भनेको उनीहरूको एउटा आत्मरक्षा प्रणाली डिफेन्स मेकानिजम मात्रै हो। त्यसले गर्दा सर्पलाई डर महसुस भएमा, सर्पले पनि मलाई मार्न लाग्यो भन्ने थाहा भएमा, त्यस्तो शङ्का लागेमा उसले टोक्ने हो। भलै कहिलेकाहीँ हाम्रो नियत त्यस्तो हुँदैन, हामीले थाहा नपाइकन केही चिजमा हात हाल्दा खुट्टा हाल्दाखेरि टोकिने हो, हामीले त मार्ने उद्देश्य हुँदैन, तर त्यो सर्पलाई के लाग्छ भन्दा मलाई केही बाहिरी चिजले आक्रमण गर्न लायो भनेर डस दिने हो, र उसको डसाई भनेको पूर्णतया उसको सेल्फ डिफेन्स मात्रै हो। त्यसले गर्दा अब फेरि कुन अवस्थामा यसले विष दिन्छ, कुन अवस्थामा ड्राई बाइट हुन्छ भन्ने कुरा त्यो चाहिँ हामीले पनि भन्न सकिँदैन र सर्पले पनि हुने कुरा होइन त्यो उसले टोक्दाखेरि, तर के हो भन्दा सामान्यतया सर्पले विखलाई चाहिँ खेर फाल्न खोज्दैन, उनीहरूले जुन विख हुन्छ त्यो भनेको उनीहरूले अब केही चिजहरू खान उनीहरूको दुश्मन मुसा छेपारो भ्यागुता कहिलेकाहीँ सर्पले सर्पै खाइदिन्छ, ती चिजहरूमा मात्र प्रयोग गर्ने हो खासमा, तर अब आफूलाई डर महसुस भएपछि मान्छेलाई पनि टोक्ने चाहिँ कारण उनीहरूले आत्मरक्षाको लागि मात्रै हो। त्यसकारण हामीले पनि भन्न सकिँदैन, डाक्टरले पनि भन्न सक्दैन, र सर्पलाई पनि थाहा हुँदैन कि कुन अवस्थामा ड्राई बाइट हुन्छ, कुन अवस्थामा मैले यति विष दिने भनेर, र अब जस्तो टोकाईकै कुरामा जाउँ, अब टोक्दाखेरि असर गर्ने कुराहरू हुन्छ, त्यसमा टोकाई भइसकेपछि पनि बिरामीको कुन अङ्गमा टोक्यो फरक पार्ने चिजहरू, बिरामीलाई मृत्युको मुखसम्म पुर्याउन सक्ने चिजहरू भनेको टोकाईको कुन, जस्तो खुट्टातिर टोकेछ कि टाउको माथि, जस्तो कोब्रा करेटको विष भनेको न्युरोटक्सिक भेनम बोकेको, भन्नको मतलब यो हाम्रो ब्रेन नर्भस सिस्टमलाई मस्तिष्कलाई असर पुर्याउने, भनेपछि जति यसले खुट्टादेखि माथिको भागमा टोक्यो त्यति अलिकति रिस्क बढ्दै गयो, अनि भाइपरको केसमा यिनीहरूले फेरि ब्लडलाई असर गर्ने हुँदा टोकेकै ठाउँमा सुन्निने, त्यो सुन्नेको ठाउँमा अघि भने चाहिँ सरले गलत प्राथमिक उपचार अब कसेर तीन चार ठाउँमा बाँधिदिनुहुन्छ, अब जुन सर्पको टोकेको विषको काम नै शरीरको अङ्ग सुन्नाउँदै जाने, त्यहीबाट घाउहरू बढाउँदै जाने हो, अब त्यहाँ हामीले कसेर बाँधियो भने के हुन्छ भन्दा ग्याङ्ग्रिन भन्छ, जुन चाहिँ बिस्तारै त्यहाँको कोषहरू होइन टिस्यूहरू कुहिने झर्ने हुँदै जान्छ, त्यसकारण त्यो कसेर बाँध्नु पनि एकदमै गलत हो, झन् धेरै ठाउँमा बाँध्नु झन् धेरै गलत। सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्डेज जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने त्यसले चाहिँ एउटा यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा हलचल हुन नदिने मात्रै हो। तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर पछि चाहिँ यो अब कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
0: बाँध्ने भनेको जोडले त्यहाँ पुरै कसरी बाँध्नुपर्ने हो कि कस्तो खालको
1: होइन, कसेर बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो पाँचवटा औँला मध्ये सबभन्दा सानो कान्छी औँला छ, कमसेकम यो औँला छिरोस् जुन बाँधिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्, त्यो भएर धेरै कसेर पनि बाँध्नु भएन। र अझ अहिले त के छ भन्दा यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घण्टा एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ, त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
0: अब सर्पले टोक्यो भने स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो?
1: अब प्रभावकारीको हिसाबले त बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ, त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, अब मिल्यो र गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ अझ अहिले यता गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टी भेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टी भेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टी भेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू सुरु गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: हस् सर धन्यवाद, मलाई पनि यो सर्पको टोकाई र भनौँ न जोगिने उपायहरू लगायतका कुराहरू राख्ने मौका दिनुभयो। गर्मीको मौसम छ, बर्खा पनि चलिरहेको छ, सर्पबाट आफू पनि जोग्यौं अरूलाई पनि जोगाऊ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग।
2: परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञा र पाप क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ भन्ने महान सत्यलाई सिकेका थियौं। हामीले यो पनि बुझ्यौं कि परमेश्वर नै हाम्रो जीवनको लागि आवश्यक सबै कुरा हुनुहुन्छ भन्ने सत्यलाई।
1: साँच्चै नै दाई, हामीले धेरै कुराहरू चाहिँ यी दिनहरूमा चाहिँ सिक्न पाएका छौं। अनि केही दिनदेखिबाट एउटा कुरा मेरो मनमा चाहिँ घुमिरहेको छ। संसारमा धेरै मानिसहरूले आआफ्ना देवताहरूको बारेमा चाहिँ बोल्छन्। कसैले मूर्तिमा भरोसा गर्छन्, कसैले मानिसमा, कसैले धन सम्पत्तिमा। कहिलेकाहीँ चाहिँ कति मानिसहरू चाहिँ सोच्न बाध्य हुन्छन् कि साँच्चो परमेश्वर चाहिँ को हुनुहुन्छ। अनि अर्को कुरा, मैले धेरै पटक प्रार्थना गरेको छु, कहिलेकाहीँ उत्तर ढिलो आएको जस्तो लाग्छ। त्यस बेला मनमा प्रश्न उठ्छ कि परमेश्वरले साँच्चै मेरो प्रार्थना सुन्नुहुन्छ त भन्ने।
2: हामी आज स्पष्ट रूपमा बुझ्नेछौ कि मानिसले बनाएका मूर्तिहरू र जीवित परमेश्वरको बीच कति ठूलो भिन्नता छ। मूर्तिहरू देखिन्छन् तर तिनीहरूले बोल्न, सुन्न वा बचाउन सक्दैनन्। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ नै सारा सृष्टिका प्रभु हुनुहुन्छ। र आज हामी एउटा सुन्दर सत्य पनि सम्झनेछौ। परमेश्वरले इजरायललाई केवल एउटा जातिको रूपमा मात्र होइन, उहाँको सेवामा समर्पित पवित्र समुदायको रूपमा प्रयोग गर्न चाहनु भएको थियो। उहाँको इच्छा केही व्यक्तिहरू मात्र होइन, सम्पूर्ण उहाँका जनहरूले उहाँलाई चिनुन्, उहाँको सेवा गरून् र उहाँको महिमा प्रकट गरून् भन्ने थियो। यो सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ
1: र यी सबै कुराहरू आफ्नो हृदयमा राख्दै आउनुहोस्। अब नम्र हृदयको साथ हाम्रो यो मुक्तिको मार्गको अध्ययनलाई चाहिँ सुरु गरौं।
3: आज हामी बाइबल अध्ययन वचन संग्रह 114 लिएर 116 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी वचन 114 अध्यायबाट देख्नेछौ। यहाँ देख्छौ, परमेश्वरले आफ्ना प्रिय सन्तानहरूलाई साथसाथै डोर्याउनुहुन्छ। यो अर्को हालेल भजनहरू जुन हालेलुयासँग आरम्भ र अन्त हुन्छ। भजन 113 118 मिश्री हालेल भजन भनिन्छ र तिनीहरू निस्तार, पेन्टिकोस्टको, झुप्रेवासको र समर्पणको चाडमा प्रयोग गरिन्थे। यो स्पष्ट छ कि ती भजनहरू निस्तार चाड मनाउँदाखेरि गाइन्दथे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि तिनीहरूमध्ये 3 चाहिँ सुरुमा र 3 चाहिँ आखिरीमा गाइन्दथे। अरू बाइबल विद्वानहरूको विचार यो छ कि निस्तार चाडको अवधिमा ती भजनहरूलाई पालै पालोसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यसकारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 एक पदमा भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथम मिश्रको मुलुकमा गए, उनी परदेशी थिए। परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन्, जहाँ तिनीहरू राष्ट्र बन्नेछन्। मिश्रको देशमा इसरायल राष्ट्रको रूपमा शुरू भयो र मिश्रमा यहुदी विरोधी अभियानको जन्म भयो। बाइबलले मिश्रमा तिनीहरूका कष्टहरू, दुःखहरू, खेदोहरू र कठिनाईहरूको बताउँछ। तब परमेश्वरले तिनीहरूसँग बनाउनु भएको करारको याद गर्नुभयो। तिनीहरूको चित्कारले सुन्नुभयो, तिनीहरूको पुकारलाई उहाँले सुन्नुभयो र उहाँको हृदयमा तिनीहरूप्रति करूणा र दया र सहानुभूतिले भरियो। परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो र यो भजन उजाड स्थान यात्रासँग आरम्भ हुन्छ। आगे पद्दीमा भनिएको छ, तब यहुदा परमप्रभुको पवित्र स्थान र इसरायल चाहिँ उहाँको साम्राज्यको प्रजा भइहाले। अमित्र, अहिले परमेश्वर सम्पूर्ण राष्ट्र पवित्र स्थानको रूपमा बोलिरहनु भएको छ। परमेश्वरको मौलिक र प्रारम्भिक इरादा इसरायललाई पुजारीहरूको राष्ट्र बनाउने थियो। खालि एक कुललाई मात्र होइन, लेबी कुललाई मात्र होइन, तर सारा कुलहरूलाई। यसको मतलब तिनीहरू विश्वको लागि पुजारीहरू हुनलाई थिए। म सोच्दछु कि त्यही नै राज्य युगमा हुनेछ, जब इसरायल संसारिक पृथ्वीको मन्दिरमा सेवा गर्नेछ। तीन पदमा भनिएको छ, यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टा बग्यो। इसरायलका सन्तानहरूले खालि लाल समुद्र मात्र पार गरेनन्, तिनीहरूले यर्दन नदी पनि पार गरे। यहोशू 3:13-17 अनुसार। अनि आगे पद 5 भनिएको छ, हे समुद्र तँलाई के भयो र त भागिस, र हे यर्दन त फर्केर गइस। सृष्टिको परमेश्वर, जसको हामीले भजन 113 अध्यायमा उहाँको सर्वशक्तिमतासँग देख्यौं, लाल समुद्रलाई पछि पन्छ्याइदिनुभयो र साथै उहाँले यर्दन नदीको पानीलाई एक ठाउँमा थुप्रो पार्नु भएर अडाउनुभयो। यिनीहरू आश्चर्य कर्महरू थिए मित्र, र मलाई लाग्दैन कि यिनीहरूलाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुद्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानि दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू चरणहरू हुन्, र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रुसमा प्रभु येशू ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितिबाट छुटकारा दिनुहुनेछ, जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुद्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7-8 पदमा भनिएको छ, यही पृथ्वी परमप्रभुको सामने, याकुबका परमेश्वरको सामने थरहरी हो। उहाँले चट्टानलाई पानीको ताल र दर्शन ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन गर्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि निस्तारको उत्सवमा यो सुन्दर सानो भजनको पढ्ने कुरा कति यथोचित छ। यो उहाँका मानिसहरूको पक्षबाट परमेश्वरको कृपा र शक्तिको याद गर्न, स्मरण गर्न बोलावटको भजन हो। यसपछि 115 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो, परमेश्वरलाई महिमा होस्, किनभने उहाँ अन्य प्रतिमाहरूको, अन्य जाति प्रतिमाहरूको ठिक विपरीत हुनुहुन्छ। यो महान भजन माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनु हुँदा र प्रभु भोजको स्थापन गर्नु भएको बेला गाइएको थियो। यो कुराको महसुस गर्न अति नै हर्षको कुरा हो कि प्रभु येशू स्वयंले यसको र अरू हालेल भजनहरू गाउनुभयो। यसको लेखकको बारेमा हामीलाई भनिएको छैन, तर यो विचार गरिन्दछ कि यो कोही एकजनाद्वारा लेखिएको थियो जो बाबेल कैदबाट बाँकी रहेका इसरायलीहरू आफ्नो मुलुकमा फर्की आउने कुरामा उत्सव मनाइरहेका थिए। यसलाई 3 स्टेन्जामा वर्गीकरण गर्न सकिन्छ। पहिलो पद 1-8 पदमा जमात गाइरहेको छ, दोस्रो कुरा पद 9-11 लेबीहरू, र तेस्रो स्टेन्जा हो पद 12-18 जमात गाइरहेको छ।

र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ? खोइ दुई पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्। अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन? अनि तीन पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गीयमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ।

म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ, जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। पद 9-11 भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिकवादको उत्तर के हो? भौतिकवादको उत्तर के हो? हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हो, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईँलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, पद 12 जमातले उत्तर दिन्छ, यो अधिक या कम पालै पालो गरी गाइने भजन हो। पद 12 भनिएको छ, परमप्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ। उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ। परमेश्वरले तपाईँलाई पनि आशिष दिनुहुनेछ। उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँका फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामी प्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ 13 ठूला आसाना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद 14-15 भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्गीय र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आगे पद 16 भनिएको छ, 16 स्वर्गीय त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन्, उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि 17 भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौ, हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि 18 भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यक भन्दछौ, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन्, यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भनेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाईँ यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाईँ जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईँले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नुहुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो, परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन

0: 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 पछि महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो, यो साधारण भजन हो जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो, अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानी महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको छुटकाराको बताउँछ, अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो नै परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद 1-5 परमेश्वर सुन्नुहुन्छ, पद 6-13 परमेश्वर सहायता गर्नुहुन्छ, पद 14-19 परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह 116 एक पदमा भनिएको छ, परम प्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परम प्रभुमा म प्रेम राख्दछु। यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहना 4:19 भन्छ, हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 भनिएको छ, जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश 1:5 भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडेल्फियाको मण्डलीलाई प्रभुले भन्नुभयो, प्रकाश 3:9, म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामने ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने तोल्याउनेछु। फिलाडेल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि 3 भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्नु पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि 4 भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु, म आग्रहपूर्वक विन्ती गर्दछु, मेरो प्राण बचाइदिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि पाँच पदमा भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ। उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्याय धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ, किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आओ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। पद छदेखि सातमा भनिएको छ, परम प्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लडिसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की, किनभने परमप्रभुले तँलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौ र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो मित्र। ओ, हामी सबैलाई यो कति धेरै आवश्यक छ। भनिएको छ, हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की। यसले हामीलाई परमेश्वरको लागि संसार रहन र त्यसको सामना गर्न सहायता गर्नेछ। अनि आगे पद तेह्रमा भनिएको छ, उद्धारको कचौरा लिएर म परम प्रभुको नाउँको पुकार गर्नेछु। निश्चय नै यो निस्तारको कचौरा थियो जुन यस समयमा पास गरिएको थियो। एकपछि अर्कोमा तिनीहरूले यसको समूह जमातको वरिपरि पास गर्दै यो गाउँथे, म उद्धारको कचौरा लिन्छु। तिनीहरूले जान्दथे कि निस्तारको कचौराले आइरहने प्रभुको औँल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो। मित्र, म यसलाई त्यस बेलासम्म लिने छैन। राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतसमुनिमा उहाँले प्रार्थना गर्नुभयो, त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू 12 अध्याय 2 पद अनुसार, जसले आफ्नो सामने राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रुसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ, जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ। उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नु भएको थियो। भनिएको छ पद 15, परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर शहीद हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ। अनि यसलाई आज पनि लागू गर्न सक्छौ, परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16-17 भनिएको छ, हे परमप्रभु, साँच्चै नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, तपाईँले मेरो बन्धन फुकाइदिनु भएको छ, म तपाईँमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु। मित्र, तपाईँले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईँको धन्यवाद हो, त्यो नै तपाईँबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईँले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईँले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईँमा धन्यवादको बलि चढाउनेछु, अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ मेरो मनमा भएका धेरै प्रश्नहरूको उत्तर चाहिँ दिएको छ। मैले बुझे कि साँचो परमेश्वर र मानिसले बनाएका देवी देवताहरू बीच कुनै तुलना नै हुँदैन। मूर्तिहरूले केही गर्न सक्दैन, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुन्छ। उहाँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, प्रेम गर्नुहुन्छ र उद्धार गर्नुहुन्छ। र मलाई सबैभन्दा धेरै छोएको कुरा के हो भने, परमेश्वरले मलाई कहिले बिर्सनु भएको रहेनछ। कहिलेकाहीँ मैले आफैलाई एक्लो ठाने, तर उहाँले मेरो प्रत्येक प्रार्थना चाहिँ सुन्नुभएको हुने रहेछ। र आज मैले आफैलाई एउटा प्रश्न पनि सोधे, परमेश्वरले त मलाई प्रेम गर्नुहुन्छ, तर के म उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्न सफल भएको छु?
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको गहिरो सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा येशु ख्रिष्टको महिमा र उहाँको उद्धारको काम सम्झ्यौं। आज हामीले सिक्यौं कि जीवित परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ आफ्ना जनहरूलाई कहिले बिर्सनुहुन्न। उहाँ हाम्रो पुकार सुन्नुहुन्छ, संकटमा उद्धार गर्नुहुन्छ र हाम्रो जीवनलाई नयाँ आशाले भरिदिनुहुन्छ। र आज हामीले यही महत्वपूर्ण सत्यहरूलाई सिकेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 97.

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिले कहीं हार न मान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

रेडियो नारायणथान अब सुन्नुहोस् मुख्य समाचारहरू। देशको आर्थिक तथा राजनीतिक अस्थिरताको कारण बढ्दो भ्रष्टाचार र बेरोजगारीले लाखौं युवाहरू विदेशी बाध्य भएका छन्।

0: 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6260-442, 98-41-43-49-72, 98-512-00-642।
1: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shangha Chukuri Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com, contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanghai Subari Nagar Palika 5, Sindhupatsu.
0: Eva, Soutara Bazar Aounu Bacha. Aghi dekhi tapai eta uta garde khojde hununcha. Aina, ke ko khojima hununcha ba?
5: Ke hunu nani? Chhora ko bihe pani aayalyo. Bihe ko lagi akarshak bharpardo ra bishwasilo gargahana ko pasal kahan hola bhanera khojde chhau nani.
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-26-051, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो.

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
6: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै, सम्पर्क नम्बर 98 42 40 20 54।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईँ अहिले हेलम्बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
13: सुनित बल खाई रिजिम दन्दन सिबारे मोजा खैले सिसे रो छामी दोषी ब्राह्मण मुला ब्राउ बरु भाइ गोबरी।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ
8: हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका

0: कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर
4: त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नागको विभिन्न पूजा आराधना गरी आज नाग पञ्चमी पर्व मनाइँदै नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योग पनि चलाउने तैयारी। बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै बहुमत नजुटे राजीनामा दिने, जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो। आजदेखि देशैभरका म्यान पावर कार्यालय बन्दको घोषणा। भिसा आएका श्रमिकको उडान समेत रोकियो। भारतको बिहारको अशोक धाम मन्दिरमा भाग दौड मचिँदा 7 जनाको ज्यान गयो। र टप एन्ड टी20 क्रिकेट, नेपाल एले अस्ट्रेलियामा राम्रो प्रदर्शन गर्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। कलंकीबाट एकजना युवकलाई ट्याक्सीमा राखेर अपहरण गरी बन्दक बनाएको पाएको छ। अपहरण गरी एउटा कारमा घरमा लगेर बन्दक बनाई कुटपिट गर्दै गरिएको अवस्थामा प्रहरीले ती युवकहरूलाई उद्धार गरिएको छ। सो प्रकरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप जिल्लाको तामाकोशी गाउँपालिका 3 का 32 वर्ष मनोज बडाथोकी, मकवानपुरको बागमती गाउँपालिका 5 का 20 वर्षीय निशान्त रूम्बा तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका 4 का 22 वर्षीय जेनिस चौधरी, ओखलढुङ्गा लेखु गाउँपालिका 2-5 का 24 वर्षीय निकेश निमेश कार्की, त्यसै गरी चितवन राप्ती नगरपालिका 2 का 24 वर्षीय अमित ओली, अर्घखाची मालरानी गाउँपालिका 3 का 22 वर्षीय प्रदीप पोखरेल र काभ्रे जिल्लाको भुम्लो गाउँपालिका 8 का 23 वर्षीय देवकुमार श्रेष्ठ रहेका छन्। पक्राउ परेका 7 जना विरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा काठमाडौँमा जिल्ला अदालतले 7-6 दिनको म्याद लिएर अनुसन्धान अगाडि बढ़ाएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। परेका नवीन रायले प्रहरीले घटनास्थलबाट उद्धार गरिएको थियो। रायलाई कुटपिट गर्न प्रयोग

लिएको पाए नाइलको डोरी चको समेत बरामद गरेको प्रहरीले जनाएको छ। अपहरण गर्ने क्रममा बुढाथोकी र रोहित नाम गरेका भारतीय नागरिक बीच सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क भएको थियो। प्रहरी स्रोतको अनुसार रोहित नाम गरेका ती व्यक्तिले डलर कार्डमा लोड गर्ने भन्दै सामाजिक सञ्जालमा एड गरेका थिए र उनी रोहितले डलरको भाव बढ़ी दिन्छ भन्दै बुढाथोकीसँग कुराकानी गरेको बताएको छ। यसका लागि बुढाथोकीलाई सहयोग गर्न एकजना व्यक्ति पठाउँछ भन्दै नवीन राईले पठाएको थियो र उनै राईलाई पछि बुढाथोकीले समूहले अपहरण गरिएको हो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नागपञ्चमी पर्व आज परम्परागत नागको पूजा आराधना गरी मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा घर वरिपरि वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने जनविश्वास रहेको छ। साथै अग्री मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ। नागका 12 नाम भए पनि 8 कुलका 8 नागको पूजा गर्ने वैदिक सनातन कालदेखि नै परम्परा चलिरहेको आएको छ र आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्नु हुँदैन र नाग सर्प लगायतका घस्रिने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता समेत रहेका छन्। सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरिएको छ। यस अन्तर्गत मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति पत्र नवीकरण भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा 2081 साल असोजमा चुनढुङ्गा खनिज उत्खनन समेत अनुमति पत्र रद्द गरिएको थियो। यसबारे फागुन 2081 साल 1 गते उदयपुर सिमेन्टलाई पनि पत्र लेख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब वर्तमान बालिन शाह सरकारको नेतृत्वले सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी पनि गरिएको छ। चुनढुङ्गा उत्खनन अनुमति पत्र पनि नवीकरण गरिदिएको छ। 18 असार 2083 सालमा मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति पत्र नवीकरण गर्ने निर्णय गरिएको थियो। यसका निम्ति मन्त्री परिषदबाट दुईवटा निर्णय भएको छ। उदयपुर सिमेन्टको साविकमा रद्द भएको चुनढुङ्गा एवं रातोमाटो उत्खनन अनुमति पत्र खानी र खनिज पदार्थ ऐन 2024 दफा 12 उपदफा 3 बमोजिम जारी गर्न खनिज र भूगर्भ विभागले स्वीकृति प्रदान गरेको छ। खानी र भूगर्भ विभागले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट प्राप्त गर्ने बक्यौता अर्थ मन्त्रालयले उपलब्ध गराउने भएको छ। अर्थात सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडले खानी तथा भूगर्भ विभागले उपलब्ध गराउनुपर्ने बक्यौता रकम समेत नेपाल सरकारले व्यवहार्ने गरी सरकार अगाडि बढ़ाएको छ। अब उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक नियुक्त गरी उद्योगलाई पूर्ण क्षमतावान सञ्चालन गर्ने सरकारले तयारी गरिएको छ। हाल उद्योगको उत्पादन क्षमता दैनिक 800 मेट्रिक टन रहेको छ। यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका 11 जलजलेको वन क्षेत्रमा अवस्थित छ। यसका लागि आवश्यक चुनढुङ्गा उदयपुरकै उत्तरी भेको सुकौराबाट रोइवे मार्फत ढुवानी गर्न पूर्वाधारहरू बनाएको छ। एसियाकै ठूलो मध्येको एक भनिएको यो सिमेन्ट उद्योग फेरि पूर्ण सञ्चालनमा आउने तयारी सरकारले गरिएको छ। अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सोमबार आज विश्वासको मत लिँदैछन्। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले आज सदनबाट विश्वासको मत लिने भएको छ। बहुमत प्राप्त गरे वर्तमान सरकार निरन्तर रहनेछ भने विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनेछ। अल्पमतमा परेका मुख्यमन्त्रीले 30 दिनभित्र प्रदेश सभाबाट बहुमतको सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। हाल 104 जना सदस्य रहेको बागमती प्रदेशमा नेपाल कांग्रेसका नेपाली कांग्रेसका 36 सांसद छन् र सरकारका सहभागी हाम्रो नेपाली पार्टी हनेपा र हनेपाका 2 सांसद सहित 38 सांसद विश्वासको मतको पक्षमा देखिएको छ। मुख्यमन्त्री बानियाले विश्वासको मतका लागि 53 मत आवश्यक छ तर उनले बहुमत पाउने सम्भावना भने छिन्नै रहेको छ। 12 सांसद रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी 3 सांसद रहेको नेपाल मजदूर किसान पार्टी नेमा किपको समर्थन पाए मात्र मुख्यमन्त्री बानियाले विश्वासको मत पुग्नेछ। विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था नदेखिए मुख्यमन्त्री बानियाले सदनमा सम्बोधन गरेर राजीनामा दिने समेत बताएको छ। जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा नेपालका महासचिव डाक्टर
सुरेन्द्र कुमार झाले आज लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयलाई पत्र पठाउँदै नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री नारायण आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन आजकै मितिदेखि फिर्ता लिएको जानकारी दिइएको छ। पार्टीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा नेपालका लुम्बिनी प्रदेशसभा सदस्यहरूलाई निर्देशन समेत दिएको छ। जसपा नेपालले यो निर्णय लगत्तै लुम्बिनी प्रदेश सरकारमाथि राजनीतिक दबाव बढ़ेको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपाले समर्थन फिर्ता लिएर विपक्षमा मतदान गर्न आफ्नो सांसदहरूलाई निर्देशन दिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सरकार आफ्नो मागप्रति उदासीन बनेको आरोप लगाउँदै आजदेखि देशभरका सम्पूर्ण म्यान पावर कार्यालयहरू बन्द गरेको छ। संघले म्यान पावर कार्यालय बन्द गर्नको साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोकिएको छ। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत पूर्व अन्तिम श्रम संस्कृति नयाँ विज्ञापन तथा भिसा स्याम्पिङको काम रोकिएको थियो र जारी श्रम स्वीकृति प्राप्त गरिसकेको श्रमिकहरूलाई उडानका लागि दिएको समयसीमा समेत सकिएपछि अब पूर्ण रूपमा काम कारोबार बन्द गर्ने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका श्रमिक उडानका लागि एक साथ अगाडि नै सूचना जारी गरेको पनि जनाएको छ। भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिएको छ। संघको अनुसार आजदेखि काठमाडौँ स्थित मुख्य कार्यालय सहित देशैभरका सबै शाखाहरू बन्द भएको छ। नयाँ विज्ञापन अन्तर्गत अन्तर्वार्ता सम्पूर्ण रिक्रुटिङ प्रक्रिया पूर्व निर्धारित श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम समेत ठप्प भएको छ। संघले श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायको मागबारे ठोस सहमति हुन नसकेको जनाएको छ। मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्री स्तरमा वार्ता नभएको र सरकारले व्यवसायको समस्यालाई प्राथमिकतामा नराखेको पनि जनाएको छ र महासचिव हरिबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायहरूको पेशागत अस्तित्व सम्मान अधिकार र दीर्घकालीन भविष्यसँग जोड़िएको निर्णायक अभियान भएको समेत उल्लेख गरिएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। भारतको बिहार राज्यमा पर्ने लखिया स्थित अशोक धाम मन्दिरमा भाग दौड़ मचिदा कम्तीमा पनि 7 जनाको मृत्यु भएको छ भने लखिसारैयाको सब डिभिजनल प्रहरी अधिकारी डीएसपीओ विशिवम कुमारले आज बिहान अशोक धाम मन्दिरमा उक्त घटना भएको जानकारी गराएको छ। शिवमका अनुसार घटनामा अहिलेसम्म 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन् र घाइतेहरूलाई सदर अस्पतालमा भर्ना गरिएको छ। लक्ष्मीसारको जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेलाई भेट्न सर्जर अस्पतालमा पुगिसकेको छ र त्यहाँ पत्रकारहरूलाई घटनाको बारेमा जानकारी समेत गराएको छ। उहाँको अनुसार मृत्यु हुने सबैजना 7 जना महिला रहेका छन्। एलम्बु खबरमा अब खेल खबरमा नेपाल ए कप्तान अनिल शाहले अस्ट्रेलियामा आयोजना हुने टप N20 क्रिकेट राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ। प्रतियोगितामा सहभागी हुन आयोजित विदाई कार्यक्रममा अनिलले टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम बाम जस्ता अनुभवी खेलाड़ीहरूले उपस्थितिले राम्रो प्रदर्शन हुने समेत बताएको छ। साथै उनले युवा र उदयमान खेलाड़ीहरूलाई नयाँ कुरा सिक्न र आत्मविश्वास बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाली टोली आज अस्ट्रेलिया मार्फत तर्फ प्रस्थान गर्ने तालिका छ र प्रतियोगिताको तालिका अनुसार नेपालले अगस्त 21 नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध खेल्दै आफ्नो भ्रमणको शुरूआत गर्नेछ। नेपालले अगस्त 22 बंगलादेश हाई फर्मामेन्ट्स पहमेन्ट्स, 24 होबर्ड हेरिकेट्स र 26 एसीटी कमेटस, 27 किङ गेम्स र 29 भिक्टोरिया विरूद्ध प्रतिस्पर्धा गर्ने तालिका रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नागको विभिन्न पूजा आराधन गरी आज नाग पञ्चमी पर्व मनाइँदै नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योगी पनि चलाउने तयारी। बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै बहुमत नजुटे राजीनामा दिने। जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो।
आजदेखि देशभरका म्यान पावर कार्यालय बन्दको घोषणा. भिसा आएका श्रमिकको उडान समेत रोकियो. भारतको बिहार र अशोकधाम मन्दिरमा भागदौड मचिँदा 7 जनाको मृत्यु. र टप एन्ड टी20 क्रिकेटर नेपालीले अस्ट्रेलियामा राम्रो प्रदर्शन.

0: काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
1: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
2: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
3: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
10: म किन खोज्नु भएको होला हजुर को पर्नुभयो
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
11: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
13: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
14: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
13: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
15: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
16: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
15: के रे नानी त भर्खर 17 की लागि होइन र
16: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
15: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
16: ए हो र
6: नेपाल सरकार विज्ञापन बोर्ड
17: नमस्ते डाक्टर सर
18: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
17: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
18: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
17: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
18: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
17: ओहो त्यो त थाहै

0: होइन नि डाक्टर साहब,
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने
2: अन्तर र टेलिभिजनको अम्मलबाट जोगाउन।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: You are listening to LMVFM 89.6.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ सोहनी। यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरूले। र तपाईँहरूले यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ अनि यो रेडियो सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यो प्रोग्राम कार्यक्रम टक टू हेलम्बु लिएर आज हामी पहिलो बसाई यानि कि सोमबारे बसाईमा तपाईँहरूको माझमा उपस्थित भएको छु कार्यक्रम लिएर। कार्यक्रम प्रस्तुतामा छु म आइसिंह तामाङ, अनि प्राविधिक कक्षबाट साथ दिए र यो आवाज तपाईँहरूको सामु अनि तपाईँहरूको रेडियो सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट पनि साथ दिनका लागि उपस्थित जनाइसकिसक्नु भएको छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ र तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र तपाईँहरूले यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हाम्रो यो प्रोग्रामलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ। र यो सँगसँगै हामीलाई सामाजिक सञ्जाल फेसबुक पेज लगायतका विभिन्न अनलाइनका वेबसाइटहरूबाट पनि देशभरका विभिन्न स्थानबाट एकैसाथ हेलम्बा एफएमलाई सामाजिक सञ्जालबाट पनि सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई दिउँसोको एक बजेबाट दुई बजेसम्म आइतबार बाहेक अन्य दिनहरूमा यस्तै समयमा कार्यक्रम टक टू हेलम्बु सुन्न पाउनुहुनेछ। कार्यक्रम टक टू हेलम्बुमा विशेष गरी तपाईँहरूले गीत रोजेर मजाले मिठा मिठा अनि रमाइलो गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। आफ्ना साथीहरूलाई गीतहरू सुनाउन सक्नुहुनेछ अनि गीत सुन्न पाउनुहुनेछ। विशेषतः तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय आज विशेष गरी नाग पञ्चमीको दिन पनि परेको छ र पक्कै पनि हरेक घर घरका ढोकामाथि मजाले नागका पूजा आराधना गर्नुभयो होला होइन। कतिपय साथीहरू यति बेला आफ्नै अब गाउँघरमा उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, खेत बारीका विभिन्न पाखा पदिरोमा अन्य विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला होइन, आफ्नो कामहरू गर्दै हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर पनि हामी सँगै कार्यक्रम सुनेर साथ दिनुहोला, हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। र यो प्रोग्राम छ दिन आउने गर्दछ र छ दिन हामी छुट्टा छुट्टै बसाइमा कार्यक्रममा जोडिने गर्दछौ, कार्यक्रममा आउने गर्दछौ। त्यसैको सन्दर्भमा आज हामी सोमबारे बसाई यानि कि हाम्रो आज कार्यक्रमको पहिलो बसाईमा छौं। पहिलो बसाईमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत रोज्न चाहनुहुन्छ भने पाउनुहुनेछ, तामाङ गीतहरू। तपाईँ जो कोही व्यक्तिलाई तपाईँले आफ्नो रोजाइमा रहेका आफूलाई मन

गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि चाहिँ कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता। कार्यक्रममा कल गर्दै व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ र यो प्रोग्राम तपाईँहरूले यति बेला हामीलाई फेसबुक पेजबाट पनि देशभरका विभिन्न स्थानबाट तपाईँहरूले हेरिराख्नु भएको छ। फेसबुक पेजबाट यति बेला अडियो लाइभ प्रसारण भइरहेको छ। फेसबुक अडियो लाइभमा तपाईँहरूले हामीलाई मजाले कमेन्ट गर्न सक्नुहुनेछ, प्रोग्राम सुन्न सक्नुहुनेछ। र तपाईँहरू नयाँ हुनुहुन्छ हाम्रो फेसबुक पेजमा भने प्रोग्रामलाई तपाईँहरूले कमेन्ट गर्न नभुल्नुहोला अनि फलो गर्न नभुल्नुहोला। यदि प्रोग्राम मन परेको खण्डमा साथीहरूको माझमा पुर्याउनका लागि चाहनु भएमा हाम्रो यो प्रोग्रामलाई पनि शेयर गर्न भने नभुल्नुहोला, यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ आज तपाईँहरूको लागि भनेर। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860525525 9860525525 को माध्यम हुँदै यो बसाईमा तपाईँहरूले कार्यक्रममा कल गरेर आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ, साथीहरूलाई सम्झन पनि सक्नुहुनेछ। कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी हाम्रै रोजाइमा रहेका एकदम मिठा र माइला गीत राख्छौ। गीतपछि तपाईँहरूको माझमा आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। हामीले कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत हाम्रै रोजाइमा रहेका गीत राखिसकेका छौं। अब भने तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्नका लागि 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागी त जनाउन सक्नुहुनेछ। त्यसको लागि नम्बर खुल्ला छ, तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर गुड आफ्टरनुन। गुड आफ्टरनुन, मखमलीजी बोल्दै हुनुहुन्छ? हजुर। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर, भनेपछि आज मकै कुरुवामा पर्नु भयो है? ओके, ल अब राम्रोसँग केयर गर्दै काम गर्नु होला, धेरै नजिक नजिक जानु होला, आफूलाई पनि आक्रमण गर्ने हुन्छन् है। हजुर, अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज नाग पञ्चमीको दिन पूजा आराधना त गर्नुभयो होला पक्कै पनि? ए हजुर हजुर, ए हजुर, ल ठिकै छ, अब केयर गर्दै काम गर्नु होला, बिस्तारै आउनु होला है त। हजुर, अनि उतातिर आजको मौसम कस्तो छ सुनाइदिनुहोस् न। हजुर हजुर, भनेपछि आज शीतल शीतल मौसम छ बलेफीतिर पनि है? हजुर हजुर, एकदम हो नि। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। अनि कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ आज? धुली खेल डाँडा भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ? ओके ल हुन्छ, हामी गीत बजाउनेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर।

0: भन्दाखेरि चाहिँ मेरो गुरु रञ्जना बहिनीको लागि, अनि त्यसै गरी उता काठमाडौँ मैले भेटेको सिरिका बहिनी करिन्दाको लागि, छोरी अभियाना बहिनी सिकिलाको लागि, अनि त्यसै गरी मेरो भाइहरू चाहिँ अब भोलिको मम्मीको जल जान्छ राम्रै हुनुहुन्छ घरमा राम्रो शुभयात्रा भन्न चाहन्छु। अनि त्यसै गरी अब यता गर्दै हुने सरस्वती बहिनीको लागि होइन, अनि त्यसै गरी यता सुन्ने हुनुहुन्छ होला बेसी सारमा हुने जीवन साइत्री भाइको लागि, भकुरले हुने रजनी बहिनीको लागि, अनि त्यसै गरी काप्रे चलहरूमा हुने बहिनी शर्मिला सङ्गीता तारा छानाको लागि, र अनि फेरि म भन्दा अगाडि पछाडि चल गर्ने साथीहरू सम्पूर्णको लागि, अनि फेरि यता सुन्दै हुनुहुन्छ होला खुसीको लागि कौशल जाइको लागि, अनि त्यसै गरी मेरो बाबा सुनिरहनु भएको छ बाबाको लागि, बाबालाई पनि बाँदा दुःख दिएको छ अरे मकै भामालाई भन्दै हुनुहुन्थ्यो अहिले भर्खरै, यस्तै हो अब धेरै उ नगर्नु बाबा भन्न चाहन्छु। संसार यस्तै छ शब्द सक्नुहुन्न अब यस्तै हो के गर्नु। अनि भाइहरूको लागि भरा जिदमको लागि त्यति गरी अब एउटा सुन्ने हुनुहुन्छ होला शिक्षा के अरे विजेतामा हुने मिता बहिनीको लागि, अनि त्यसै गरी कतिपाउ हुने मिता बहिनीको लागि, अनि त्यसै गरी एउटा सुन्ने हुनुहुन्छ होला कार्य समाज मिता भान्जीको लागि, अनि त्यसै गरी गल्ली बासिन्दा सम्पूर्णको लागि, अनि मेरो हस्बेन्ड पनि जानु भएको छ हस्बेन्डको लागि पनि हुन चाहन्छु, अनि त्यति पनि अब मेरो छोरो सिजनै सुनिरहेको होला छोरोको लागि हुन चाहन्छु, अनि जति पनि गल्ती बहिनी छ गल्ती नै पनि भिन्न गर्ने माया गर्ने सम्पूर्णको लागि हुन चाहन्छु, र अनि गल्ती बास
1: ओके माई भाइ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा सो धेरै धेरै धन्यवाद छ उहाँलाई, यो व्यवसायमा कार्यक्रममा कल गर्नुभएको थियो। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा आउन सक्नुहुनेछ सहभागिता जनाउनका लागि 9860552525 को माध्यमदै तपाईँहरूले पनि आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ, अनि साथी सङ्गी इष्टमित्रलाई पनि सम्झन सक्नुहुनेछ त्यसको लागि भने कल गर्नुहोला, अनि फेसबुक पेजबाट हेर्दैनुहुन्छ भने कमेन्ट पनि राख्दै गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी अनेर गर्नेछौ। त्योभन्दा अगाडि साथीले एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको छ, हामी एकदमै मिठो लोक भाग गीत राख्छौ, गीत पछि आउनेछौ, तपाईँहरू हुने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठो अनि रमाइलो गीतहरू बुझ्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै आउन सक्नुहुनेछ। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ। उक्त नम्बर हुँदै तपाईँहरू कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अनि गीत रोज्न पाउनुहुनेछ। र हामीले तपाईँहरूको रोजाइमा रहेका गीतहरू पनि बजाउँदै आइरहेका छौं र गीत रोज्नका लागि जोडिनुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो दादा, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर, काभ्रेबाट सोनिया तामाङ है। हजुर सोनियाजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर, अनि सन्चै हुनुहुन्छ नि? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनु आजको बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ? हजुर, बसी बसाइ नै छ है। ओके, ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: मलाई चाहिँ
0: खाली आरे पर्स टू है। ओके हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर यति बेला वरदान दिदी हुनुहुन्छ,
1: वरदान दिदीको लागि पनि सङ्ग डेडिकेट गर्न चाहन्छु, र मेरो घर फ्यामिलीको लागि र मेरो सबै साथीहरूको लागि पनि भन्छु। अनि त्यसै गरी जति पनि साथीहरूले हेलङ्गा एफएमलाई माया गरेर सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि पनि
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो सोनिया तामाङ हुनुहुन्थ्यो, हामीलाई यति बेला काभ्रेबाट फोन गर्नुभएको थियो। सो उहाँले पनि तामाङ सेलो गीत रोज्नु भएको छ, खाली आरे पोर्स टू बोलको गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौ, यस्तै मिठो अनि रमाइलो गीतहरू तपाईँहरू पनि आफ्नो साथी सङ्गीलाई सुनाउन चाहनुहुन्छ अनि आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समयमा हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै रमाइलो गर्दै आइरहेका छौं। र यसैको सन्दर्भमा अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो सेलो गीत राख्ने बेला भएको छ। उक्त सेलो गीतपछि फेरि पनि तपाईँहरूको फोन कल लिनका लागि आउनेछौ। अहिलेका लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले सिलो गीत राखिसकेका छौं र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। सहभागिताका लागि 9860552525 सोही नम्बरमा कल गर्दै आफूलाई मनपर्ने गीत रोज्नका लागि जोडिनुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया लामा है। हजुर मायाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् आजको बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ नि? हजुर घर आइसी काम गर्दै यो बाँकी दिनलाई बिताउनुहुन्छ है? हजुर। अनि तपाईँ हुने ठाउँतिर मौसमको अवस्था के छ नि, सुनाउनु होला? हजुर हाम्रो यतातिर पनि मौसम एकदमै शीतल छ, आज खासै घाम लागेको छैन र पानी पनि परेको छैन, एकदम शीतल दिन छ। जो रमाइलो नै छ, राम्रो नै छ भनौँ न है। हजुर अनि आज कार्यक्रममा कल गर्नु भएको छ अनि कुन गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर कालो बोको भन्ने। ओके ल हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया लामा हुनुहुन्थ्यो, हामीलाई काभ्रेबाट कल गर्नु भएको थियो है। सो उहाँले पनि एकदमै अनि मिठो भर्खर मात्र बजारमा आएको कालो बोको भन्ने बोलको गीत रोज्नु भएको छ। पक्कै पनि हामी उहाँको रोजाइमा रहेका गीत राख्ने नै छौ। यस्तै मिठा गीत रोज्न चाहनुहुन्छ, आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860552525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।
1: बनाएर छाड्नुपर्छ चाहे आज हेर गुलाब
2: के हो भाइ।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, यस्तै मिठो अनि रमाइलो गीतहरू बजाउँदै हामी एकदमै रमाइलो गर्दैछौं। र यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार
0: सर। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ?
1: हजुर, म
0: यता जीवन छेत्री भन्नुभयो।
1: हजुर, जीवन छेत्री।
0: हजुर जीवनजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा?
1: म यति बेलाको समयमा आज केही गर्दैन, बसिरहेको छु, रेडियो सुन्दै बस्छु।
0: हजुर, रेडियो सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ?
1: हजुर,
0: मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाउनुहोस् न, आज भोलि तपाईँको गाउँ ठाउँमा के कामहरू चल्दैछ?
1: हाम्रो गाउँघरमा त खासै काम त्यस्तो छैन, एउटा काम छ, एकदमै दिनमा बाँदर धपाउने, बाँदर हेर्ने, रातिमा बाँदर हेर्ने।
0: हजुर, भनेपछि बिहान र यो दिउँसोको समय र रातिको समयमा ड्युटी कडा परेको छ गाउँघरमा आजभोलि।
1: आजभोलि गाउँघरमा बाँदरले त पुरै आतंकै मचाइरहेका छन्, हेर्नुहोस् अब बाँदरले केही गर्न दिँदैन, अब काम गरे गरे, अब काम गरे कालु मकै खाने भालु भन्थे, त्यस्तै बाँदरलाई मकैदेखि बाँदरलाई भन्छ।
0: हजुर हजुर, एकदमै अब मेहनत गर्नु मेहनत गरिन्छ र पनि अब जब पाक्ने बेला हुन्छ तब जंगली जनावरहरूको आतंकले गर्दाखेरि नै अब आएको अन्न पनि भित्र्याउन धेरै गाह्रो हुने गाउँघरमा है। हजुर ल, अब एकदमै केयर गर्दै काम गर्नु होला जंगली
1: जनावर।
0: हजुर, प्रत्येक गाउँ गाउँमा झन्झनै बढ्दो रूपमा चाहिँ बढ्दै गइरहेको छ झन् अहिले त जंगली जनावरहरू पनि।
1: हजुर
0: हजुर ल, एकदमै केयर गर्दै काम गर्नु होला। अनि मौसमको अवस्था के छ?
1: मौसमको अवस्था त पानी पर अहिले यति बेलाको समयमा झुम्मा गरेको पानी परेको छ, नत्र नि दिनमा एक दुईतिर पानी परिरहेको छ। त्यस्तो छ मौसम त, बर्खाको सिजन दिनमा नआए रातिमा, रातिमा नआए दिनमा पानी परिरहेको छ।
0: हजुर, जसरी भए पनि पानी पर्न चाहिँ परि नै हाल्छ है। हजुर हजुर ल, ठिकै छ, एकदमै यो अब समयमा हामीलाई कार्यक्रम सुन्दै कार्यक्रममा कल गर्नु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर, अच्युत रेग्मीको अन्त्य हुने गीत भन्नुभयो। ओके ल, हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्झिन पर्दा सर्वप्रथम मिठो भोइसमा कार्यक्रम चलाउने हजुरहरूलाई सम्झिन चाहे, अनि प्राविधिक मित्रलाई सम्झिन चाहे, अनि मेरो घर परिवार हुनुहुन्छ, घर परिवारलाई पनि सम्झिन चाहन्छु, अनि मेरो साथीहरू भन्दाखेरि यता काभ्रेतिर हुनुहुन्छ गरिमा श्रेष्ठ बहिनी हुनुहुन्छ, उहाँलाई सम्झिन चाहे, अनि मोरङमा हुनुहुन्छ शङ्कर ढकाल दाजु हुनुहुन्छ, बिटरीमा हुनुहुन्छ युवराज पोखरेल दाजु, रामेछाप चौडुवामा हुने सुमी थामी, अनि त्यसै दुर्गा थामीलाई सम्झिन चाहन्छु, अनि बेलबारीमा हुनुहुन्छ मोरङको बेलबारी हुनुहुन्छ हरिमाया मगर दिदीलाई सम्झिन्छु, अनि मनकुमारी रायमाझी दाललाई जुनकीलाई सम्झिन चाहन्छु, अनि म जीवन छेत्री भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिताउँछु। नमस्ते।
0: ओके भाई भाई, साथी हुनुहुन्थ्यो जीवन छेत्री हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है। सो उहाँले पनि एकदमै मिठो अनि रमाइलो गीत रुजाइमा पार्नु हुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्दै, आफूलाई मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला। अनि अहिलेको लागि भने एकदम मिठो अनि रमाइलो यो गीत सुन्दै गर्नुहोस्।

देखि चरो खुसी पनि छैन गुन्द्रो बन छोडेदेखि खुसी राख्न नसकेपछि निस्कि जानु ठिकै लाग्यो बल्ल बुझ्ने भाँचु घरको आँगन छोडेदेखि परिथिममा रहन गाह्रो परिवेशको कपट परिषदको परिश्रममा परीक्षा सजावट म जलाइदिन्छु प्रश्नहरू जो आफैको तापले तयारी परिपूर्ण थियो परिचय नै गलत म बदलिएको दुर्योधन गीताको खोजीमा तर कुरुक्षेत्र पुरानै रमिताको खोजीमा कलियुगका रामहरू राधाको पछि लाग्दा रावण माफी माग्न भौतारिन्छ सीताको खोजीमा सकिनलाई सक्यो दिलले काम गर्ने दिन अब नजिकिन लाछ चारधाम गर्ने दिन दिमाग चल्न छोड्या छैन नाना थरी सोच्छ फेरि दिलले माग्छ सधैँलाई आराम गर्ने दिन आफ्नो भापो गरू यसै के को चासो गरू अचेल लाग्छ मेटु हाँसो अब लगाई पासो गरू विज्ञान विषय गणित विषय उसको बेथा छुट्टै मुस्कुराउन बिर्स्या छु म के गुनासो गरू ओ दिन सकिन मैले घाम दिन सकिन महिना लायक निस्के आराम दिन सकिन तिमीले खुसी पाउनु पर्छ यो मान्यता राख्छु।

त्यतिखेरै कुना कुवाए जस्तै तिमीले खोजानी खोजेनौ ससुर सिधराए जस्तै एउटा मात्रै खोर देखाएर छाडि गयो राधे म त बन्न तयार थिए कसम तिमीले चाहे जस्तै तिम्रो यादले खायो दिमाग त्यहीले मुटु खायो अनि खुसी हुन प्रेम गर्दा ज्यानले दुःख पायो सास फुत्किनु भन्दा अघि आत्मा मर्यो मेरो हरि हरि भन्ने उमेर कृष्ण पुग्दै आयो तिम्रो गल्ती छैन राधे ठिक छ मैले माने मलाई त्यस्तो किन गर्थ्यो र खोइ आफै जानी जानी त्यही हो एउटा कुरा चित्त अलि बुझ्या छैन।

सोच्छ जहिले भेट्दा जहाँ त्यही भाउजू भनी बोलाउने त के कहाँ गई। मेरो दाईको निधारबाट भाग्य भागी गयो तर जाने बेला यही भनाएको एक्लै रमा है। म जिम्मेवारी पुरा गर्न लागे ढुक्क भई तिमी समय दिएन भन्

हजुर, एकदम मिठो अनि रमाइलो यो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, हामीले तपाईँहरूको रोजाइमा रहेका अनि मिठो अनि रमाइलो गीतहरू बजाउँदै रमाइलो गर्दैछौँ र यस्तै गरी आउन सक्नुहुनेछ। पालो तपाईँहरूको नै हो र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बतासेबाट सिमरिकाजी बोल्दै हुनुहुन्छ है? हजुर सिमरिकाजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै काम गर्दै हुनुहुन्छ अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाउनुहोस्, आज यो बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर धान गोडेर आजको बाँकी दिन बिताउनुहुन्छ है? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ अनि कुन गीत रोज्न चाहनुहुन्छ नि आज? हजुर यो भाग्यमा खोट छ भन्ने बोलको गीत। ओके ल हुन्छ, हामी गीत राख्नेछौँ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, सिमरिकाजी हुनुहुन्थ्यो, सो उहाँले पनि उपसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धन्यवाद छ। अब भने हामी साथीहरूको कमेन्ट अनि म्यासेजतर्फ लाग्छौँ र हामीलाई म्यासेज पनि गर्नुभएको छ साथीहरूले है, सो साथीहरूको म्यासेजलाई पनि हामी लिनेछौँ र विशेष गरी हामीलाई कमेन्टहरू पनि धेरैजना साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ र कमेन्ट सँगसँगै हामी म्यासेज पनि लिनेछौँ है। म्यासेज गर्नुभएको छ उहाँले, लेख्नु भएको छ, हेलो दादा के छ खबर, खाजा खानु भएको छैन हजुरले भन्नुभएको छ। मेरो खाजा चाहिँ एकदमै बाँकी छ, तपाईँको पनि बाँकी नै होला है। र म चाहिँ काभ्रेदेखि रिता मगर भन्नुभएको छ, आज मलाई चाहिँ मिल्छ भने तामाङ सिलो दारू सुन्काउने भन्ने बोलको गीत बजाउनु न भन्नुभएको छ। र गीत मार्फत हजुरको लागि अनि मेरो घर परिवारको लागि अनि सम्पूर्णको लागि यो सङ सुनेर इन्जोय गर्दै गर्नुहोला भन्दै छुटिन्छु भन्नुभएको छ। रिताजीलाई धेरै धेरै धन्यवाद छ सुमिठो यो म्यासेजको लागि। र यति बेला कमेन्टतर्फ लाग्छौँ, हामीलाई फेसबुकको पेजबाट पनि धेरैजना श्रोता साथीहरूको कमेन्टहरू प्राप्त भएको छ। सो कमेन्ट गर्नुभएको छ सरस्वती श्रेष्ठजीले, नमस्ते गर्नुभएको छ, सो धन्यवाद तपाईँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर अनि गुड आफ्टरनुन नेपाली, नमस्ते, कार्यक्रम सुन्दैछु उदयपुरको चौदण्डीगढी नगरपालिका 8 बेलटार राईचोकबाट, फेसबुक लाइभ मार्फत हजुरहरूको प्रोग्राम सुन्दैछु, हेलम्बो एफएम 89.6 मेगाहर्जलाई भन्नुभएको छ। यति बेला हामीलाई उदयपुरबाट टेक बहादुर पुमाजीले फेसबुक लाइभबाट प्रोग्राम सुन्दै कमेन्ट गर्नुभएको छ, सो उहाँले पनि धेरै धेरै धन्यवाद छ, साथमा शुभ दिन। अनि नमस्ते गर्नुभएको छ सुमिला शेर्पा हुनुहुन्छ, सो सुमिलाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ है, हेलो दाई हजुरको खाजो भयो त भन्नुभएको छ, मेरो खाजो बाँकी नै छ, तपाईँको पनि बाँकी नै होला। मेरो घर चाहिँ काभ्रे सिम्थली 2, म पनि प्रोग्राम सुन्दैछु रेडियो हेलम्बु चौतारालाई भन्नुभएको छ। र यो मिठो कमेन्टको लागि हाम्रो बिरे लामाजी हुनुहुन्छ है, काभ्रे सिम्थलीबाट आफ्नो काम सँगसँगै हामीलाई प्रोग्राम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ, सो काभ्रेदेखि प्रोग्राम सुन्दै हुनुहुन्छ, सो तपाईँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि माया लामा हुनुहुन्छ नि, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि है। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते नमस्कार हजुर, म यता दोलखाको सुनखानीबाट प्रोग्राम सुन्दैछु, खाजा खानु भयो त भन्नुभएको छ, मेरो खाजा बाँकी छ, तपाईँको पनि अब सम्भवतः बाँकी नै होला है। र दोलखाबाट यति मिठो कमेन्ट गरिदिनु भएकोमा अभियान श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, माया लामा अनि सुमिला शेर्पा सरस्वती श्रेष्ठ लगायत सम्पूर्णलाई नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना भन्नुभएको छ,
हामीलाई काठमाडौँबाट बुद्धराज वज्राचार्यजीले हामीलाई कमेन्ट गर्नुभएको छ। सो उहाँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु काठमाडौँबाट सो मिठो कमेन्ट गर्नुभएकोमा। अनि लेख्नु भएको सरको साथीको कमेन्टमा यसो कमेन्ट पनि म लिन्छु। नमस्ते दादा, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट, निरण मगर भन्नुभएको छ। मिल्छ भने जितु लोपचनको खैरिनी गलबन्दी भन्ने बोलको गीत बताइदिनुहोस् न भन्नुभएको छ है। सो मिठो कमेन्टको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु है हाम्रो निरञ्जीलाई पनि। अनि नमस्ते अनि मिस यु भन्नुभएको छ स्वर्णिम राई र राईजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अन्तिम कमेन्ट पनि प्राप्त भएको छ, सो कमेन्ट गर्नुभएको छ उहाँले, बुझ्ने मान्छेले त आँखाको भाषा पनि बुझ्छन्, नबुझ्नेलाई त फुलिरहेको फूल टिपेर दिँदा पनि बहाना लाग्छ भन्नुभएको छ। पक्कै पनि है, बुझ्ने कुरालाई इसारा नै काफी भनिन्छ होइन, नबुझ्नेलाई बहाना अनेकौं बहाना लगाइराख्ने हुन्छ, त्यो गर्दा पनि अनेकौं बहाना लगाउँछन् भन्ने खालका चाहिँ उहाँले यो शब्दमा उल्लेख गरिएको छ। यो मिठो लाइन सँगसँगै बाँकी कमेन्ट गर्नुभएको छ। अनि हेलो हजुर, के छ हजुरको खबर, खाजा खानुभयो त भन्नुभएको छ। मेरो खाजा बाँकी छ, तपाईँको पनि बाँकी नै होला है। अनि म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रश्मि तामाङ भन्नुभएको छ। र सबैजनालाई मिठो माया छ, अनि सबै सबैजनालाई शुभ दिन भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा रश्मिजीलाई पनि धेरै धेरै धन्यवाद छ, यो काठमाडौँबाट प्रोग्राम सुनेर साथ दिनुभयो, सो तपाईँले पनि धेरै धेरै धन्यवाद छ। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता, यति बेला समय सकिएको छ, हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1:54 गइसकेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा हामीलाई कल गर्नुभयो, कल गरेर यो व्यवसायमा सहभागिता जनाउनुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि फेसबुक पेजबाट देश विदेशबाट अत्यन्तै मिठा मिठा अनि रमाइला यो मिठो कमेन्टहरू गर्नुभयो, सम्पूर्ण श्रोता मित्रहरूलाई पनि यो कमेन्टको लागि विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो दिउँसोको समयमा कल गर्नुभयो, कल लागेन अनि कल उठेन भनेर पनि उदास भने कहिले पनि नहुनुहोला, भोलिको व्यवसायमा तपाईँहरूको कल अवश्य उठ्नेछ, कल लाग्नेछ, कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र यो दिउँसोको समयमा 1 घण्टाको अवधिभर हामीलाई रेडियो सेट अनि मोबाइल सेटबाट आफ्नो काम कार्य व्यस्तताको बावजुदले पनि गाउँघरमा ओकाली ओह्राली भन्ज्याङ चौतारी लगायत अन्य विविध कामका बीचमा पनि हामीलाई 1 घण्टाको अवधिभर हेलम्बो एफएमबाट प्रसारण भइरहेको यो प्रोग्राम टक टू हेलम्बोलाई सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ, अनि हार्दिक आभार सँगै शुभ दिनको कामना व्यक्त गर्दछु। यो सँगै प्राविधिक कक्षबाट मेरो यो आवाज तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका निम्ति प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वर्धान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् नमस्कार, शुभ दिन।

0: இளம்பு பிரேக் டைம்.
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 98-493-40-67 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with SUV, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagar Palika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar Chowk Gadi Nagar Palika 5, Sindhupalcho.
6: Eva, Chautara Bazar aunu bhayo cha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khoji ma hununcha ba?
7: Ke hunu nani? छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनु।

0: Wait, just a minute. We will return back.
1: वहीले के पारो वही मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849913727
7: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
8: हाम्रा सेवाहरू
7: स्टेसनरीका सम्पूर्ण सामानहरू
8: फोटोकपी प्रिन्ट
7: कलर प्रिन्ट
8: पीवीसी आईडी कार्ड
7: सबै प्रकारका खेलकुद सामग्रीहरू
8: सबै तहको तथा विभिन्न पुस्तकहरू
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
8: ट्रफी
7: मायाको चिनो
8: मेडल
7: फ्रेम
8: जर्सी सेटहरू तथा प्रिन्ट
7: सब्लिमेसन प्रिन्ट
8: जर्सी प्रिन्ट
7: कस्टमाइज कप प्रिन्ट
8: मेडल फोटो प्रिन्ट
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ
7: सेवा स्टेसनरी एन्ड सप्लायर्स
8: कन्ट्याक्ट नम्बर 9841924274
9: बा
10: हजुर बुहारी
9: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
10: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9849340667 र 9818779008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
11: New Aroniko Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sangat Sugadi Nagarpalika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Familiar and joyful environment Customer satisfaction is our conjugance New Aroniko Hotel and Restaurant Private Limited Chautara Sangat Sugadi Nagarpalika 5 Sindhupalcho Email Hotel Aroniko @gmail.com Contact 011-620-326-9860-982293 New Aroniko Hotel and Restaurant Private Limited Chautara Sangat Sugadi Nagarpalika 5 Sindhupalcho
12: This is LMFM 89.6 MHz.
13: Sarigamak.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदार विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
4: Lumbuy FM 89.6 MHz.

नमस्कार, दिउँसो 3 बजेको हिलम्बु खबरमा स्वागत छ। म अन्जु। सुरुमा हिलम्बु खबरका मुख्य शीर्षकहरू। काभ्रेमा बोलेर दुर्घटना, 2 जनाको घटनास्थलमा मृत्यु, 3 जना गम्भीर घाइते। नागको विभिन्न पूजा आराधना गरी आज नाग पञ्चमी पर्व मनाइदे। नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योग पनि चलाउने तयारी। विश्वासको मत नपाउने देखिएपछि बागमतीका मुख्यमन्त्री बानियाले दिए राजीनामा। कोशीमा जीवन आचार्य सहित नेकपाले छान्यो 4 मन्त्री। मेन पावर व्यवसाय र सरकार बीचको वार्ता सकारात्मक, आन्दोलन फिर्ता।

0: राखिएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने जनविश्वास रहेको छ। साथै अग्नि मेघ र चट्याङको भएबाट पनि बस्न सकिन्छ भन्ने विश्वास गरिन्छ। नागका 12 नाम भए पनि 8 कुलका 8 नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ। आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग सर्प लगायतका घसरिने जनावरलाई मार्न हुँदैन भन्ने मान्यता रहेको छ। सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ। यस अन्तर्गत मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति पत्र नवीकरण भइएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा 2081 साल असोजमा चुनढुङ्गा खनिज उत्खनन अनुमति पत्र रद्द भएको थियो। यसबारे 1 फागुन 2081 सालमा उदयपुर सिमेन्ट उद्योगलाई पत्र लेख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भनेको थियो, अब वर्तमान बालेन्सा नेतृत्वको सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ अनि चुनढुङ्गा उत्खनन अनुमति पत्र पनि नवीकरण गरिदिएको छ। 18 असार 2083 सालमा मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति नवीकरण गर्ने निर्णय भएको हो। यस निमित्त मन्त्री परिषदबाट 2 निर्णय भएको छ। उदयपुर सिमेन्टको साविकमा रद्द भएको चुनढुङ्गा एवं रातोमाटो उत्खनन अनुमति पत्र खाने तथा खनिज पदार्थ ऐन 2042 दफा 12 उपदफा 3 बमोजिम जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति प्रदान गरेको छ। बागमती प्रदेश शाखाका मुख्यमन्त्री इन्द्र भानियाले राजीनामा दिनुभएको छ। आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भानियाले राजीनामाको घोषणा गर्नुभएको हो। साउन 6 गते एमाले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका भानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। उहाँले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरे पनि विश्वासको मत पाउने सम्भावना नदेखिएपछि बानियाले राजीनामा दिनुभएको हो। कांग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी हानेपाको 2 गरी 38 सांसद मात्रै आफ्नो पक्षमा देखिएपछि मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने 4 मन्त्री र 1 राज्यमन्त्रीको नाम टुंगो लगाएको छ। नेकपा कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्य, गीता तिमलसिना, गोम्बु शेर्पा र खिनु लङमा लिम्बु मन्त्री बन्ने भएका छन्। भौतिक पूर्वाधार तथा राज्यमन्त्रीको जिम्मेवारी सपना दर्जीलाई दिने निर्णय गरिएको छ। शपथ ग्रहण आज 4 बजे अपरान्न 4 बजे हुनेछ। मेनपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन्। सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै आन्दोलन फिर्ता लिएको हो। वैदेशिक रोजगार संघका सल्लाहकार पदाधिकारी र सरकार मार्फत श्रम मन्त्री र सचिव बीच वार्ता भएको, वार्तामा सहमति भएसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएका छन्। संघले 15 बुधे माग राखेर आन्दोलन थालेको थियो। सरकारले आज बिहान वार्तामा बोलाएर व्यवसायीका माग 30 देखि 45 दिनभित्र सम्बोधन गर्ने सहमति जनाएको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष डिगबहादुर खत्रीले सरकारसँग आज बिहान वार्ता सकारात्मक भएको भन्दै श्रमिकलाई पठाउने सहमति भएको बताउनु भएको छ। भारतको पूर्वी राज्य पश्चिम बंगालको एक होटलमा आज बिहान भएको भीषण आगलागीमा परिकम्तीमा 7 जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। प्रहरीका अनुसार राजधानी कोलकाताबाट करिब 220 किलोमिटर उत्तरमा पर्ने वीर विमुख जिल्लाको तारापीठ स्थित 4 तले होटलको भुइँतलामा बिहान सबेर आग लागि हुँदा भएको थियो। फरी अधिकारीहरूका अनुसार भुइँतलाको रिसेप्सनमा प्रयोग गरिएका फल सिलिङ, फाइबर ग्लास तथा अन्य ज्वलनशील सामग्री जलेर निस्किएको विषाक्त धुवाका कारण अधिकांशको मृत्यु भएको जनाएको छ। बिहारको लखीसराय जिल्ला स्थित अशोक धाम मन्दिर नजिक आज बिहान भागदौड़ हुँदा कम्तीमा 7 जना भक्तजनको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। जिल्ला प्रशासनका अनुसार रेलवे हार्ट नजिक बिजुलीको पोल ढलेपछि त्यसबाट विद्युत प्रवाह भइरहेको र तार खसेको हल्ला फैलिएसँग भीड़मा तलास उत्पन्न हुँदा भागदौड़ भएको थियो। मृतक मध्ये सबै महिला रहेको प्राप्त समाचारमा जनाएको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। पेरिस सेन्ट जर्मेन पीएजेसीलाई 1-0 पराजित गर्दै लेन्सले फ्रेन्च सुपर कपको उपाधि जितेको छ। गैराती लेन्सको स्टेड बोलाएट डेलिसेसमा भएको खेलमा 10 खेलाड़ीमा रहेर पनि लेन्सले पीएनजीसीलाई स्तब्ध पारेको हो। लेन्सका लागि फ्लोरिन थाउभिनले 32 मिनटमा गोल गर्दै अग्रता दिलाएका थिए। किलियन एन्टोनियोले 39 मिनटमा रातो कार्ड पाएपछि लेन्स 10 खेलाड़ीमा समेटिएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। काभ्रेमा बोलेरो दुर्घटना, दुईजनाको घटनास्थलमा मृत्यु, 3 गम्भीर घाइते। नागको विभिन्न पूजा आराधना गरी आज नाग पञ्चमी पर्व मनाउँदै नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योग पनि चलाउने तयारी। विश्वासको मत नपाउने देखिएपछि बागमतीका मुख्यमन्त्री बानियाले दिए राजीनामा। जीवन आचार्य सहित नेकपाले छान्यो 4 मन्त्री। मेन पावर व्यवसाय र सरकार बीचको वार्ता सकारात्मक, आन्दोलन फिर्ता। पश्चिम बंगालको होटलमा आग लागि हुँदा 7 जनाको मृत्यु र पीएनजीसीलाई हराउँदै लेन्सले जित्यो फ्रेन्च सुपर कप। 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस्त, नमस्कार।
1: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0116206906982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
2: ओइनी के पार ओ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849-29-13-27।
8: बा
9: हजुर बुहारी,
8: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
9: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: अब यस स्टेजमा निम्त्याउन चाहन्छु चर्चित साहित्यकार एवं गीतकार श्री नकुल ढकाल।
1: मेरो रचनाको शीर्षक छ जोबन। तिमी नै मेरो हिरा र मोती, तिमी नै मेरो भोकको रोटी, जोबन के देख्यौ भन यो ज्यानमा खोटी, भनिदेऊ बिन्ती अन्तिम एकचोटि,

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर। यति बेला उकाली ओह्राली भन्ज्याङ्गनी चौतारी अनि गाउँ बस्ती अनि शहर अनि ढिकुना कन्दरा जतासुकै यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट तरंगित हुँदै म कार्यक्रम प्रस्तुत अन्जु यहाँको माझमा उपस्थित भइसकेकी छु भने यति बेला प्राविधिक कक्षमा होइन सो उपस्थित हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। यो अपरान्नको समय आज पनि हामी यहाँको माझमा आइसकेका छौं। विशेष चाहिँ आज नागपञ्चमी परेको छ हिन्दू धार्मिक होइन सो आजदेखि चाहिँ प्रवेश गरेको छ होइन चाड पर्वले चाहिँ घेरेको छ होइन सो अब चाहिँ अब आज नागपञ्चमीदेखि चाहिँ उता चाडहरू आउने भन्ने होइन हाम्रो यो मान्यता छ, मूल्य मान्यता छ होइन। सम्पूर्ण सबैजनालाई शुभकामना पनि भन्छु होइन। आज चाहिँ अब घरहरूमा चाहिँ नागको फोटो टाँस्यौं भने चाहिँ वर्षौंभरि चाहिँ होइन एकदमै त्यो चट्याङ आगलागी देखि लिएर विभिन्न खालका भयहरू चाहिँ होइन निवारण हुन्छ भन्ने होइन एकदम पौराणिक कथन छ। त्यसले गर्दा पनि आज चाहिँ सम्पूर्ण घरमा नागहरू टाँसेर जति पनि हिन्दू धर्म होइन मान्नुहुन्छ जति पनि हिन्दू धर्मावलम्बीहरू हुनुहुन्छ नागको पूजा गर्नुभयो होला होइन सो सम्पूर्णलाई शुभकामना भन्छु होइन अबिलै भए पनि। त्यसै गरेर यो अपरान्नको समय विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घर घराइसी काम खेतबारीको कामदेखि लिएर अन्य कामहरूमा मस्त व्यस्त हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा व्यस्त बिजी रहनु भए पनि एकदमै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली सोमबारको बसाईमा हामी यहाँहरूको माझमा छौं। विशेष कार्यक्रम प्रतिभाको डबलीलाई तपाईँले सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पत्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर विश्वभर तपाईँहरूले चाहिँ एकैसाथ हामीलाई सुन्दै आइराख्नु भइरहेको छ है। विशेष कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ यस बसाइ

Hazure yaharku majma hamile rakhyum ekdamai meithyo yo sangitik kosili sangitik kosili pachi puna upasthit bhaisakeka chhau suniraknu bhako chha yeti bela tapai Helamba FM 89.6 MHz ko prastuti karyakram sunnai hununcha pratibha ko dawali aba bhane vyavsay ma tapai phone dial garera auna saknu nai chha aafu bhitra bhayeka vivid pratibha ro rakhnaka lagi yaharka lagi hamile number khula gareka chhau 9748426789 97846269 चाहिँ तपाईँहरूका लागि हामीले फोन नम्बर खुला गरेका छौँ. सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यो व्यवसायमा आउन सक्नुहुनेछ. अपराह्नको समय छ, विविध काम धन्दातिरै हुनुहुन्छ होला होइन, घर घराइसी काम, खेतबारीको काम, अन्य विविध काम धन्दाहरूमै हुनुहुन्छ होला. जहाँ जस्तो अवस्थामा रहनुभए पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम धन्दा गर्नु होला पनि भन्छु सम्पूर्ण सबैजना. त्यसै गरेर होइन यो अब मौसम तपाईँहरूको ठाउँ एरियातिर चाहिँ कस्तो छ होइन, अब यतातिर चाहिँ दिन आज त्यति घाम पनि लाग्न सकेन होइन, अब पानी पनि परेको छैन, मौसम चाहिँ एकदम शीतल शीतल धामधुम्म नै छ है यतातिर चाहिँ. पक्कै पनि तपाईँहरूको ठाउँतिर पनि यस्तै होला होइन, सो मैले चाहिँ भन्न चाहे एकदमै सतर्क रहनुहोला, आफ्नो केयर गर्नुहोला पनि भन्छु. अनि कार्यक्रम प्रतिभाको डबलीलाई पनि एकदमै माया गरेर सुन्नुहोला भन्छु. यहाँका लागि हामीले एकदमै नम्बर खुला गरेका छौँ, फोन डायल गरेर तपाईँ होइन आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ. 97846269869 तपाईँका लागि चाहिँ फोन गरेर आउनुपर्ने नम्बर हामीले खुला गरिसकेका छौँ. सो नम्बर हुँदै तपाईँ आउन सक्नुहुनेछ साथीहरू भन्छु होइन. त्यसै गरेर यो अपराह्नको समय होइन, अनि अब होइन तपाईँहरू अब काम धन्दामै हुनुहुन्छ होइन, अनि त्यसले गर्दाखेरि काम गर्दै रेडियो सुन्दै काम गर्दै होइन रेडियो सुन्दै गर्नुहोला पनि भन्छु, किनकि अब काम गर्दै रेडियो सुन्यो भनेदेखि चाहिँ काम गरेको पनि थाहा हुँदैन होइन, अनि आफ्नो काम पनि गरिसकिन्छ, रेडियो पनि सुनिन्छ होइन. त्यसले गर्दाखेरि चाहिँ एकदमै रेडियो सुन्दै आफ्नो काम धन्दाहरू गर्नुहोला पनि भन्छु तपाईँहरूलाई. त्यसै गरेर यहाँका लागि हामीले नम्बर पनि एकदमै खुला गरेका छौँ, 97846426979. सो माध्यम हुँदै तपाईँ चाहिँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ. सो यति बेला फेरि पनि गीत राख्छौ हामी, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला.

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवाद्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलुम्बा एफएम 89.6 MHz।
5: कमिला अनि फट्याङ्ग्राको कथा। धेरै वर्ष पहिला एउटा घाँसको मैदानमा एउटा कमिला र एउटा फट्याङ्ग्रा बस्थ्यो। दिनभरि कमिला धेरै काम गर्थे। टाढा खेतबाट गहुँको दाना ल्याउने कठिन काम ऊ गर्थे। उनको यो काम धेरै अनुशासनले हुने गर्दथ्यो। हरेक बिहान ऊ सधैँ हतारमा हुन्थे। सुबहको पहिलो किरणसँगै ऊ आफ्नो टाउकोमा ठूलो गहुँको भारी बोकेर ऊ आफूलाई सम्हाल्दै घर जान्थे। गहुँको दानालाई ध्यानले गिलासमा राखेर फेरि दाना लिनलाई त्यही जान्थे। पूरा दिन नहारिकन नथाकिकन आउने र जाने अनि गहुँको दाना ध्यानले गिलासमा राख्ने गर्थे। उता अर्कोतर्फ अल्छी फट्याङ्ग्रा दिनभरि छायामा गीत गाउने अनि आराम गर्ने गर्दथ्यो। भविष्यमा के हुन्छ भनेर पीर नमानिकन आराम गर्ने गर्दथ्यो। उसलाई दिनभरि काम गर्ने कमिलामाथि दया आउने गर्दथ्यो। दिन बित्दै थियो, तभी फट्याङ्ग्रा अल्छीले घाँसमा कुद्ने अनि आरामले मिठो खाना खाने गर्दथ्यो। गीत गाउँदा गाउँदै आरामले जिराखेको थियो। जब कमिला दाना ल्याएर घरमा राम्रोसँग सम्हालेर राख्ने गर्थे, अरू मेहनत गर्दै थिए। एक दिन सधैँ जस्तो सबै कमिलाहरू दाना ल्याउँदै थिए। उनीहरू बीचको एउटा कमिला भारी दानाको कारण तल झर्यो।

0: कसैले त नराम्रो मानेर रुन लागे। उसलाई सहयोग गर्नुको सट्टा फटाङ्ग्रा उसलाई देखेर हाँस्न लाग्यो। कमिलाले भन्यो, फटाङ्ग्रा महाशय, यो दाना मेरो घरसम्म उठाएर लैजानलाई तपाईँ मलाई सहयोग गर्नुहुन्छ कि? म तपाईसँग धेरै खुसी हुन्छु। कमिलाको कुरालाई नसुने जस्तै गरी फट्याङ्ग्रा आफ्नै संगीतमा हराइरह्यो। कमिलाले एक्लै आफ्नै मेहनतले त्यो दाना उठाई अनि ऊ गई।
1: तिमी यति धेरै मेहनत किन गर्छौ प्यारी कमिला?
0: फट्याङ्ग्राले सोध्यो।
1: एकछिन आराम गर, अलिकति मेरो गाना पनि सुन। गर्मी छ, दिन पनि ठुलो छ, तर के को लागि भारी उठाउनु म टाइम खराब गर्दैछौ?
0: कमिलाले नसुन्ने जस्तै गरेर आफ्नो गर्दन घुमाई। थोरै हतारमाथि त्यही भएर खेततिर गई। तभी फट्याङ्ग्रा एकदम हाँस्यो।
1: तिमी बडा बुद्धु कमिला हो।
0: फट्याङ्ग्राले फेरि उसलाई बोलायो,
1: आऊ आऊ अनि मसँग नाच अनि गाऊ। कामलाई बिर्सेर गर्मीको अलिअलि मजा लिनुपर्छ।
0: म पानी झरीको मौसमको लागि खाना एकट्ठा गर्दैछु। कमिलाले भन्यो, तिमीले पनि यस्तै गर्नुपर्छ।
1: तर पानीको यति चिन्ता किन गर्नु?
0: फट्याङ्ग्राले जवाफ दियो,
1: अहिले त हामीसँग धेरै खाना छ र धेरै वक्त छ हामीसँग पानीको तयारीको लागि।
0: तर कमिलाले बुझेको थियो कि ऊ के गरिराखेको छ, त्यसैले ऊ आफ्नो बाटो लागि। यता फट्याङ्ग्रा पूरा ऋतुमा आफ्नै नाच गानमा व्यस्त भइरह्यो। पूरा दिन काम गरेर बरसातको तयारी नगरिकन उसले खेल्न नाच्न गाउनलाई महत्व दियो। यो सुन्दर गर्मीको दिन सधैँभरि रहनेवाला छैन, अनि चाँडै बारिस अनि त्यसपछि ठण्डी आउनेवाला छ, यो त उसले भुलि नै सक्यो। गर्मीको मौसम बरसातमा बदलियो अनि बारिस पछि ठण्डीको मौसम आयो। सूर्य अब धेरै कम देखिन्थ्यो। दिन छोटो थियो शीतलहर अनि रात धेरै लामो अन्धारो अनि धेरै ठुलो थियो। हरेक तरफ भयानक ठण्डी अनि बरफ झर्न सुरु भइसकेको थियो। फट्याङ्ग्रा ठण्डीले काम न लाग्यो, आफैलाई सुक्खा पातले बचाउने कोसिस गर्दै थाक्न लाग्यो। परन्तु हावा जोडले आउँदा उसलाई ठण्डी लाग्ने गर्थ्यो। उसलाई धेरै भोक लाग्थ्यो अनि खानाको लागि केही पाउँदैन थियो। उसलाई थाहा थियो कि खानाको लागि केही पाएन भने म चाँडै मर्छु भनेर। ऊ कमजोर भएको थियो। चाँडै उसले बुझेको थियो कि कमिला सही थी, उसले पनि तयारी गर्नु पर्थ्यो। फट्याङ्ग्रालाई अब नाच्न गाउन मन नै लागेको थिएन। ठण्डीले धेरै भोकाएको थियो। उसलाई बरबाट बस्नको लागि न घर थियो न खानाको लागि खाना थियो। सारा हरियाली अनि खेत बरफले ढाकेको थियो अनि खानको लागि केही पनि थिएन।
2: अब म कहाँ जाम? म अब के गरौँ?
0: फट्याङ्ग्रा पछुतायो। यो टाइमको जाडो अरू टाइम भन्दा धेरै भयो। फट्याङ्ग्राले यो कुरा सोचेको पनि थिएन। उसले आफ्नो लागि खानाको तयारी गरेको थिएन अनि ऊ गर्नमा अरूको मदत पनि गर्दैन थियो। केवल यसै कारणले ऊ अर्को गर्मीको मौसम देख्नको लागि जीवितै नै हुनेवाला थियो। तभी उसले देख्यो कि कमिला गर्मीमा एकट्ठा गरेको खाना खानमा आनन्द लिइराखेको छ।
2: म कमिलोको त्यहाँ जान्छु, उता मलाई खाना मिल्छ अनि बस नदे।
0: फट्याङ्ग्रा आफ्नो माथि शर्मायो। ऊ थाकेर कमिलाको घरसम्म गयो अनि उसले ढोकाबाट बोलायो,
1: नमस्ते कमिलाहरू।
0: ऊ हाँस्दै हाँस्दै बोल्यो,
1: म आए तिमीहरूको लागि गाना गाउनु, तर उसको लागि मलाई अलिकति गर्मी चाहिन्छ र खाना पनि चाहिन्छ ताकि म गाना गाउन सकुस्।
0: पर्दैन पर्दैन फट्याङ्ग्रा महाशय, हामीलाई तपाईँको गीत सुन्नु कुनै इच्छा छैन। फट्याङ्ग्राले उसलाई बस्नको लागि बिन्ती गर्दै घर माग्यो अनि बाँच्नको लागि खाना माग्यो। कमिलाले आश्चर्य मान्दै भन्यो,
3: जाडोको लागि तपाईँले केही व्यवस्था गर्नु भएको थिएन? गर्मीमा आखिर तपाईँ के गर्दै हुनुहुन्थ्यो?
1: त्यो मलाई खाना जमा गर्नुको लागि समय नै पाइन।
0: फट्याङ्ग्राले आफ्नो कारण बतायो,
1: म संगीतमा यति व्यस्त छ कि म त्यो मैले बुझ्नै सकिन कि यो गर्मीको समय कहिले निस्क्यो।
0: कमिलाले उसलाई हेला गर्दै देखी, र उसलाई ढाड देखाउँदै आफ्नो आफ्नो कामतिर लागे। एउटा कमिला जसको माथि फट्याङ्ग्रा हाँस्न लागेको थियो उसै तर्फ फर्केर भनी, त्यस्तै गर्मीको मौसममा म काम गरिराखे अनि तिमी गाना गाउँदै नाच्दै मेरो मजाक उडाइराख्यौ। अब तिम्रो लागि न खाना छ मसँग, न बस्नको लागि घर छ। ठण्डीको मौसमको लागि तिमीले पहिले नै सोच्नु पर्थ्यो आफ्नो बारेमा। कमिलाले फट्याङ्ग्राको अगाडि ढोका बन्द गर्यो अनि फट्याङ्ग्रा रुन लाग्यो।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। काभ्रे पलाञ्चोकमा बलेरो जीव दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु, 3 जना गम्भीर घाइते। गोसाईकुण्डा मेलाको तयारी पूरा, आपतकालीन उद्धारमा हेलिकप्टर सहित चिकित्सकको व्यवस्था व्यापक। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दियो। नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योग पनि चलाउने तयारी। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पायो। पक्षमा 45, विपक्षमा 26 मत खस्यो। म्यान पावर व्यवसायी र सरकार बीचको वार्ता सकारात्मक, आन्दोलन फिर्ता। र पीएसजीलाई हराउँदै लिन्सले जित्यो फ्रेन्च सुपर कप। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोक जिल्लामा बलेरो जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। खानीखोला गाउँपालिका 1 स्याउली थलीमा बलेरो जीव दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको हो। यसै गरी दुर्घटनामा 3 जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा 3 जनालाई उपचारका लागि पठाउने तयारी पनि गरिएको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स टोली पनि खटिएको थियो। दुर्घटनामा बलेरोमा सवारको नामथर र वतन भने खुलेको छैन। पनौतीको ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउली थलीमा नम्बर नखुलेको बलेरो गाड़ी अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेको थियो। घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जनै पूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईकुण्ड मेलाको तयारी तीव्र पारिएको छ। गोसाईकुण्ड गाउँपालिका 5 पर्ने गोसाईकुण्डमा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ। मेलाका लागि आउने स्वदेशी र विदेशी श्रद्धालु भक्तजनहरूको सुरक्षा, यात्रा सहजता र व्यवस्थित सेवा उपलब्ध गराउने तयारी गरिएको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभएको छ। आउँदो भदौ 12 गते जनै पूर्णिमाका दिन विशेष मेलाका लागि सबै खाले तयारीमा जुटेका छन्। लाङटुङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षक अधिकृत श्याम कुमार शाहको अध्यक्षतामा सोमबार सम्पन्न गोसाईकुण्ड मेला व्यवस्थापन समितिको बैठकले मेलालाई प्रभावकारी बनाउने निर्णय गरिएको हो। बैठकमा गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष काइसाङ नोर्पो तामाङ, जिल्ला अधिकारी नरेन्द्र परियार, पत्रकार, नागरिक समाज लगायतका सरकारवालाहरूको सहभागी रहेको थियो। पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव बीच लड़ाईमा समुद्र मन्थनबाट उत्पन्न कालकूट विषय विसेवन गरी विषको डाहा शान्त गर्न हिमालखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगजल अर्थात त्रिशूल धारको उत्पत्ति भई त्रिशूल धारको पानीबाट जम्मा भएर गोसाईकुण्ड बनेको भन्ने जनविश्वास पनि रहेको छ। कुण्डमा स्नान गरी गोसाईकुण्ड भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृलाई मोक्ष मिल्नुको साथै आफूले सिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षिनी हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न जाने गर्दछन्। हिमाली क्षेत्रमा रहेको यस कुण्डमा मेलामा तीर्थयात्रीहरूलाई लेग लाग्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजन सहितको चिकित्सक टोली गोसाईकुण्डमा तैनाथ गरिने गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष काइसाङ नुर्पो तामाङले जानकारी दिनुभएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। सभामुख अरियालद्वारा डीपी अरियालद्वारा एकै दिन 3 विषयमा जवाब दिन सरकारलाई रूलिङ गर्नु भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले आजको बैठकमा सरकारका नाममा एकै दिन 3 रूलिङ गर्नुभएको हो। यसै गरी सांसदहरूले उठाएको प्रश्नहरूको व्यवस्था गरिएको भन्दै विपक्षी र सत्तापक्ष सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको छ। बैठकमा पहिलो रूलिङ सभामुख रियाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदहरूले उठाएका सामाजिक समसामयिक प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली 2000 नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई रूलिङ गर्दछु समेत बताउनु भएको थियो। बैठकमा नेकपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरको र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाएका थिए। उनले साउन 22 गते नै दिएको 9 दिने अल्टिमेटम सकिँदा पनि सरकारले कुनै पनि जवाब नदिएको भन्दै आक्रोश व्यक्त गरिएको छ। सांसद शर्माले सरकारबाट लिखित प्रतिबद्धता र जवाब नआउन्जेलसम्म संसदमा उभिरहने अडान लिएपछि सभामुख रियालले यसबारे 3 दिनभित्र सदनलाई जवाब दिन सरकारलाई दोस्रो रूलिङ गर्नुभएको हो। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिनुभएको छ। आइतबार हिजो प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले आज राजीनामा गर्नुभएको हो। विश्वासको मत पेश गर्ने क्रममा राजीनामा दिएको घोषणा गरिएको छ। सरकार आफैसँग रहेको दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीमा कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको समेत बताएको छ र उहाँले विभिन्न आन्दोलन तथा शान्ति प्रज्ञा हुँदैसँग यात्रा गरेका यी सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नु परेको र त्यसले आफूलाई दुःख लागेको समेत बताउनु भएको छ। उहाँले सहयात्रीहरूले समर्थन फिर्ता लिएपछि विश्वासमा संकट पैदा भएको र त्यसले अवस्थामा मुख्यमन्त्रीको कुर्सीमा बसिरहनु उपयुक्त नहुने उल्लेख गरिएको हो। विश्वासको मत लिनुको सट्टा छोडेर जाने दलहरूलाई मिले नयाँ सरकार बनाउन र अगाडि बढ़ाउनका लागि मार्ग प्रशस्त गरिदिएको समेत बताउनु भएको छ। सो क्रममा मुख्यमन्त्री बानियाले आफ्नो कार्यालयमा कार्यकालमा भएका काम कार्यवाहीको बारेमा जानकारी गराएका थिए। एमाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका थिए तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि राजीनामा दिनुभएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठन बाटो खुला भएको छ। तरल अवस्थाको राजनैतिक परिस्थितिमा मुख्यमन्त्री बानियाको राजीनामाले प्रदेशको राजनीति नयाँ मोडलाई दिशा नयाँ दिशातर्फ पनि धकिलिएको छ। सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरिएको छ। यस अन्तर्गत मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति पत्रको पनि नवीकरण गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा 2081 साल असोजमा चुनढुङ्गा खनिज उत्खनन अनुमति पत्र रद्द गरिएको थियो। यसबारे 1 फागुन 2081 सालमा उदयपुर सिमेन्टलाई उद्योग पत्र लेख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भनिएको थियो अब वर्तमान बालिन शाह नेतृत्वको सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी समेत गरिएको छ अनि चुनढुङ्गा उत्खननको अनुमति पत्र पनि नवीकरण गरिदिएको छ। 18 असार 2083 सालमा मन्त्री परिषदको बैठकबाट चुनढुङ्गा उत्खनन अनुमति पत्र नवीकरण गर्ने निर्णय भएको थियो। यसका निम्ति मन्त्री परिषदबाट 2 निर्णय पनि भएको छ। उदयपुर सिमेन्टको साबिकमा रद्द भएको चुनढुङ्गा एवं रातोमाटो उत्खनन अनुमति पत्र खानी र खनिज पदार्थ ऐन 2042 दफा 12 3 बमोजिम जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति प्रदान गर्ने गरिएको छ। खानी तथा भूगर्भ विभागको उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट प्राप्त बक्यौता रकम 74,97,3,95,000 रूपियाँ अर्थात मन्त्रालयले उपलब्ध गराउने समेत जनाएको छ। अर्थात सरकारले उदयपुर सिमेन्ट उद्योग खानी भूगर्भ विभागले उपलब्ध गराउनु पर्ने बक्यौता रकम समेत नेपाल सरकारले बिहोर्ने गरी सरकार अगाडि बढ़ाएको छ र यसै क्रममा नेपाल सरकारले एसियाकै ठूलो मध्येको एक भनिएको यो सिमेन्ट उद्योग फेरि पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी सरकारले गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अरियालले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। सरकारलाई बहुमत सिद्ध गर्न 83 सदस्यीय कायम रहेको प्रदेशसभामा 42 मत आवश्यक थियो। प्रदेशसभा कायम गर्न 83 सदस्यमध्ये 71 सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। मुख्यमन्त्री आचार्य नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएको छ। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमतले रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने घोषणा सभामुख तुला राम घरती मगरले गरेका हुन्। आचार्यले एमालेका 29, नेकपाका 12, मध्ये 11, जसपा नेपालका 5 मध्ये 4 र जनमतका 1 मत आएको छ। जसपा नेपाललाई सरकारबाट हट्न पार्टी केन्द्रले निर्देशन दिए पनि यहाँको संसदीय दलको निर्णयबाट सरकारले समर्थन गर्दै एमाले नेतृत्वको सरकार जोगिएको छ। म्यानपावर व्यवसायीहरूले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएको छ। नेपाल सरकार संघको वार्ता सकारात्मक भएको भन्दै आज गरिएको आन्दोलन फिर्ता लिएको छ। वैदेशिक रोजगार संघ सल्लाहकार पदाधिकारी र सरकारबाट श्रम मन्त्री एवं सचिव बीच वार्ता भएको वर्तमान सहमति भएसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएको हो। संघले 15 बुधी माग राखेर आन्दोलन थालेको थियो। सरकारले आज बिहान वार्तामा बोलाएर व्यवसायीहरूको माग 30 देखि 45 दिनभित्र सम्बोधन गर्ने गरी सहमति जनाएको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष दिगबहादुर खत्रीले सरकारसँग आज बिहान वार्ता सकारात्मक भएको भन्दै श्रमिकहरूलाई पठाउने सहमति भएको समेत बताएका छन्। लगातार परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा 9 सड़क खण्ड पहिरो, सड़क भाँसिने तथा सड़क नदी कटानका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरीद्वारा आज जारी सूचना अनुसार काभ्रे पलाञ्चोको सिन्धुली जोड्ने बीपी राजमार्ग सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै खुर्कुट नेपाल थोगो कटुञ्जीबीसी सिन्धुली सड़क खण्डमा बिरोका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधनको आवत जावत रोकिएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ। यसै गरी मकवानपुर जिल्लाको कान्तिलोकपतमा वर्षाका कारण बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ र यसै गरी इलामको मेची राजमार्गमा पनि बन्द गराएको छ र अवरूद्ध भएका कारण उक्त स्थानमा वैकल्पिक बाटो रहेको पनि प्रहरीले जनाएको छ। यसै गरी सिन्धुपाल्चोक जिल्लाको अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित पहिरोमा ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका 2 लिपिङमा सड़क भाँसिएपछि पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ। रसुवाको पासङ लामो सड़क खण्ड उत्तर गैया गाउँपालिका 5 खाल्टेमा पनि त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि अवरूद्ध भएको छ। त्रिशुलीको मैलुङ साप्रोवेशी जाने सड़क खण्डमा यातायात सञ्चालन हुन भने अहिलेसम्म सकिएको छैन। लम्बो खबरमा अब विदेशको खबर। भारतको पूर्वी राज्य पश्चिम बंगालको एउटा होटलमा आज बिहान भएको भीषण आगलागीमा परिकम्तीमा पनि 7 जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। प्रहरीको अनुसार राजधानी कोलकत्ताबाट करिब 220 किलोमिटर उत्तरमा पर्ने वीरभूम जिल्लाको तारापीठ स्थित 4 तले होटलको भुइँतलामा बिहान सबेरै आगलागी शुरू भएको थियो। प्रहरीको अनुसार भुइँतलाको रिसेप्सनमा प्रयोग गरिएका फल्स सिलिङ, फाइबर ग्लास र अन्य ज्वलनशील सामग्री झरेर निस्किएको विषाक्त धुवाका कारण अधिकांशको मृत्यु भएको बताएको छ। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुँदै आएको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएको हो। दक्षिण कोरियाले इरान विरूद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत संयुक्त सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियाका लागि अनुपयुक्त र शत्रुपूर्णता सन्देश पाएको समेत बताएका छन्। खबरमा अब खेल खबर। पेरिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै लेन्सले फ्रेन्च सुपर कपको उपाधि जितेको छ। गैराती लेन्सको स्टेट बोलाइट डिलेसीमा भएको खेलमा 10 खेलाड़ी रहे तापनि लेन्सले पीएसजीलाई स्तब्ध बनाएको थियो। लेन्सका लागि फ्लोरिन थाउटले 32 मिनटमा गोल गर्दै अग्रता दिलाएका थिए र किलियन एन्टोनियोले 39 मिनटमा रातो कार्ड पाएपछि लेम्स दल 10 वटा खेलाड़ीमा समेटिएको थियो। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनै पटक। काभ्रे पलाञ्चोक जिल्लामा बलेरो जीवन्तहरु घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु, 3 जना गम्भीर घाइते। गोसाईकुण्ड मेलाको तयारी पूरा, आपतकालीन उद्धार हेलिकप्टर सहित चिकित्सकको व्यवस्था कडा। बागमती प्रदेश सरकारबाट मुख्यमन्त्री इन्द्रबहादुर बानियले पदबाट राजीनामा दियो। नेपाल सरकारले उदयपुर सिमेन्टको उद्योग पनि चलाउने तयारी। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पायो। पक्षमा 45 विपक्षमा 26 मत खस्यो। म्यानपार व्यवसाय र सरकार बीचको वार्ता सकारात्मक। आन्दोलन फिर्ता। र पीएसजीलाई हराउँदै लेन्सले जित्यो फ्रेन्च सुपर कप। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यो 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0 9 6 2 0 3 2 6 9 6 0 9 8 2 2 9 3। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
2: बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूको बीचमा युहन्ना प्रभु येशु ख्रीष्टको चेलाद्वारा लिखित पहिलो युहन्नाको पत्रबाट एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ र यहाँ यसरी लेखिएको छ, पहिलो युहन्ना को पत्र एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा म पाठ गरिरहेको छु। जीवनको वचन, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौं र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौं ताकि हामीहरूसँग तिमीहरूको संगति होस्। हाम्रा संगति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। आदरणीय श्रोता, यो खण्डमा जब्दियाको छोरा युहन्ना प्रेरितबाट लेखिएको यो पत्र हो र येशूका 12 चेलाहरूमध्ये एकजना उहाँ थियो र युहन्नालाई येशूले प्रेम गर्नुहुने चेला पनि भनिएको छ र युहन्नाको सुसमाचार, युहन्नाको 3 पत्रहरू र युहन्नालाई भएको प्रकाश युहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि युहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो। यसै कारण युहन्ना बढी अधिकार सित लेख्छन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। युहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयका लागि आफ्नो नाम लेख्न आवश्यक थिएन। यो पत्र पढ्नेहरूले आनन्द जीवन पाएका छन् भन्ने जानुन् भनेर युहन्नाले यो पत्र लेखेका हुन्। तिनी उनीहरूलाई विश्वासमा बलियो बनाउन चाहन्छन्। यो पत्र कुन ठाउँ वा कुन क्रिस्चियन मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। सायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झुटा शिक्षाको विरोध गर्नलाई योहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही कोही झुटा शिक्षकहरू यीशु खास मानिसको रूपमा संसारमा आउनु भएन भनेर सिकाउँदै थिए। यीशु एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर योहन्ना जोडसित यीशु पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि यीशु पूरा तवरले मानिस हुनुभएको भए उहाँको मृत्युको कुनै मतलब हुने थिएन। उहाँ आफै हाम्रा पापको लागि बलिदान बन्न सक्नु हुने थिएन। आदरणीय श्रोता, यो जुन खण्ड हामीले पढ्यौं, यो खण्डमा आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने मुख्य विचारलाई हामी यहाँ हेरिरहेका छौं। आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँग को संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ। यीशु ख्रिस्ट जीवनको वचनको रूपमा हामी यहाँ देख्छौ। जीवनको वचन विषयमा सुरुदेखि नै थियो। चेलाहरूले सुनेको, आँखाले देखेको र हातले छोएको विवरणहरू हो यो। यीशुलाई मानिसहरूले मानिस भएर आउनुभएको होइन भन्ने विचार उनीहरूको थियो र यीशुलाई मानिसहरूले मानिस भएर जन्मेको भन्ने कुरामा उनीहरूले शंका गरेका थिए र विश्वास गर्न सकेका थिएनन्। त्यसै कारणले पनि योहन्नाले यीशु ख्रिस्ट चाहिँ मानिस हुनुहुन्छ, पूर्ण मानिस र उहाँ पूर्ण ईश्वर हुनुहुन्छ भनेर स्पष्ट पार्नका लागि पाठकहरूलाई अथवा दर्शकहरूलाई यो स्पष्ट पार्न खोजिएको छ। र यहाँ त्यो जीवन प्रकट भयो र देखियो, गवाही पनि दियो र आनन्द जीवनको सन्देश सुनाएका थिए। यीशु प्रभु यो संसारमा झन्नै 33.5 वर्षसम्म रहँदाखेरि उहाँले यो संसारमा मानिसको रूप धारण गरेर जिउनु भयो र मानिसको पूर्ण गुणहरू लिएर उहाँ जिउनु भयो र उहाँ जिउने क्रममा उहाँले मानिसको सबै दुःख कष्ट, मानिसको जीवनको लक्ष्य उद्देश्य सबै कुरो बुझेर उहाँले आफ्ना मानिसहरूको लागि जो बलिदान गर्नुपर्ने माग थियो, मानव जातिको पाप को प्रायश्चितको लागि एउटा थुमा, एउटा शरीर, पाप रहितको शरीर चाहिएको थियो, बलिदान गर्नुपर्ने थियो। अनि त्यो शरीरको बलिदान पछि पापको प्रायश्चित हुने थियो र पापको प्रायश्चितको लागि रगत बगाउनु पर्ने थियो, बलिदान हुनुपर्ने थियो, कोही न कोही मर्नुपर्ने थियो मानव जातिलाई बचाउनका लागि। त्यसको लागि एउटा शरीर चाहिन्थ्यो र त्यो शरीर चाहिँ यीशु ख्रिस्टले मानव चोला धारण गर्नुभएको थियो र मानव चोला धारण गर्न गरेको हो भन्ने कुरामा स्पष्ट पार्नका लागि योहन्नाले यो पत्र लेखेका थिए। र मानिस किन, उहाँ किन मानिस भएर जन्मनु पर्थ्यो भन्ने कुरा चाहिँ बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउनु भएको छ कि मानिसको पापको प्रायश्चितको लागि एउटा बलिदानको आवश्यकता थियो। मानव जातिले पाप गरेको कारण मानिसहरू सबै मृत्युमा गएका थिए, मृत्युको भागीदार भएका थिए। मृत्यु उनको लागि एउटा भाग नै बनेको थियो र दुईवटा मृत्यु मानव जातिले भोगिरहेको अवस्था हामी यहाँ देख्छौ। एउटा मृत्यु शारीरिक मृत्यु जो क्षणभरको छ भने अर्को मृत्यु चाहिँ अनन्त मृत्यु, त्यो चाहिँ आत्मिकी मृत्यु हो। र मानिसले दुई दुईवटा मृत्युको सामना गर्नु पर्दाखेरि मानिसको जीवनमा शान्ति हरण भएको थियो र आज पनि मानव जातिको जीवनमा शान्ति छैन। मानिसले शान्ति प्राप्त गर्नका लागि मानिसले अनेक किसिमका सिद्धान्तहरू, अनेक किसिमका धर्मकर्महरू, अनेक किसिमका नियम कानूनहरू मा जीराखेको अवस्था हामी देख्छौ, तर साँचो शान्ति कसैले पनि पाएका छैन र शान्ति

र उनीहरूले विश्वास गरे भने आनन्द जीवन उनीहरूले पाउँछ। आनन्द जीवन पाउनका लागि येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नै पर्छ। उहाँ मानव चोलामा आउनु भएको हो र उहाँको मृत्यु भएको हो र उहाँको पुनरुत्थान भएको हो, स्वर्गरहन भएको हो र उहाँ फेरि मानव चोलामा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँ फेरि मानव जातिलाई लिनका लागि आउँदै हुनुहुन्छ भन्ने विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन्। त्यसै कारणले पनि यीशु ख्रिस्टलाई जसले मानिस भएर जन्मेको होइनन् भनेर उनीहरूले विरोध गर्छन्, उनीहरूले स्वीकार गर्दैनन्, उनीहरू चाहिँ झुटा ठहरिन्छ। धेरै समय भनौँ युहन्नाले लेख्दै गर्दाखेरि कति व्यक्तिहरूले चाहिँ यीशु ख्रिस्टको मानव शरीरलाई स्वीकार गरेका थिएनन् र यीशु ख्रिस्टको मानव शरीर होइन, यो शरीर भूत प्रेतको शरीर हो भनेर उनीहरूले अर्कै अर्थमा लिएको कारणले गर्दा यीशुको चेला युहन्नाले चाहिँ यो कुरा स्पष्ट पार्नलाई लेखिएको हो। त्यसकारण यहाँ यही विवरणहरू हामीले स्पष्ट रूपमा देख्छौ। कसरी भन्दाखेरि युहन्नाले के भन्दछन् भन्दाखेरि हामीले सुनेका छौ भनेर स्पष्ट पारेका छन् युहन्ना। चेलाहरूले यो कुरा स्पष्ट पारेछ, हामीले सुनेका छौ यो जीवनको बारेमा अथवा वचनको विषयमा, जीवनको त्यस वचनको विषयमा जो शुरूदेखि थियो, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर स्पष्ट पारेका छन् उहाँको पहिलो पुस्तकमा। र त्यसै गरिकन त्यही वचन चाहिँ देहधारी हुन आयो भनेर पनि स्पष्ट लेखकले पारेका छन्, स्पष्ट पारेका छन्। त्यति मात्रै होइन, लेखकले भन्छन् हाम्रै आँखाले हामीले देखेका छौ र यीशु ख्रिस्टको मानव शरीरलाई उनीहरूले देखेका पनि छन्, किनभने वचन देहधारी हुन आयो भनेर उल्लेख गरिएको छ र त्यही वचन चाहिँ देहधारी भएको कुरा उनीहरूको आँखाले देखेको कुरा यहाँ स्वीकार गर्छन् र हेर्यौं पनि भनेका छन् उहाँले, हामीले हेर्यौं। त्यति मात्र होइन, हाम्रो हातले छोयौं पनि भनिएको छ। त्यो शरीर जो पूर्ण मानवलाई प्रस्तुत गर्दै गर्दाखेरि यहाँ सुनेको कुरा, आँखाले देखेको कुरा, हेरेको कुरा र हातले छोएको कुरा र त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ, तिमीहरूलाई त्यस आनन्द जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। र यसरी मानव जातिलाई, पाठकहरूलाई यीशु ख्रिस्टको मानव शरीर सत्य हो, सही हो, पक्का हो भन्ने कुरालाई यहाँ घोषणा गर्नु नै पर्ने थियो र त्यसै कारण यो युहन्नाले, लेखकले यीशु ख्रिस्टको शरीरलाई प्रमाण दिँदै उहाँ पूर्ण मानिस हुनुहुन्छ, पूर्ण ईश्वर पनि हुनुहुन्छ भन्ने कुराको यहाँ गवाही दिन्छन्। हामीले जे देखेका र सुनेका छौ सो हामी तिमीहरूलाई सुनाउँछौ। चेलाहरूले यीशुलाई भेटेको, देखेको, छोएको सबै कुरा अनुभव भनौँ, बौरी उठिसकेपछि पनि यीशु ख्रिस्टको शरीरलाई छोएको कुरा, सँगसँगै हिँडेको कुरा, भोगेको सबै कुरा स्पष्ट थियो र उहाँको मानवीय शरीरलाई पनि उनीहरूले छोएको थियो भने उहाँको महिमित शरीरलाई पनि उनीहरूले छुँदै सँगै संगति गरेको कुरा हामी देख्छौ र यो कुराले यो कुरा स्पष्ट हुन्छ कि ताकि हामीहरूसँग तिमीहरूको संगति होस्, हाम्रो संगति पिता र उहाँको पुत्र यीशु ख्रिस्टसँग छ र यीशु ख्रिस्ट परमेश्वर भएर पनि मानव चोलामा आएर उहाँ पुत्र बनेर उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो, परमेश्वर आफै भएर पनि पिता र पुत्र

0: को सम्बन्धबाट उहाँले आफूलाई परमेश्वर भनेर प्रकट गर्नुभयो र त्यही कुरालाई लेखकले स्पष्ट पारेका छन्। ज जसले येशूलाई मानव चोलामा आउनुभएको हो, हाम्रो लागि बलिदान हुनुभएको हो, मर्नुभएर गाडिएर तेस्रो दिनमा पुनरुत्थान भएको हो, स्वर्गरहन भएर जानुभएको छ, स्वर्गरहन हुनुभएको छ, उहाँ फेरि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर ज जसले विश्वास गर्छ उनीहरूसँग संगति हुन्छ, उनीहरूसँग एउटै मन हुन्छ, एउटै जात जाति भाषा स्वर्गीय नागरिक हक पाएर एकसाथ जिउन सकिन्छ, संगति गर्न सकिन्छ, एउटै परिवारमा गनिन्छ र विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुनेछन् र परमेश्वरको सन्तानहरू भएर परमेश्वरसँग अनन्त आनन्दसम्म शासन अथवा राज्य गर्नेछन् भन्ने कुराको सन्देश यहाँ दिएको छ र हामीले यो कुरा यस हेतुले लेखेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। अनि लेखकले के कुरा यहाँ प्रकट गरिरहेका छन् भन्दाखेरि उहाँ हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँले मानव चोलामा आएर मानव पूर्ण मानव भएर पूर्ण ईश्वर भएर उहाँले आफ्नो जीवन यो संसारमा बिताउनुभयो र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र उहाँलाई विश्वास गर्नेहरूले पापको क्षमा पाउँछन् र उनीहरू क्षमा पाएकाहरू एकसाथ भेला हुन्छन्, उनीहरू स्वर्गीय नागरिक हक हुन्छन्, उनीहरू परमेश्वरको सन्तान कहलिन्छन् र एक अर्कासँग संगति हुन्छ। परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा त्रि एक परमेश्वरसँग एउटै संगति भएर जिउन सकिन्छ भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन्। त्यसकारण यहाँ यो कुरा स्पष्ट गर्न चाहन्छु कि लेखकले यो खण्डमा अनन्त जीवन यीशु ख्रीष्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर सिकाएका छन् भने यीशु ख्रीष्टलाई वचन भनेर सम्बोधन गरेका छन् भने त्यो वचन चेलाहरूसँग प्रकट भयो र त्यो प्रमाणको साथ यीशुलाई देखेको कुरालाई स्पष्ट पार्न सकिन्छ। त्यसरी नै हरेकले यीशुको आनन्द जीवनलाई उहाँमा विश्वास गरेर प्राप्त गर्न सक्नुपर्छ। उहाँ सत्य हो भनेर चेलाहरूले आफ्नो अनुभव बाँडेको कुराले हरेकलाई आनन्द जीवन प्राप्त गर्न लाग्छ र हरेकले येशूलाई उहाँ चाहिँ भनौँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ भनेर विश्वास गर्यो भने उनीहरूले उद्धार र मुक्ति पाउँछ र उहाँको संगतिमा जिउन सकिन्छ र उहाँमा मात्रै आनन्द जीवन छ र उहाँमा विश्वास गरेर उहाँसँगको संगतिमा जिएर एउटा मानिसले आनन्द जीवन प्राप्त गर्न सक्छन्। उहाँसँग आनन्द जीवन प्राप्त गर्नेहरूले उहाँसँग दिन रात संगति गर्न सक्छन्, अहिले भोलि सदा सर्वदाको लागि उहाँसँगै आनन्दको संगति मानिसले प्राप्त गर्न सक्छन्। यसरी आज यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि कसैको जीवनमा यदि संगति टुटेको छ, कसैको जीवनमा परमेश्वरको राज्यमा जिउनबाट वञ्चित भएका छन्, आनन्द जीवन प्राप्त गर्नका लागि उनीहरू भोको भएर खोजिराख्नु भएको छ, जीवन खोजिराख्नु भएको छ, बाटो सत्य र जीवन खोजिराख्नु भएको छ भने आज येशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहोस् र उहाँ चाहिँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ, उहाँलाई विश्वास गर्नेहरूले क्षमा पाउँछन् पापको, त्यसपछि उनीहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आउनुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यदि मौका दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 65 33 39 98 65 55 39 39। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: Elambu FM 89.6 MHz.
1: हे बिहान साधा सुनिरहन्छु जहिले ख्वाल्ला ख्वाल्ला बिहान सुनिरहन्छु जहिले ख्वाल्ला ख्वाल्ला मैले पानी छोडिदिएकै छु धारामा पनि टोयलेटमा नि जहिले स्वाल्ला स्वाल्ला के खान्छ

जहिले पनि बिठाई गर्ने त्यसै कहाँ छोडिदिन्छु, जहिले पनि बिठाई गर्ने त्यसै कहाँ छोडिदिन्छु, मेरो धारको टुटी भाज्या भए तिम्रो।

घर बेटी नि जो कि हाम्रो घर बेटी।

चापिलाको कति भयो भित्र छिरे छैनन्, चापिलाको कति भयो ढोकामा भित्र छिरे छैनन्, दसैँ पनि आउन लायो कसैले अहिलेसम्म।

साँझ सुनिरहन्छु, जहिले ख्वाल्ला ख्वाल्ला बिहान सुनिरहन्छु, जहिले ख्वाल्ला ख्वाल्ला मैले पानी छोडिदिएकै छु, भाडामा पनि टोयलेटमा नि, जहिले स्वाल्ला स्वाल्ला के का

जोकी हाम्रो घर बेटिनी जोकी घर बेटिनी जोकी हाम्रो घर बेटिनी

भनेपछि फत्रक फत्रक मर्छ, घरबेटी आन्टी भनेपछि फत्रक फत्रक मर्छ, सुन्नुहोस् अङ्कल यो इन्द्रलाई त निकाल्दिन पर्छ, सुन्तला कि

दाजुभाइ मात्रै बसम भन्थ्यौ पहिले पहिले, दाजुभाइ मात्रै बसम भन्थ्यौ पहिले पहिले, केटीको चप्पल देखेपछि ढोका हाने मैले सुन्तला।

आफ्नो पहिलाई यस्तो भन्ने घर बेटी बा सही छ आफ्नो पहिलाई नगराउनुहोस् घर बेटी बा सही छ मान्छे काली भनेको त बेहोरा कालो।

0: भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़्यो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत सञ्चालनमा।
2: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जाँदा त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायमै।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है।
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: संसदमा सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाफ दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाफदेहिता थप बलियो बनाउँछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है। 1 महिना 14 दिन छ, अब काउन्टडाउनमा जानुपर्ने, किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने, कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलनिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलबाष्पित वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ, भनौँ न इन्ट्रेक्सन गर्छ, र पानी पनि अब गत वर्षको जस्तो औसतभन्दा बढी परेको अवस्था। र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत भन्या कति भन्ने कुरा आउन सक्ला, ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
5: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताइएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले सांसद दय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रूलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
5: यसैबीच भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढ़ेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गणप्राक संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायत प्रस्तुत गर्नुभयो। जसलाई सभाले स्वीकृत गरेको हो यो सँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्याण्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी आर्थिक सामाजिक पारिवारिक र राजनैतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर चोटामा बसेर सभामा बसेर कहीँ पनि बसेर जो कोहीलाई बिना आधार बिना कारण बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनेर त्यो पैसाको लेनदेनको बेचाइ भने होइन तपाईँ भनेर बेच्नु भएको छ दिनुभएको छ उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेद्वार बन्न सक्नुहुन्छ।
5: क्लब मार्फत शुरूमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासोपाको मोबाइल एप मार्फत आजैदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्याण्डिडेट क्लबसँगै लिडरशिप एकाडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थिति हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छाड्नुपर्ने लगायतका 4 विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकै सांसद संसदमा उपस्थिति नभइएको भनी गुनासो बढ़ेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत पाएको हो। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतिमगरले जानकारी दिनुभयो।
6: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। माननीय सदस्यहरू प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानिया नेतृत्वको सरकारबाट नेकपा एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। साझा खबरमा अब खेल खबर। तिरथुम जिल्लाको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरूष फुटबल र अन्तरस्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलको क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। पदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ। सन्तोषी रावल प्राकृतिक सौन्दर्यले भरिएको पातले पोखरी प्रचारको पर्खाईमा
7: दुई ठाउँ मूल छ यसको। यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवी थान बन्थ्यो, अहिले पनि छ।
5: सम्भावना भएर पनि

0: भूभागमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेका महत्वपूर्ण स्थल हुन्। हरियाली, वन, शान्त वातावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण यी स्थान अझै स्थानीय बाहेक धेरैको पहुँचमा पुग्न सकेका छैनन्। संरक्षणका केही प्रयास भए पनि प्रभावकारी प्रचार प्रसारको अभावले यी क्षेत्र अझै ओझेलमै छन्।
1: तेह्रथुमको लालीगुराँस नगरपालिका साथको हरियाली वनको बीचमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्यले भरिएको रमणीय स्थल हो। स्वच्छ वातावरण, हराभरा जंगल र पोखरीमा पाइने विभिन्न प्रजातिका माछाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। टाँडा काँडा, घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुराँस नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ:
2: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ, त्यसले गर्दा यहाँ अलिकति माछा हालेछ। यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन, हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछ, त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
1: स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रूख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
3: पातले पोखरी त अलिक सिम थियो, अलिक हलिन्थ्यो, थतल हुन्थ्यो, पछाडि त्यो खोल्छो थियो, पानी फुटेर गएको, त्यो छोडिएर अनि पोखरी भएको। पातहरू वरिपरि थिए, हामी देख्थ्यौँ त्यहाँ थिए, उता पोखरी नाम रहेको। पहिले चाहिँ पात थिएन, अलि पातलाई पातले थिए,
4: हजुर,
3: अरू पात थिएन, चल्ला चल्ला केही पनि थिएन। अनि त्यो फेरि पात पोखरी भएको हो, अथवा केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो, सिमसिम खोल्छ, अलि पानी मूल छ त्यहाँ, छोन्दाखेरि अनि ठुलो भएको जमेर कसेर फुट्यो, पोखरी त छु होइन, पानी चाहिँ डम्मै छु, उनीहरू गए भने चाहिँ बुढाहरूले भनेको थियो।
1: नयाँ सहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रबन्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुराँस नगरपालिका साथका वडा अध्यक्ष देवेन्द्र खड्का:
5: हाम्रो यो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी, यो पिकनिक स्पोट पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन भने विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइराखेको अवस्थामा लालीगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सहर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सहर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र 12 महिना चाहिँ त्यसलाई पिकनिक स्पोट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी होलीको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढेका छौँ।
1: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सड़क, चौतारा तथा विश्राम स्थल, पिकनिक स्पोट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे सञ्चालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीयवासीको अपेक्षा छ। विकास गुरूङ, CIN, सामुदायिक रेडियो, रेडियो तिन्जुरे 103.8 MHz, बसन्तपुर, तेह्रथुम।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी र पहिरोको जोखिममा बझाङ, पूर्व तयारी कति?
6: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेको छ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन।
0: झरी एक, जोखिम अनेक, तर पूर्व तयारी कम भएको गुनासो, विपद जोखिम घटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुका

0: हुने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा शुरू भएसँगै बझाङमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ। लगातारको वर्षाले नदी तथा खोलामा पानीको वहाव बढ़दै जाँदा सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र जनजीवन प्रभावित हुने गरेको छ। विपदको जोखिम कम गर्न स्थानीय तहले हरेक वर्ष बजेट छुट्याउने गरेका छन्, तर विपद आइपर्दा प्रतिकार्य र राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम नभएको गुनासो स्थानीयवासीको हुने गरेको छ।
3: बझाङ जिल्लाका ग्रामीण सड़कहरू पहिरोका कारण अवरूद्ध हुँदा कतिपय ठाउँमा नागरिकले घण्टौं हिँड्नुपर्ने अवस्था आउने गरेको छ। सड़क बन्द हुँदा बिरामी तथा गर्भवतीले समयमा उपचार नपाउने समस्या पनि दोहोरिँदै आएको छ। केदारसिंह गाउँपालिका वडा नम्बर 9 धनकला बोहरा।
4: म अहिले बिरामी हुँदाखेरि सोता आएकी छु, हिँडेर आएकी हुँ, भन्ने बित्तिकै साधनहरू पनि पाइँदैन, बाटोघाटोको पनि खासै सुविधा छैन। बर्खाको बेलामा पानी परेको बेला बाटो भत्किएको छ ठाउँ ठाउँमा। जसरी पनि हाम्रो त्यो सरकारले अलि समस्याको समाधान गरिदिए भने राम्रो हुन्थ्यो भन्ने लाग्यो छ मलाई।
3: विपद आएपछि मात्रै समस्या समाधानका लागि दौड़धुप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ। खप्तडसन्ना गाउँपालिकाका विपद फोकल प्रसन महेश खत्री।
5: गाउँपालिकाले संकट असमता जोखिम पहिचान गरेको छ, बिआरए भन्छ, बिआरए रिपोर्ट तयार पारेको छ। त्यस्तै संकट असमता क्षमता पहिचान बीसीए पनि गरेको छ। त्यस्तै स्थानीय विपद तथा जलवायु उत्थानशील योजना पनि तयार पारेको छ, लापा पनि तयार पारेको छ। गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ, जुन चाहिँ गाउँपालिकाकै गिटहब पेजमा चाहिँ लाइभ छ। त्यस्तै रेस्क्यू र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोज उद्धार सामग्री र राहत सामग्रीहरू छ।
3: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ। बाढ़ीले सड़क बगायो वा पहिरोले बाटो पुर्यो भने सड़क खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स, स्ट्रेचर, डोरी, लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ? 26 पाथीभेरा गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने।
6: पहिलो कुराकानी त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने, यस्ता किसिमका सचेत गराउने, बस्ती नै स्थानान्तर गर्ने, सम्भावित जोखिमलाई टार्न के गर्न सकिन्छ भन्ने कुराकानी हामीले प्लान बनाएछौँ। त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नको निम्ति हामीसँग सड़क खुलाउनको निम्ति भ्याकुलेटर छ भने अथवा घाइते त्यस्तो भएकोलाई एम्बुलेन्सको अवस्था, स्ट्रेचरहरूको, डोरीहरू, लाइफ ज्याकेटहरू, चाहिने सामग्रीहरू पालिकासँग पनि रहेको र
3: अचानक पहिरो गयो, सड़क बन्द भयो वा बस्तीमा बाढ़ी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी बेखबर छन्। 26 पाथीभेरा गाउँपालिकाका प्रकाश गिरी।
7: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछन्, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन, अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै पनि सरकारले केही वास्ता गरेको छैन।
3: बझाङ जिल्लामा 12 स्थानीय तह छन्। स्थानीय तहसँगै जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकार योजना छ। प्रमुख जिल्ला अधिकारी मुकेश केसरी।
8: यस्तो जिल्लामा कुनै किसिमको विपदजन्य घटना भयो भने 1-2-3-4 टोल फ्री नम्बरमा फोन गरेर विपद बारेमा सूचना दिन पनि सक्ने गरी व्यवस्था माथिबाटै भएको छ। विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि संश्लेषण जनचेतनामूलक सन्देश प्रवाह पनि गरिरहेको अवस्था छ। हामी जिल्ला विपद व्यवस्थापन समितिबाट यस जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ। जोखिमयुक्त बस्तीहरूलाई उपयुक्त स्थानमा सार्नको लागि पनि हामीले पहल गरेको छ। पानी अत्याधिक परिरहेको समयमा चाहिँ आवश्यकता अनुसार हामीले सवारी साधनको आवागमन पनि रोकिरहेछ। भोलिन्टियरहरू पनि तयार गरेका छन् र त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले तालिम पनि दिएका छौँ। जिल्ला र स्थानीय तहसँग पनि हामीले एकदमै समन्वय पनि गरेका छौँ।
3: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङमा हुने गरेको छ। तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको थलारा गाउँपालिका, 26 पातिभेरा गाउँपालिका, जय पृथ्वी नगरपालिका, केदारसिंह लगायतका स्थान बढ़ी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
1: बर्खासँगै बझाङ लगायत नेपालका धेरै जिल्लामा बाढ़ी पहिरोको जोखिम बढ़े पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझै पर्याप्त देखिँदैन। स्थानीय तहले बजेट छुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ। यसबारे साथी लीलप्रकाश सन्तले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
9: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनिराखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारीपूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन। म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
10: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
9: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1-2-3-4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई, जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षज्यूहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम, त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ, त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
10: हामीलाई अर्को प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ। वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
9: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा
1: भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संसदमा उठेका प्रश्नको जवाब दिन सरकारले आनाकानी गरेपछि सांसदका प्रश्नमा 3 दिनभित्र जवाब दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ रहेको छ। संसद बैठकमा अनुपस्थित हुने
11: अहिले बेलुकीको 8 बजेको छ।

0: जय नेपाल, सत्य सेवा सुरक्षणम, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजनसँगको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित, समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै मातहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूले विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रमको अवसरमा बागमती प्रदेश अन्तर्गतका 10 जिल्लाहरूको विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण, रक्तदान, मन्दिरहरूमा सन्ध्याकालीन आरती, विभिन्न वृद्ध आश्रमहरूमा खाना खुवाउने, मठ मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम समेत गरिएको थियो।
2: जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न कम्पनीको हराएको 21 थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। विभिन्न मितिमा हराएको तथा चोरी भएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतबाट समेत खोज तलासमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उक्त मोबाइल फेला पारी गत साउन 24 गते सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
0: बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
2: 90 ग्राम 530 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 6 लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास इलाका प्रहरी कार्यालय भिमान र डकाहा सिन्धुलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गत साउन 19 र 20 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका 5 बस्ने 20 वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका 7 बस्ने 20 वर्षकै राहुल कुमार मण्डल, 20 वर्षीय अभिषेक कुमार झा, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 2 बस्ने 29 वर्षीय उमेश कुमार यादव, सोही ठाउँका 27 वर्षीय गुलशन प्रसाद शाह र लाहान नगरपालिका 10 बस्ने 30 वर्षीय रमेश कुमार राम रहेका छन्। सिन्धुलीको दुदौली नगरपालिका 9 आँप डाँडा र कमलामाई नगरपालिका 9 भीमा स्थितमा खटिएको प्रहरी टोलीले बर्दिवासबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य प्रदेश 05001J0086 नम्बरको हाइस र 72/78 नम्बरको कारलाई शंका लागि चेक जाँच गर्दा उनीहरूको साथबाट उक्त लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसै गरी 18 ग्राम 180 मिलिग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 7 इलाका प्रहरी कार्यालय पशुपति नगर मकवानपुरले गत साउन 16 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका 1 बस्ने 34 वर्षीय रबिन न्यौपानी, सोही ठाउँका 25 वर्षीय अर्जुन राथला, 28 वर्षीय भीमसेन राथला, 24 वर्षीय सन्देश गर्सानी, हेटौँडा 4 बस्ने 20 वर्षीय तनिषा देउला, सोही ठाउँका 24 वर्षीय अनिश चौनगाई र चितवनको रतनगर नगरपालिका 2 बस्ने 19 वर्षीय लोमस फुयाल रहेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 15 रातोमाटे र 11 थाना भराङ स्थितमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागू औषध बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 20 किलो लागू औषध चरेस सहित 2 इलाका प्रहरी कार्यालय मुगलिङ चितवनले गत साउन 21 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा महानगरपालिका 11 बस्ने 49 वर्षीय भीमबहादुर स्याङतान र थाहा नगरपालिका 11 बस्ने 41 वर्षीय मोहन कुमार गोले रहेका छन्। चितवनको इच्छा कामना गाउँपालिका 5 मुगलिङ बजार स्थितमा गस्तीमा खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनीहरूलाई शंका लागि चेकचाक गर्दा उनीहरूले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागू औषध चरेस बरामद गरेको। साथै थप अनुसन्धानको क्रममा मकवानपुरको थाह नगरपालिका 11 तल्लो महाकाल बस्ने 41 वर्षीय मोहन कुमार गोलीको घरमा गत साउन 21 गते इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा लुगाई सिपाही राखेको अवस्थामा अवैध घरेलु हतियार भरुवा बन्दुक एक थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: संरक्षित वन्यजन्तु भालुको खुट्टा जस्तो देखिने अखेतो पहाड सहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले गत साउन 26 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमा छोदिङमो गाउँपालिका 5 बस्ने 29 वर्षीय गोम्बो तामाङ र सोही ठाउँका 24 वर्षीय तोपदेन तामाङ रहेका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 धुन्चे स्थित पासाङ लामु राजमार्ग सड़क खण्डमा खटिएको प्रहरी टोलीले गतलाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्रदेश 301005 97-83 नम्बरको टिपर गाड़ीलाई चेकजाँच गर्ने क्रममा उक्त गाड़ीको हाइड्रोलिक पाइप मुनि डोरीले बाँधेको अवस्थामा दुईवटा भालुको खुट्टा जस्तो देखिने अखेट उपहार बरामद गरेको हो। बरामद अखेत उपहार सहित मानिसलाई आवश्यक अनुसन्धानको लागि लाङटाङ निकुञ्ज कार्यालय धुन्चे रसुवा पठाइएको छ। प्रतिबन्धित औषधिजन्य लागु औषध सहित 6 जनालाई जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय भीमान सिन्धुलीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको खैरनी नगरपालिका 9 बस्ने 30 वर्षीय सूरज चौधरी, सोही ठाउँका 28 वर्षीय विशाल चौधरी, 26 वर्षीय सुभाष चौधरी, उदयपुर घर भएका 32 वर्षीय दिनेश परियार, चितवनको खैरनी नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 25 बस्ने 22 वर्षीय दिनेश लामा र सुनसरीको इटहरी उपमहानगरपालिका 17 बस्ने 24 वर्षीय सागर कार्की रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 2, खैरनी नगरपालिका 9 र सिन्धुलीको कमलामाई नगरपालिका 9 भीमान स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट औषधिजन्य लागु औषध ट्रमाडोल 2085 पीस, डाइजेपाम 32 पीस, नुरफिन 32 पीस, फेनार्गन 32 पीस, गाँजा 250 ग्राम र नगद 65,700 रूपियाँ समेत बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सुनको बेरुवा रिङ लुटपाट गरेको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका 9 सुके खोला बस्ने 21 वर्षीय वरूण भन्ने उत्तम सार्कीलाई इलाका प्रहरी कार्यालय भीमान सिन्धुलीले पक्राउ गरेको छ। गत साउन 22 गते राति सिन्धुलीको कमलामाई नगरपालिका 9 सुके खोला बस्ने 73 वर्षीय पुतली माया सार्की आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्ति आई आफू सुतेको कोठाभित्र प्रवेश गरी पुतली मायाको मुखमा कपड़ाको सल कोची, घाँटी थिची, कानमा लगाइएको सुनको बेरुवा रिङ लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा खोततलासमा खटिएको प्रहरी टोलीले सार्कीलाई सोही दिन सिन्धुलीको कमलामाई नगरपालिका 9 भीमान बजारमा हिँडिरहेको अवस्थामा उक्त लुटपाट गरेको सुनको बेरुवा रिङ एक थान सहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
3: मानव बेचबिखन तथा ओसार पसार मानवता विरूद्धको जघन्य अपराध हो। शुरूमा मानव बेचबिखन दास र बन्धुवा श्रमिक वा यौन दासीको रूपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासताको रूपमा फैलिएको छ। विश्वको तेस्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसार पसार देखिएको छ। महिला बालबालिका र वयस्क पुरूष समेत यस अपराधबाट पीड़ित भएका छन्। कमारा कमारी, बन्धुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासताको रूपमा मानव बेचबिखन तथा ओसार पसारलाई लिन सकिन्छ। नेपालबाट विशेष गरी भारत, खाड़ी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरूप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अपराधहरू भइरहेका छन्। अब यसको चिन्तन गरी सामूहिक रूपमा प्रतिबद्ध रहन जरूरी छ। इतिहासमा दास प्रथा नै मानव बेचबिखनको पहिलो स्वरूप थियो। त्यसबेला शारीरिक शोषण, श्रमको शोषण र बन्धक बनाई जबरजस्ती इच्छा विपरीतका काममा लगाइन्थ्यो। यस्ता मानवता विरूद्धका कसुर विरूद्ध पहिलो पटक सन् 1904 अन्तर्राष्ट्रिय स्तरमा आवाज उठ्यो। त्यसपछि सन् 1949 संयुक्त राष्ट्रसंघले मानव बेचबिखन र वेश्यावृत्ति उन्मूलन सम्बन्धी महासन्धि पारित गर्यो र यसलाई अन्तर्राष्ट्रिय अपराधको रूपमा स्थापित गर्यो। त्यसले नै समग्र समाज र राष्ट्रलाई नै सचेत र जागरूक तुल्यायो। नेपालको सन्दर्भमा विगतमा बधुवा मजदूर, कमलरी प्रथा, बाल बालिकाको श्रम शोषण, वेश्यावृत्ति र चेलीबेटी बेचबिखन ठूलो चुनौती थियो। यद्यपि यसका स्वरूप अहिले पनि विद्यमान नै रहेका छन्। विगतमा नेपाल प्रहरीले आफ्नो अथक प्रयासका साथ यस्ता अपराध रोकथाम र नियन्त्रणका लागि गाउँ गाउँमा गएर सचेतना जगाउने, संलग्नलाई कानूनी कार्यवाही गर्ने, मुखिया र जमीन्दारहरूलाई खबरदारी गर्ने र अभिभावकहरूलाई सचेत गराउने काम गर्दै आएको थियो। विक्रम सम्बत 2039 सालमा नेपाल प्रहरीले शुरू गरेको घर दैलो कार्यक्रम तथा प्रभावित जिल्लाहरूमा पुगेर रोकथाम र सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। नेपाल प्रहरी, माइती नेपाल र अन्य सरकारी तथा गैर सरकारी संस्थाहरूको सहकार्यमा यस्ता जघन्य अपराध विरूद्ध निरन्तर खबरदारी र कानूनी प्रक्रियालाई दृढतापूर्वक अगाडि बढ़ाउन थालियो, जसको फलस्वरूप मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 कानूनी स्वरूप हासिल गरेपछि अझ वृहत रूपमा यस अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन सफल हुँदै आएका छौं। समयसँगै मानव बेचबिखनको स्वरूप पनि परिवर्तन भएको छ। पहिले सीमावर्ती क्षेत्र र वेश्यालयसम्म सीमित अपराध आज डिजिटल संसारमा प्रवेश गरिसकेको छ। सामाजिक सञ्जाल, आकर्षक रोजगारी, भिजिट भिसा, युरोपका देशहरूमा स्थायी नागरिकता पाउने मोह, मानव अंग तस्करी, विदेशी नागरिकसँग विवाह तथा उच्च तलबको प्रलोभनले गर्दा शिक्षित व्यक्तिहरू समेत मानव बेचबिखनको शिकार हुन पुगेका छन्। आजभोलि बेचबिखनमा पर्नेहरूमा महिला र बालबालिका मात्र नभई पुरूषहरू पनि रहेका छन्। पछिल्लो समय अंग्रेजी भाषा तथा कम्प्युटर सम्बन्धी ज्ञान भएका व्यक्तिहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यानमार, कम्बोडिया, लाओस, श्रीलंका स्थित अवैध चाइनिज कम्पनीमा बन्धक बनाई अनलाइन स्क्यामिङ गराउने गरेका छन् भने महिलाहरूलाई लक्षित गरी कुवेत, इराक जस्ता देशहरूमा अवैध रूपमा घरेलु कामदारको रूपमा काम लगाई विभिन्न किसिमका हिंसा गर्ने जस्ता घटनाहरू बढ़ेका छन्। विश्वभर हुने मानव बेचबिखनको सामना गर्न संयुक्त राष्ट्रसंघले हरेक वर्षको जुलाई 30 मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको छ, जस अनुसार यस दिन विश्वभर विभिन्न किसिमका कार्यक्रमहरू हुने गरेका छन्। नेपालमा पनि विभिन्न संघ संस्था लगायत नेपाल प्रहरीले पनि जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरेको छ। मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अपराध नियन्त्रण गर्न एउटा विशिष्टीकृत इकाईको रूपमा विक्रम सम्बत 2075 जेठ 27 गते स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले यसको रोकथाम, अनुसन्धान, उद्धार, संरक्षण र पुनस्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ। देश तथा विदेशबाट धेरै पीड़ितहरूको उद्धार गरेको छ र सयौं अपराधीहरूलाई कानूनी दायरामा ल्याउन सफल भएको छ। यस क्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूबाट नेपाल प्रहरीलाई सहयोग एवं सहकार्य हुँदै आएको छ। बिचौलियाहरूले सोझा सिधा युवाहरूलाई अमेरिका पुग्ने सपना देखाइ करोड़ौं रकम लिई अवैध बाटो अर्थात डंकी रूट प्रयोग गरी दर्जनौं देश पार गर्दै घना जंगल र नदीहरूको जोखिमपूर्ण यात्रा गराई यातना दिएका, अलपत्र पारेका डिपोर्ट हुनुपरेका र केहीले मृत्युवरण समेत गर्नुपरेका घटना हामीले सुन्नु परेको छ। घरबारदेखि जीवन नै अन्त्य गराउने एउटा पुस्ताको बसोबास नै उखेल्ने खालका यस्ता अपराधको चंगुलमा परि अबोध नेपालीले ठूलो दुःख हन्डर बेहोर्नु परेको छ। यस्ता मानव बेचबिखन विरूद्ध नेपाल प्रहरीले विभिन्न योजनाहरू निर्माण गर्दै कार्यान्वयनमा ल्याएको छ। पछिल्लो समयमा नेपाल प्रहरीको त्रिवर्षीय रणनीतिक योजना मानव बेचबिखन विरूद्ध नेपाल प्रहरीको अभियानलाई प्राथमिकतामा राखेको छ। यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल प्रहरीले मानवता विरूद्धका यी कसुर विरूद्ध शून्य सहनशीलता नीति अनुरूप अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
4: It is an honor and privilege to participate in this important summit convened at a time when global security challenges are becoming increasingly complex. Terrorism, transnational organized crimes, cybercrime, mis- and disinformation, illicit financial flows, and climate-related insecurity transcend borders and require stronger international cooperation. We remain committed to the highest standards of professionalism, integrity, and conduct. The protection of civilians, especially women and children, remains central to our peacekeeping efforts, and we continue to strengthen accountability at all levels.
3: मानव बेचबिखन अन्त्यका लागि कानूनी कार्यवाही मात्र पर्याप्त हुँदैन। अहिले डिजिटल प्लेटफर्महरूको प्रयोग गरी विभिन्न प्रलोभन देखाइ देशभित्र र बाहिर समेत मानव ओसार पसार, फोर्स लेबर, सेक्सुअल एक्सप्लोइटेशन, मानव अङ्गको

0: continue to strengthen accountability at all levels.
1: मानव बेचबिखन अन्त्यका लागि कानूनी कार्यवाही मात्र पर्याप्त हुँदैन. अहिले डिजिटल प्लेटफर्महरूको प्रयोग गरी विभिन्न प्रलोभन देखाइ देशभित्र र बाहिर समेत मानव ओसार पसार, फोर्स लेबर, सेक्सुअल एक्सप्लोइटेसन, मानव अंगको अवैध प्रत्यारोपण जस्ता क्रियाकलापहरू हुँदै आएका छन्. यसका लागि हामी सबैको सहकार्यमा जनचेतना अभिवृद्धि, सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी

0: र सभ्य समाज निर्माणका लागि नेपाल प्रहरी क्रियाशील रहिआएको छ। यो अभियान हामी सबैको साझा अनुष्ठान हो। यसका लागि समाजका सबै सरकारवालाहरू एकजुट भई कठोर रूपमा अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउने र पीड़ितलाई न्यायको लागि आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न सबैलाई म हार्दिक अपील गर्दछु। धन्यवाद। जय नेपाल।
1: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा रात्रिकालीन विवाद अन्तर्ग्राउन्ड चाहे सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभ रात्रि लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ छु भने यति बेला मेरो यो प्रोग्राम हाम्रो यो प्रोग्राम सुन्दै हुनुहुन्छ र मेरो यो आवाज तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका लागि प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरूले यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट रेडियोको सेटबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ र यो सँगसँगै तपाईँहरूले हामीलाई हेलम्बा एफएमको फेसबुक पेज अनि अन्य सामाजिक सञ्जालहरूबाट पनि एकैसाथ यो रातिको समयमा सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी यो प्रोग्राममा तपाईँहरूले हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। हाम्रो यो प्रोग्रामलाई रातिको 9 बजेबाट 10 बजेसम्म तपाईँहरूले शनिबार बाहेक अन्य दिनहरूमा यसै समयमा सुन्न सक्नुहुनेछ। 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि आउने गर्दछ र आज पनि कार्यक्रम प्रस्तुतमा श्री आइसिंह तामाङ र प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोतामा महानुभावहरूले र यति बेला यो रातिको समय छ। धेरैजना श्रोता साथीहरूले हेलम्बा एफएमलाई मजाले सुनिराख्नु भएको छ। कतिपय साथीहरूले खाना खानु भइसक्यो होला, कतिपय साथीहरूको खाना बाँकी नै होला, खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू मजाले सुतिराख्नु भयो होला, कतिपय साथीहरू अब नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, होइन रात्रिकालीनको समयमा नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू अझै पनि गृह कार्य गर्दै हुनुहुन्छ होला, होइन अब कतिपय साथीहरू चाहिँ आज प्रोग्राम सुन्नुपर्छ, प्रोग्राम कुन बेला आउँछ भनेर प्रोग्रामको प्रतीक्षामा बस्नु भएको थियो होला, होइन र जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरूले पर्खिनु भएको यो समय भने सकिएको छ। हामी यति बेला तपाईँहरूको घर आँगनका विभिन्न रेडियोको कुना कुनामा हामी तरंगित भएर तपाईँहरूको माझसम्म हामी जोडिसकेका छौं। अबको एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ र रमाइलो गर्नेछौ, रात्रिकालीन सन्देश लिने अनि तपाईँहरू सँगसँगै मिठा मिठा अनि रमाइला कुराकानी गर्दै अबको यो रात अनि यो एक घण्टाको समय हामीले कटाउनु पर्ने हुन्छ र आज पनि हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नका लागि सामाजिक सञ्जाल फेसबुक पेजबाट हामीले देश विदेशका ठाउँहरूमा अनि रेडियो राम्रोसँग सुन्न पहुँच नपुग्ने ठाउँहरूमा चाहिँ हेलम्बा एफएमको फेसबुक पेजबाट लाइभ भइसकेको छ। उक्त लाइभ मार्फत तपाईँहरूले मजाले सुन्न सक्नुहुनेछ। यदि तपाईँहरूको गाउँठाउँमा रेडियो राम्रोसँग सुन्न पाउनु भएको छैन भने तपाईँहरूको सबैजनाको हात हातमा एन्ड्रोइड मोबाइलहरू छ, सो मोबाइलमा तपाईँले फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा सर्च गर्नुहोला हेलम्बो एफएम 89.6 MHz। यदि सर्च गर्नुभयो भने तपाईँ पेजमा जानुहोस्, एउटा गोलो लोगो भेटाउन पाउनुहुनेछ, त्यो लोगोमा तपाईँले फलो गरेर हाम्रो प्रोग्रामहरू मजाले सुन्न र हेर्न पाउनुहुनेछ अनि त्यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ। कल लागेसम्म कल गर्नुहोला, यदि कल लागेन भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला, उक्त कमेन्टलाई पनि हामी लिने गर्दछौ। कमेन्टहरू तपाईँहरूको कमेन्टहरू पनि हामी मजाले वाचन गर्नेछौ, होइन सो कारणले तपाईँहरूले कमेन्ट पनि गर्न पाउनुहुनेछ। कमेन्ट गर्नुहोस्, तपाईँहरूको कमेन्टहरूलाई पनि हामी मजाले लिनेछौ, होइन सो कमेन्टहरू पनि अगाडि बढाउनेछौ साथीहरू कमेन्टलाई है। र यो सँगसँगै तपाईँहरूले हामीलाई फेसबुक पेजबाट अब प्रोग्राम साथीहरूको माझमा पुर्याउन चाहनुहुन्छ भने हाम्रो यो प्रोग्रामलाई शेयर गर्नु नभुल्नुहोला। धेरैजना श्रोत साथीहरूले पनि हेर्न पाउनुहुनेछ, हेर्न सक्नुहुन्छ, हेर्नुहुन्छ, साथीहरूले पनि मजाले प्रोग्राम सुन्ने गर्नुहुन्छ, सो कारणले गर्दा लाइभ शेयर गर्न पनि नभुल्नुहोला। यही आग्रह गर्न चाहन्छु, यदि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्नुहोला अनि परदेशी साथीहरू हुनुहुन्छ भने उक्त नम्बरमा तपाईँहरूले वाट्सएपबाट कल गर्नुभए पनि हामी कल लिनेछौ र फेसबुक पेजबाट भने मजाले लाइभ भइसकेको छ, लाइभलाई शेयर गर्न पनि नभुल्नुहोला, प्रोग्राम सुन्दै गर्नुहोला र कार्यक्रमको शुरूआतमा पनि हामी एकदमै अनि मिठो र मायालु गीत राख्छौ। उक्त गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौ। तपाईँहरू भने हेलम्बो एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु हामीले तपाईँहरूको माझमा। एकदमै मिठो अनि रमाइलो गीत राखिसकेका छौ, सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब भने तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 कल गर्नुहोला अनि कमेन्ट पनि गर्नुहोला है। र कार्यक्रम प्रस्तुतामा छु हाइसिंह तामाङ अनि प्राविधिक कक्षबाट भरपूर साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ अनि मजाले प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ देश विदेशबाट तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र अबको एक घण्टा भने हामी तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै रात्रिकालीन सन्देश लिनका लागि हामी कार्यक्रममा जोडिसकेका छौं। यो प्रोग्राममा कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला, हामी तपाईँहरूको फोन कल लिनेछौ। अनि तपाईँहरू सँगसँगै मिठो भलाकुसारी गर्दै यो रातको समयमा रात्रिकालीन सन्देशहरू लिने हामीले जमर्क गरिएको छ। र त्यसैको क्रममा यति बेला भने आजको लागि पहिलो मित्र जोडिनु भएको छ, कहाँबाट को हुनुहुन्छ म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते नमस्ते नमस्कार अनि लास्तो फ्याफुल्ला, कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर जर्सिङ पौवाबाट रञ्जना थामी भन्नुभयो। हजुर रञ्जना जी, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि खाना खानु भयो कि छैन तपाईँले? हजुर एकदमै मेरो पनि खाना भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि के छ खबर जसविङ पौवातिरको नयाँ नौलो सुनाइदिनुहोस्। हजुर चौतारातिर पनि खबर एकदमै ठिकै छ, एकदमै रमाइलो छ, विशेष गरी आज दिन पनि एकदमै मन्द मन्द घाम र शीतल दिन भयो, एकदमै रमाइलो भयो दिन, राम्रो नै भयो भनौ न है। ओके ल, अनि आज भोलि विशेष गरी के कामतिर व्यस्तता हुनुहुन्छ? हजुर हजुर भनेपछि मकै भाज्ने कामहरू सुरु भइसक्यो है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो। सो रात्रिकालीन सन्देश पनि तपाईँले राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्राको कामना।

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो रञ्जना थानी हुनुहुन्थ्यो है। सो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि भन्न चाहन्छु। र यस्तै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ रात्रिकालीन सन्देश राख्नको लागि। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्न पनि नभुल्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौ, कमेन्टहरूलाई पनि हामी प्रस्थान दिनेछौ, स्थान दिनेछौ। र कल पनि गर्नुहोला, कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 को माध्यमले तपाईँहरूले कल गर्नुहोला। अनि वाट्सएपबाट परदेशी साथीहरूले पनि हामीलाई कल गर्न सक्नुहुनेछ है। त तपाईँहरू जहाँबाट एलम्बा एफएम सुन्दै हुनुहुन्छ र हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला, आफ्नो घर परिवारजनमा मिठो निधरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ। र यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर सेवारू, म पनि प्रोग्राम सुन्दैछु तेह्रथुमबाट, सोना कन्दङ वा भन्नुभएको छ। र रात्रिकालीन सन्देशमा साथीहरू सम्झिनु पर्दाखेरि अप्सरा खड्का, सबिना गन्दङवा, सुनिता भण्डारी, स्वस्थानी भुजे लामा, अनि सरसता पोखरेल, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, अनि त्यसै गरी सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, अनि त्यसै गरी उर्मिला दियाली, श्रीराज महत, टीकाराम सुनवार, हिराबहादुर लकाई, लीलाराज काम्बाङ, बसन्त श्रेष्ठ, क्रिस ढुङ्गाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत रावत, अनि त्यसै गरी देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री, एलिसा भेटवल, अनि एलिसा फुची, राधिका कार्की, मीना घिसिङ, विनिता थामी, लेखक बान्तुवा, रतन शमशेर थापा, अनि युक्त प्रसाद श्रेष्ठ, अनि दिया लिम्बू, सबैजनाको लागि है भन्नुभएको छ। हामीलाई पूर्वबाट समिठो कमेन्ट गरिदिनु भएकोमा सोनाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा कल अनि कमेन्ट गर्नुहोला, तपाईँहरूको कल कमेन्टहरूलाई पनि हामी लिनेछौ। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुर पिस्करबाट शुभ नाम? हजुर अभिराज थामी भन्नुभयो। हजुर अभिराज जी, खाना खानुभयो तपाईँले? हजुर हजुर। अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर गाउँघरमा मकै कोदोको कामहरू आइसकेको छ है। हजुर हजुर। अनि हेलम्बा एफएम कतिको सुन्ने गर्नु भएको छ नि तपाईँले? हजुर सुन्नुहुन्छ है। ओके ल हुन्छ, एकदमै खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ। अनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ है
1: लागि, अनि मेरो पूजा तामाङ लागि, अनि मेरो दाजु भाउजूलाई।
0: ओके साथी हुनुहुन्थ्यो अभिराज थामी हुनुहुन्थ्यो, हामीलाई फिस्करबाट फोन गर्नुभएको थियो र उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ, घर परिवार जनमा शुभरात्रि व्यक्त गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ है। त रात्रिकालीन सन्देश राख्नको लागि 98 60 52 55 25 सोही नम्बरमा कल गर्नुहोला, अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, अनि लाइभ शेयर गर्न पनि नभुल्नुहोला आफ्नो साथी सङ्गीमा यो प्रोग्राम पुर्याउन चाहनुहुन्छ भने। र यति बेला कमेन्टतर्फै लाग्छौ, कमेन्ट गर्नुभएको छ, सो साथीको कमेन्टलाई म लिन चाहन्छु। रात्रिकालीन नमस्कार हजुर, म सुरोज तुम्छा भन्नुभएको छ, भोजपुर घर भई हाल मलेसियाबाट रात्रिकालीन सन्देश राख्नु पर्दा तीर्थ राई, योगेन एमी हाङ लिम्बू, रोमन मुक्तान तामाङ, अनु शेर्पा, अनि नावा अस्मी सोताङ, अनि राइनी राज कला, सानुमाया शेर्पा, प्रतिमा स्पर्शी, अनि लाक्पा ढोमा, अनि पोक्सी शेर्पाको लागि कमला वाने लिम्बू, ईश्वरी राई, अनि मीडिया प्रेमी अनिसा राईको लागि सरोज छेत्री, अनि अनिता नखोक, सुमिना आले, अनि त्यसै गरी लेख्नु भएको छ सुनी भुजिल, विपिन रुमदाली राई, जनक रजली मगर, अनि लिम्बुनी विजय, राज बिडाही काइला, अनि त्यसै गरी मित्र मातृका बस्नेत कृष्ण तामाङ अनि शान्तिराम दाहाल, मीडिया प्रेमी निमु शेर्पा, आकाश राई, नाना भूमिका राई, सोनी शेर्पा, सपना मोक्तान, सुस्मिता लिम्बुखिङ याखा अनि आशिका तामाङ, युनिसा तामाङ अनि त्यसै गरी सिम्पल सरी

सिम्पल सरिना सुशीला विश्वकर्मा अनमोल छेत्री दिल दुखी रियाको लागि पनि अनि रिमा थामी रंजित राई सुस्मिता नाचिरिङ अनि सलिना कोलुङ लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा सुरज राईजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने 9860552555 25 मा कल गर्दै कार्यक्रममा सहभागी दर्ज जनाउनु

0: त्यसो त बानी हजुरलाई बहुत नै शुभरात्रि सपनामा चाहनामानको माझ देख्नु होला भन्न चाहन्छु।
1: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
0: धन्यवाद भन्नु चाहेँ मैले। अनि मेरो केही साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ नेपालतिर हुने प्यारी रञ्जना बहिनी राईलाई शुभरात्रि, गुड नाइट, मिठो माया है प्यारी भन्न चाहन्छु। अनि नेपालतिर हुने प्यारी बुनु दिलसा राई अनि भावनामा गएर अनि दुर्गा कटालाई भन्ने शुभरात्रि, गुड नाइट, सपनामा चाख्न मनको कार्यालयलाई देखाइ बुनहरू भन्न चाहन्छु। अनि मलाई साथीहरू हुनुहुन्छ फर्सी जीवन भाविन कुशल समुदाय फेन्दी आनिस भने मबिन दक्षिण जीवन सुन्दास राम कुमार लिम्बू बसन्त श्रेष्ठ गगन तेलखुमे बाँदर अञ्जन थुलोङ जन्तरे कृष्ण तामाङ दाइलिङ विजय अनि राजग्राही काइलालाई पनि शुभरात्रि, गुड नाइट, धेरै माया मिठो सम्झना है सम्झिरहेको ल सबैजनालाई भन्न चाहन्छु। अनि नेपालतिर हुने तयारी सुमिता याखाछिङ लिम्बू युनिसा तामाङ सपना तामाङ लगायत मलाई जति जुनिता चन्द राई भनेर चिनाउने सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभरात्रि भन्ने म बिदा हुन चाहन्छु है। हस्त नमस्ते, बाई बाई।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो जुनिता चामलिङ राई हुनुहुन्थ्यो, यति बेला कुवेतबाट कल गर्नु भएको थियो र उहाँले पनि सम्पूर्ण साथीहरूको लागि शुभरात्रि भन्दै बाहिरिनु भएको छ। धन्यवाद छ अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। यो परदेशीको समयमा परदेशमा हुनुहुन्छ र पनि हाम्रो यो प्रोग्रामलाई अत्यन्तै मायाका साथमा कार्यक्रममा सहभागिता जनाइदिनु भयो, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तै गरी तपाईँहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ, तपाईँ संसारका जुन सुकै कुना कुनामा रहनु भए तापनि विभिन्न जिल्ला अनि प्रदेश जहाँ हुनुहुन्छ, हेलम्ब एफएम जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले पनि मजाले खुलेर यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ। सकेसम्म कल लगाउनुहोला होइन, यदि कलै लागेन भने कमेन्ट गर्नुहोला। फेसबुक पेजबाट लाइभ भइरहेको छ र कमेन्टहरू पनि हामी अवश्य अनएयर गर्ने नै छौं। र कल गर्नको लागि चाहिँ नम्बर एकदमै खुल्ला छ, 9860552525 9860552525 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरूले यो बसाईमा जोडिन पाउनुहुनेछ। र कमेन्टहरू एकदमै प्राप्त हुने क्रम एकदमै जारी नै छ, साथीहरूको कमेन्ट तर्फ नै लाग्छौं। र कमेन्ट गर्नुभएको छ, हामीलाई लेख्नु भएको छ, हेलो दाई नमस्ते नमस्कार, के छ खबर, म रामेसाबाट क्षेत्री आयुष प्रोग्राम सुन्दैछु ल मिश्री सबैजनालाई भन्नुभएको छ। रामेसाबको ठाउँबाट यति बेला यो रातिको समयमा हामीलाई एकदमै मिठो कमेन्ट प्राप्त भएको छ र रामेसाबाट हामीलाई क्षेत्री आयुषजीले मिठो कमेन्ट गर्नुभयो, सो आयुषजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र अर्को साथीले कमेन्ट भएको छ, प्यारी मान्छे सुशीला विश्वकर्मा अनि दादा राज घले मगर, दिवस कुलुङ पृथक, तिलक विष्ट, रत्नबहादुर थापा, अभिरुमान सुनवार, कुमार प्रजा, टेकु छेत्री, बुद्ध वज्राचार्य, अमित किरात राई, माया एलिसा लिम्बु, कविता घतानी, सरस्वता पोखरेल, किराती अञ्जना अनि धनु गजमेर, हरपल रोशनीको लागि अनि सबैजनालाई गुड नाइट भन्नुभएको छ। दोलखाबाट अमिना सुनवार हुनुहुन्छ, सो यो मिठो कमेन्टको लागि अमिनाजीलाई पनि धन्यवाद छ है त। र मिस यु सबैजनाको लागि भन्नुभएको छ। आरती मगर हुनुहुन्छ, कुन ठाउँबाट हुनुहुन्छ, आफ्नो ठेगाना पनि खुलाउनु भएको भए अझ धेरै राम्रो हुन्थ्यो। र यो कमेन्टको लागि हाम्रो आरतीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, गुड नाइट सबैजनालाई भन्नुभएको छ योगेन इमेहाङ लिम्बू हुनुहुन्छ, सो योगेनजीलाई पनि धन्यवाद व्यक्त गर्दछु सो छोटो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, नमस्ते अनि सुपर फ्याफुल्ला जुजू, म पनि प्रोग्राम सुन्दैछु उदयपुरबाट, आशिका तामाङ है सबैजनाको लागि गुड नाइट भन्दछु ल भन्नुभएको छ। र यो मिठो कमेन्ट गरिदिनु भएकोमा आशिका तामाङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्दछु। रातिको समय हेलम्ब एफएम 89.6 MHz कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो र यो प्रोग्राम तपाईँहरूले हरेक रातको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा यसै समयमा हेलम्ब एफएम सुन्न पाउनुहुनेछ। यो प्रोग्राममा विशेष गरी तपाईँहरूले रात्रिकालीन सन्देशहरू राख्न सक्नुहुनेछ, आफ्ना घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न पाउनुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोताहरू खाना खाने समय, मजाले सुत्ने समय हो, दिनभरि अब यति बेला गाउँघरमा एकदमै मकै भाष

कोदो गोट्ने धान गोट्ने लगायतका अन्य विविध कामहरू चलिरहेको छ। सो कामले गर्दाखेरि पनि धेरैजना श्रोताहरू अब दिनमा मेलापात गर्दा गर्दै थकित अवस्थामा हुनुहुन्छ र पनि कतिपय श्रोताहरू सुतिसक्नु भएको छ र कतिपय श्रोताहरू अझै पनि रेडियो सुन्दै रेडियो साइटमा बजाउँदै रेडियोको सहारथी भन्दै प्रोग्राम सुन्दै हुनुहुन्छ र निदाउने तर्करमा हुनुहुन्छ र कतिपय साथीहरू अझै पनि गृह कार्य गर्दै हुनुहुन्छ साइड साइडमा रेडियो प्रोग्राम सुन्दै र तपाईँहरूले पनि प्रोग्राम सुनि राख्नु भएको छ। हामीले एकदमै आशा गरेका छौँ र हामीलाई फेसबुकको पेज अनि अन्य सामाजिक सञ्जाल मोबाइल गुगल क्रोमबाट पनि हेलम्बो एफएम सुनिराख्नु भएको छ र हामीलाई धेरैजना श्रोताहरूले धेरै टाढा टाढाबाट मिठा मिठा अनि रमाइलो कमेन्टहरू पनि हामी माझमा प्राप्त भइरहेको छ। सो कमेन्टहरू पनि हामी वाचन गर्दैछौ र रात्रिकालीन सन्देश राख्नको लागि नम्बरहरू खुल्ला गरिएको छ साथीहरू तपाईँहरूको लागि 9860525525 कल गर्दै रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ। सो नम्बर हुँदै तपाईँहरूले आफ्ना घर परिवार जुन आफन्त इष्ट मित्रमा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम प्रस्तुतामा आइसिंह तामाङ भने प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र हामी माझमा धेरैजना श्रोताहरूको मिठा अनि रमाइला रमाइला कमेन्टहरू पनि प्राप्त भइरहेको छ। समय हामी कमेन्टतर्फ नै लाग्छौ, कमेन्ट गर्नु भएको छ हामीलाई है नमस्ते अनि गुड नाइट सबैजनाका लागि है भन्नुभएको छ। महेश सिगदेल ब्राह्मण भन्छ, महेशजीलाई पनि धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछ अनि सबैजनाको लागि गुड नाइट अल भन्नुभएको छ। सुनिता तामाङ हुनुहुन्छ यता पटाबाट, यति मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो सुनिता तामाङजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु, साथमा शुभरात्रि गर्दछु। र यसै गरी नै कमेन्ट गर्नुहोला तपाईँहरूले पनि जहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट अनि कलहरू पनि गर्न सक्नुहुनेछ है हेलम्बो एफएममा है त। र अर्को साथीको कमेन्ट जस्तो कमेन्टलाई पनि म लिन चाहन्छु। लेख्नु भएको छ, नमस्ते दादा, म पनि प्रोग्राम सुनिरहेको छु ल धेरै टाइम पछि, आज एकदमै खुसी लागिरहेको छ प्रोग्राम सुन्न पाउँदा भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो ऋतु सापकोटाजीलाई पनि धेरै धेरै धन्यवाद छ। धेरै समय पछाडि आजको यस कार्यक्रम सुन्नका लागि समय जुराइएछ र पनि तपाईँले फेरि पनि स्वागत छ होइन, प्रोग्रामलाई माया गर्नुहोला, प्रोग्राम सुनेर साथ दिनुहोला, सल्लाह सुझावहरू पनि राख्दै गर्नुहोला, यही आग्रह र यही कामना व्यक्त गर्न चाहन्छु। र कल गर्नका लागि नम्बर एकदमै फेरि 9860525525 कल गर्दै आउँदै गर्नुहोला र अहिलेको लागि भने एकदमै मिठा अनि रमाइलो गीत राख्ने बेला भइसकेको छ। सो गीत पछि फेरि पनि आउनेछौ तपाईँहरू भने लम्बा एफएम सुन्दै गर्नुहोला है।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो गीत राखिसकेका छौँ कार्यक्रमको बीचमा, र फेरि पनि स्वागत छ यो रातिको समय हेलम्बा एफएम 89.6 MHz कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यो प्रोग्रामलाई हामीलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेश्वर, अब्दुलखा, सिन्धुली लगायतका अन्य विभिन्न स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ। र यो सँगसँगै हामीलाई फेसबुक पेज अनि अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट देश परदेशबाट पनि एकै साथ यो रात्रिको समयमा, यो रातिको बेलामा मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राम तपाईँहरूले हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ, र शनिबारको दिनमा चाहिँ हाम्रो यो प्रोग्राम आउँदैन, र अरू बेलामा तपाईँहरूले यसै समयमा हाम्रो यस प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। र आज पनि हामीले कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 कल गर्नुहोला। र फेसबुक पेजबाट पनि धेरैजना साथीहरूले कमेन्ट गरिराख्नु भएको छ, कमेन्टहरू हामीलाई प्राप्त भइरहेको छ व्यापक रूपमा, होइन? हामीले साथीहरूको कमेन्ट अनि पेजहरूलाई पनि लिँदैछौ र कमेन्टतर्फ नै लागौ। कमेन्ट गर्नु भएको छ हामीलाई, गुड नाइट सबैजना साथीहरूको लागि भन्नुभएको छ है। सो मिठो कमेन्ट गरिदिनु भएकोमा निशा थोकर हुनुहुन्छ है, निशाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि भावना मगर हुनुहुन्छ, गुड नाइट भन्नुभएको छ, भावनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यसै गरी अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई है, गुड नाइट गर्नु भएको छ अनि लेख्नु भएको छ। अर्को साथीको कमेन्ट लिन्छौ। हेलो लासु जुजु, म पनि प्रोग्राम सुन्दैछु सिन्धुलीदेखि पासङ डोलमा तामाङ, सबैजनाको लागि मिस यु अनि गुड नाइट भन्नुभएको छ। हाम्रो पासङ डोलमाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, र मिठो निदरीको कामना पनि व्यक्त गर्न चाहन्छु। सो मिठो कमेन्ट गरिदिनु भएकोमा पासङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यदि तपाईँहरू पनि कार्यक्रममा कमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँहरूले सर्च गर्नुहोला हेलम्बा एफएमको फेसबुक पेजबाट, प्रत्यक्ष रूपमा लाइभ भइरहेको छ। उक्त लाइभ मार्फत तपाईँहरूले कमेन्ट गर्नुभयो भने तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य लिनेछौँ, अन्यर गर्नेछौँ है। कमेन्टहरू पनि साथीहरूको नाइट विशेषमा कमेन्टहरू राख्न पाउनुहुनेछ, र त्यस्तै गरी तपाईँहरूले कल पनि गर्न पाउनुहुनेछ है। नम्बरहरू एकदमै खुल्ला छ, र कमेन्ट गर्दै गर्नुहोला, कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नु भएको छ हामीलाई, गुड इभिनिङ, नमस्ते, म सानो माया शेर्पा फ्रम संखुवा सभा राइट नाउ कुबेतबाट भन्नुभएको छ। संखुवा सभाको मित्र हाल कुबेतबाट हामीलाई कमेन्ट गर्नुभएको छ, सानो माया शेर्पा हुनुहुन्छ है, कुबेतदेखि हामीलाई कमेन्ट गर्नुभएको छ उहाँले। अनि लेख्नु भएको छ, नाइट विशेष राख्नु पर्दाखेरि चाहिँ मेरो घर फ्यामिलीको लागि एन्ड मुटको टुकराज फोरा अनि पेवा छोरी ढोलमाको लागि अनि बहिनी मिडिया प्रेमी निमु शेर्पा दिल दुखी रिया सुरज राई तुम्छा अनि लिम्बु विजय अनि त्यसै गरी विजयको लागि अनि जीवन फाविन कृष्ण तामाङ तीर्थ राई अनमोल छेत्री योगिन इमेहाङ लिम्बु अस्मी सोताङ अनि अनिसा राई त्यसै गरी सुनिम शेर्पा रंजित राई दिल्सा राई प्यारो मान्छे तिमी सुजत थापा जुनित चामलिङ राई अनि भूमिका राई जनक रजाली मगर सम्झना रुम्बाङ अनि सपना तामाङ मुक्तान लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। सानो माया शेर्पाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सुमिठो कमेन्ट गरिदिनु भएकोमा है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, मिस यु सबैजनालाई भन्नुभएको छ। सृजना मुखिया हुनुहुन्छ, सृजनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि मिठो निदरीको कामना व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, राज विराही काइला हुनुहुन्छ, गुड नाइट भन्नुभएको छ है। राज विराही काइलाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु है। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो सर, नमस्ते, नमस्कार, झनकुटाबाट प्रोग्राम सुन्दैछु। सम्पूर्ण साथीहरूमा मिठो सम्झना, मिठो माया, शुभ सपनीको कामना गर्दै यहाँको बसाईबाट सुटिन्छु, बाई बाई भन्नुभएको छ। मुना राई लिम्बु हुनुहुन्छ है, हामीलाई मुनाजीले धनकोटाबाट यति मिठो कमेन्ट गर्नुभयो, धेरै टाढाको मित्रहरू हुनुहुन्छ होइन, र पनि अत्यन्तै मिठा मिठा कमेन्टहरू गरिराख्नु भएको छ। सो धेरै धेरै धन्यवाद छ मुनाजी, तपाईँले पनि शुभरात्री है। अनि लेख्नु भएको छ गुड नाइट माई अल फ्रेन्ड भन्नुभएको छ, जनक रजाली मगर हुनुहुन्छ, जनकजीलाई पनि शुभरात्री अनि मिठो निधरीको कामना व्यक्त गर्दछु। अनि लेख्नु भएको छ नमस्ते सेवा भन्नुभएको छ, नमस्ते सेवाहरू है, गुड नाइट डम्बर ढुङ्गेल निवारनी सानी अन्जिता मल्ल ठकुरी छेत्री अनि अप्सरा खड्का अनु छेत्री भन्नुभएको छ, रोली राई हुनुहुन्छ है, रोलीजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भयो र साथमा शुभरात्री व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ, हामी तपाईँहरूको फोन कल अनि कमेन्ट लिने एकदम तयार छौं, तर्खरमा नै छौं। र यसैको क्रममा यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, हामी उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि अम्बर बहादुर जी बोल्दै हुनुहुन्छ आरोबोटबाट है? हजुर हजुर अम्बर जी, अनि खाना खानु भयो तपाईँले? हजुर हजुर, खानपिन गर्नुभयो, सुत्ने तर्खर गर्दै हुनुहुन्छ? हजुर, अनि सन्चै हुनुहुन्छ नि तपाईँ? सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि के छ खबर तपाईँको, सुनाइदिनुहोस् न। हजुर हजुर, पक्कै पनि एकदम यो काम विशेषले गर्दा, यी बाहिरी कामहरूले गर्दाखेरि प्रत्यक्ष रूपमा कुराकानीमा जोड्न अलिकति समस्या भयो, तर पनि हामीले एकदमै सम्झिरहेका छौँ तपाईँहरूको मन मनमा हामी छौँ, हामीले सम्झन बिर्सन सकेको छैन। हजुर हो नि त, पक्कै पनि अब यो बिर्सन सक्ने पल होइन, तपाईँहरूको साथ सपोर्ट, तपाईँहरूको माया छ, हामीले बिर्सन पनि सक्ने होइन नि त यी कुराहरूलाई त है। हजुर हजुर, पक्कै पनि आज ठ्याक्कै कार्यक्रममा पनि कल लागेको छ। अनि आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ गाउँ घरतिर, के कामहरूमा व्यस्त हुनुहुन्छ? हजुर हजुर, भनेपछि घाँस सोतर गर्ने, ल्याउने, वस्तुभाव हेर्ने, घरायसी कामहरू चाहिँ चलिरहेको छ है। हजुर ल, एकदमै खुसी लाग्यो, धेरै समय पछाडि कुराकानी गर्न पायो, र आगामी दिनमा पनि हामी जोडिनेछौ। आजको लागि भने तपाईँले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ? हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। हजुर हजुर हजुर हजुर, यति बेला हुनुहुन्न है?
1: हजुर, सात भाइको लागि भन्छ, के अरे मेलब्दी दिदी मेलब्दी
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो हामीलाई अम्बर बहादुर तामाङ हुनुहुन्थ्यो यति बेला, काभ्रे आरुभूतबाट हुनुहुन्थ्यो। सो उहाँले पनि सम्पूर्ण श्रोता महानुभावहरूलाई, आफ्ना घर परिवार जुन आफन्त इष्टमित्र सबैजनालाई शुभरात्री व्यक्त गर्नु हुँदै बाहिरिनु भएको छ, धेरै धेरै धन्यवाद गर्नुहुन्छ, यो रातिको समयमा हामीलाई अत्यन्तै माया गर्नुहुन्छ, सम्झना राख्नुहुन्छ, उहाँप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौ। र यति बेला कमेन्ट तर्फ नै लाग्छौ। कमला मुखिया हुनुहुन्छ, सबैजनालाई गुड नाइट है भन्नुभएको छ, कमलाजीलाई पनि धन्यवाद छ है। अनि लेख्नु भएको छ, हेलो दादा नमस्कार, म पनि प्रोग्राम सुन्दैछु, सबैजनामा मिठो निधरीको कामना अनि सबैजनालाई शुभरात्रि भन्नुभएको छ। यति मिठो कमेन्टको लागि पहरी दीपिकाजी हुनुहुन्छ, दीपिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दाजु नमस्कार, खाना पिना गर्नुभयो कि छैन, हेलम्बा एफएम 89.6 मेगाहर्जको परिवारको खबर के छ नि भन्नुभएको छ। म लगायत हेलम्बा एफएम हामी होल युनिट टिमलाई एकदमै ठिकै छ, सन्चै छ, आरामै छ, हेलम्बा एफएम सबै एकदमै राम्रो नै छ तपाईँहरूको साथ, तपाईँहरूको माया आशीर्वादले गर्दाखेरि। अनि त्यस्तै गरी लेख्नु भएको छ उहाँले, अनि मौसम कस्तो छ भन्नुभएको छ, मौसम एकदमै खुल्ला छ, आज खासै पानी परेको छैन, शीतल शीतल मौसम छ, समग्रमा राम्रो नै छ भनौँ है, पक्कै पनि तपाईँहरूले ठाउँतिर पनि राम्रो नै होला। र त्यसै गरी विश्वदोङको दाईको परदेशी जीवन भन्ने मिल्छ भने तामाङ सिल गीत बजाउनु होला है भन्नुभएको छ। र त्यसै गरी नाइट विशेषमा लेख्नु भएको छ, दाजु हस्त, त्यसै गरी खाती साल गाउँपालिका वडा नम्बर 3 डोटीको मान्छे अहिले चाहिँ मुम्बई प्रोग्राम सुन्दैछु भन्नुभएको छ, सबैजनालाई गुड नाइट गर्नु भएको छ, धेरै टाढा हुनुहुन्छ र यति बेला मुम्बईबाट हामीलाई प्रोग्राम सुन्नु भएको छ, र धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। पदम बहादुर खातीजी हुनुहुन्छ है, हाम्रो पदमजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ चामलिङ अम्बिका राई हुनुहुन्छ है, र हाम्रो अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना अनि धेरै धेरै धन्यवाद छ र मिठो माया छ पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु, अरूलाई सम्झाउने शब्दहरू धेरै थिए तर आज आफ्नो मनलाई बुझाउने एउटा शब्द भेटिएन भन्नुभएको छ। पक्कै पनि अरूलाई सम्झाउने शब्दहरू त धेरै नै हुन्छन्, अनेकौं कुराहरू हुन्छन् तर आफ्नो मनलाई भुलाउने, आफ्नो मनलाई सान्त्वना दिने शब्द भने भेटाउन सकिन भन्नुभएको छ। र मिठो लाइन सँगसँगै अर्को बाँकी कमेन्ट लेख्नु भएको छ, नमस्ते हजुर नमस्कार, खाना खानु भएको छैन, प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रश्मि तामाङ मिल्छ भने के जादु गर्यो नि भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। हजुर, के जादु गर्यो नि भन्ने बोलको गीत रोज्नु भएको छ। नाइट विशेष सबैजनाको लागि गुड नाइट भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ, र धन्यवाद छ यति मिठो कमेन्टको लागि हाम्रो रश्मिजीलाई पनि। अनि लेख्नु भएको छ, नमस्कार दाई हजुर, म पनि बुटोलबाट प्रोग्राम सुन्दैछु, सुषमा छेत्री हो नि भन्नुभएको छ। यति मिठो कमेन्टको लागि सुषमाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछौ है त। र अर्को कमेन्ट छ, अन्तिम कमेन्टमा मनको साथी जीवन कार्की हुनुहुन्छ यति बेला हामीलाई पोखराबाट, यो मिठो कमेन्टको लागि जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र सँगै अब पनि हामी तपाईँको फोन कल अनि कमेन्ट लिन सक्दैन श्रोता, रातिको समयमा हाम्रो निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। कल ट्राई गर्नुभयो, कल लागेन र कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाईमा कल अवश्य लाग्नेछ, कल ट्राई गर्न भने कहिले पनि नभुल्नुहोला र नछुटाउनुहोला, यो आग्रह र अनुरोध गर्न चाहन्छु। र हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला यी कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण देशवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनी लगायत परदेशी साथीहरू सम्पूर्ण श्रोत महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यस्तै यस्तै मिठा मिठा कमेन्टको हामी अपेक्षा राख्छौ र यी कमेन्टहरूको लागि धेरै धेरै धन्यवाद। तपाईँ सबैजनाको लागि शुभरात्रि व्यक्त गर्दछु। यो रातिको समयमा एक घण्टाको अवधिभर रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता आमा बुबा दाजुभाइ दिदी बहिनीहरूप्रति पनि हार्दिक आभार सँगै शुभरात्रि, मिठो निन्द्रको कामना अनि मिठो सपनीको कामना व्यक्त गर्दछु। र प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ सँगै म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ आजको बसाईबाट भने विदा हुन चाहन्छु। हवस्, नमस्कार, शुभरात्री।

भव्य तयारी हुन्छ। परन्तु सीताको मनमा विगतमा मान्छेहरूमा देखिएको स्वार्थ र कठोरपनले एउटै प्रश्न गरिरहन्छ, के मान्छेहरूमा सत्कर्म, नैतिकता र बाबामा प्रतिको कर्तव्य हराउँदै गएको हो त? कलियुग

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्वत 2083 साल भदौ 2 गते मंगलबार, श्रावण शुक्ल पक्ष षष्ठी तिथि, ईस्वी सन् 2026 अगस्त 18 तारीक, नेपाल सम्वत 1146 गोलनाथ। आज बिहान सूर्योदय 5:36 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:37 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। संसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वारेन्द्र शाहलाई सभामुखको निर्देशन। उम्मेद्वार बन्न क्याण्डिडेट क्लबमा आबद्ध हुनैपर्ने राष्ट्रपतिका सभापतिको भनाई। गाजा र लोकल रक्सीको कानून बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा प्रवेश। कांग्रेसको देउबा समूहमा किचलो शुरू। सनातन हिन्दू धर्मको प्रस्तावले समूहभित्रै विभाजन। कंगोमा फैलिएको इबोला प्रकोपको देशको इतिहासमै सबैभन्दा घातक। समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व संकटमा। र ब्याकयार्ड अल्ट्रा रेस 2026 अर्जुन र मंजू बने विजेता। साझा खबरको शुरूमा स्थानीय खबर। काभ्रेको खानीखोला गाउँपालिका एकै स्याउथलीमा हिजो भएको जीव दुर्घटनामा परि दुईजनाको मृत्यु हुनका साथै पाँचजना घाइते भएका छन्। जीव दुर्घटनामा परि मृत्यु हुनेमा काभ्रेको खानीखोला गाउँपालिका दुईकी 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 का 61 वर्षीय कलक बहादुर माझी रहेको प्रहरी नाभु परीक्षक रविन विष्टले बताउनु भएको छ। दुर्घटनामा परि घाइते भएका काभ्रे बनेपा नगरपालिका 14 का 25 वर्षका राहुल तामाङ, खानीखोला 3 का 24 वर्षीय प्रदीप ऊर्जा जर्गा मगर, खानीखोला 5 का वर्षा नखुलेका बौद्धमान लामा, सिन्धुपाल्चोक चौतरा साँगचोक गरी नगरपालिकाका धनपति राहुल र जीव चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका 28 वर्षीय एस बहादुर तामाङको धुलेखेल अस्पतालमा उपचार भइरहेको छ। पनौती तालढुङ्गा भित्री सड़क खण्डमा भएको उक्त दुर्घटनामा जीव सड़क लाइनबाट अन्दाजी 300 मिटर तल खसेको प्राप्त समाचारमा जनाएको छ। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्ध वृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानै नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारिनु नपर्ने भएको छ। फोन गरेको 15 मिनटभित्रै ललितपुर महानगरपालिकाले चिकित्सक र पारामेडिक्स सहितको एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था शुरू गरेको छ। एम्बुलेन्स मात्र होइन, त्यसमा चिकित्सक, नर्स तथा अन्य पारामेडिक्स, आकस्मिक औषधि, अक्सिजन र आवश्यक उपकरण समेत हुने गर्दछ। घरमै पुगेपछि बिरामीको अवस्था हेरेर प्रारम्भिक रूपमा आपतकालीन उपचार गरिनेछ र अस्पताल लैजानुपर्ने भए बिरामीको इच्छाअनुसार उपत्यका जुनसुकै अस्पतालसम्म पुर्याइनेछ। महानगरपालिकाले शुरू गरेको यो सेवा सामान्य एम्बुलेन्स सेवाभन्दा फरक छ। यसको उद्देश्य बिरामीलाई अस्पतालसम्म पुर्याउनु मात्र होइन, अस्पताल पुग्नु अघि नै आवश्यक आकस्मिक उपचार गर्नुपर्ने हो। महानगरपालिकाको स्वास्थ्य आपतकालीन सञ्चालन प्रणाली हेल्थ इमर्जेन्सी अपरेटिङ सिस्टमका इन्चार्ज डाक्टर छविन्द्र गैरेका अनुसार उक्त सेवाका लागि 6 जना चिकित्सक र 6 जना पारामेडिक्स परिचालन गरिएको छ। 2 वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। दुवै एम्बुलेन्स भेन्टिलेटर सुविधा सहितका छन्। स्वास्थ्य समस्या आयो भने फोन आउन साथ हाम्रो टोली परिचालन हुन्छ। सकेसम्म 15 मिनटभित्र बिरामीसम्म पुग्ने लक्ष्य राखेका छौं, उहाँले भन्नुभयो। जनै पूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईकुण्ड मेलाको तयारी तीव्र पारिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 5 पर्ने गोसाईकुण्डमा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन विशाल मेला लाग्ने गर्दछ। मेलाका लागि आउने स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको सुरक्षा, यात्रा